शुभ प्रभात, नमस्कार। आदरणीय श्रोता, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। आज हो शुक्रबार, जुन महिनाको 12 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको ज्येष्ठ 29 गते। समय अहिले बिहानीको ठिक 6:25 अनि 37 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा, साथै हाम्रो प्रसारणहरू एफएम दार्जीलिङ 100.2 मेगाहर्ज अनि न्यूजन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ। आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिकनी टाढाका अति आदरणीय श्रोताहरूमा म घोषिएका इशारा लगायत मेरो प्रसारण सहयोगी नीता अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत, अभिनन्दन सहित सप्रेम नमस्कार।

सत्य, अहिंसा र मानवताको मार्ग देखाउने महान व्यक्तित्व महात्मा गान्धीका विचारहरू आज पनि हाम्रो जीवनका लागि उत्तिकै सान्दर्भिक छन्। उहाँको जीवन केवल इतिहासको एउटा अध्याय मात्र होइन, हरेक पुस्तालाई सही बाटो देखाउने, मार्गदर्शन गर्ने एउटा प्रेरणाको स्रोत हो। आज शुक्रबार। अब आउनु श्रोता, आजको यात्रामा हामी महात्मा गान्धीका विचार, सङ्घर्ष र जीवनका केही प्रेरणादायी पक्षहरूसँग परिचित बनौं। अधिवेशनलाई अघि बढाऊ, साप्ताहिक गान्धी कथा कार्यक्रमबाट।

आफ्नो अधिकार अनि कर्तव्यमाथि हामी सबैले नै जोड दिनु सक्नुपर्छ। यो भनाई हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोतावृन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेल तामाङको ज्ञान अभिवादन अनि

श्रोताबिन्द, महात्मा गान्धीले अधिकार र कर्तव्यको बीचको सम्बन्धमा अनेक विचार प्रस्तुत गरेका छन्। उनी भारतीय समाजमा अधिकारको महत्वलाई सम्झाउँदा सामाजिक न्याय, स्वतन्त्रता र समानताको महत्वलाई बुझाए। उनले अधिकारलाई सहज, स्थायी र सम्पूर्णतासँग सम्बोधन गरेका थिए। कर्तव्यको पक्षमा गान्धीजीले समाजसँगै सहकार्य गरेर सामाजिक सुरक्षा, सामाजिक उन्नति, शान्ति र समृद्धिका लागि पनि प्रयास गर्न उत्कृष्टता देखाए। गान्धीजीले अधिकार र कर्तव्यमा सामञ्जस्य राखेका थिए। उनले भ्रष्टाचार, असमानता र अज्ञानता विरुद्ध लड्नका निम्ति जनहितमा काम गरेका थिए र यो उनको आपसी सम्बन्धमा थियो। उनले आत्मनिर्भरता, सत्याग्रह औ अहिंसाको मूलमा राखेका थिए र यी मूलहरूले उनको अधिकार र कर्तव्यको सिलसिलामा एक सशक्त समाज निर्माण गर्नमा पनि मद्दत गरेका थिए।

श्रोताबिन्द, गान्धीजीको अधिकार र कर्तव्यहरूमा दृष्टिकोणको उनको असङ्गतता र पूर्ण न्याय र समृद्धिको सिद्धान्तमा आधारित छ। उनले भनेका थिए कि व्यक्तिहरूले कुनै पनि समयमा आफ्नो अधिकारहरू प्रयोग गर्नुपर्छ, तर यी अधिकारहरूलाई समृद्धि र सामाजिक कल्याणको लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ र समृद्धि र सामाजिक भलाइको प्रोत्साहनमा योगदान गर्नुपर्छ।

श्रोताबिन्द, महात्मा गान्धी एउटा यस्तो गहकिलो नाम हो जो सुन्न साथ हरेकको मनमा सत्य र अहिंसाको सम्झना आउँछ। गान्धीजी एउटा यस्तो व्यक्तित्व जसले कसैलाई केही सुझावहरू दिन अघि ती सुझावहरूलाई प्रथम आफूमाथि प्रयोग गर्ने गर्दथे। उनले जस्तै विघ्न बाधाहरूमा पनि अहिंसाको बाटो कहिले त्यागेनन्। उनी एक महान व्यक्तित्वका धनी राजनैतिक नेता थिए। उनले भारतवर्षको स्वतन्त्रतामा महत्वपूर्ण भूमिका निभाएका थिए। उनलाई सन् 1944 नेताजी सुभाष चन्द्र बोसले राष्ट्रपिता भनेर पनि सम्बोधन गरेका थिए।

अधिकार र कर्तव्यको सम्बन्धमा गान्धीजीको दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण थियो। उनले भनेका थिए, अधिकार र कर्तव्यले हाम्रो जीवनलाई सन्तुलित बनाउँछ र समाजमा शान्ति र समृद्धि ल्याउँछ। अधिकारले मानिसहरूलाई सजीवतामा परिचय गराउँछ र सोही समयमा कर्तव्यले परिस्थितिहरूमा सहयोग पनि गर्छन्। उनीले सत्याग्रहको माध्यमद्वारा यो सिद्धि गर्न प्रयास गरे कि मानिसले आफ्नो अधिकारको निम्ति जागृत हुनुपर्छ, आवाज उठाउनुपर्छ, तर यसलाई अहिंसाको साथमा गर्नुपर्छ अनि समाजप्रतिको आफ्नो कर्तव्यलाई पनि ध्यानमा राख्नुपर्छ।

राष्ट्रपिता महात्मा गान्धी एक व्यक्तिको नाम मात्र होइन, उहाँ आफ्नो जीवन मानव समाज र देशको लागि समर्पित गर्ने विचार हुनुहुन्थ्यो। गान्धीजी अहिंसा, सादगी, गैर अधिकारको, श्रमको, नैतिकताको, शोषण मुक्त व्यवस्थाको, सहयोग र समानताको शक्ति हो। गान्धी एक विरोधको नाम पनि हो, एक विरोध जुन अन्याय, अत्याचार, दमन, भ्रष्ट र शोषणकारी व्यवस्थाको विरुद्ध हो।

प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजी माथि एक चिन्तन सुन्नुभयो। हजुरहरू जहाँ पनि हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस् भन्दै यो संचालक नामगेल तामाङलाई पनि आजको यस गान्धी कथा कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते।

यतिन्जेल प्रस्तुत थियो साप्ताहिक गान्धी कथा कार्यक्रम र अघिल्लो क्रममा अब आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार।

त्यसैले खाडलको माथिल्लो भाग भर्ने काम गर्नुपर्छ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो खेतीपातीबारे सल्लाहमा सुन्तलामा अणुतत्वको कमी बारेमा केही जानकारी। अब सुन्नुहोस् राजेश लामाको स्वरमा आधुनिक गीत।

तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो राजेश लामाको स्वरमा आधुनिक गीतहरू। श्रोताहरू, समय अहिले बिहानको ठिक 7:15 भइरहेछ र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको बिहानी प्रसारण सेवामा। त श्रोताहरूलाई अघिल्लो क्रममा अब हामी केही भक्तिगीतहरू सुनाउनेछौँ। यो पहिलो भक्तिगीत स्वीकार्नुहोस्, अजनीश राई अनि भावना थापाको स्वरमा, जस योन्जन प्यासीको शब्दहरूमा, शान्ति ठटालको सङ्गीतमा।

0: अवस्था श्रोताहरू, भक्ति गीतको प्रस्तुति अहिलेलाई यति नै, समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्त्याइरहेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि स्विजरल्याण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। फिफा विश्वकप 2026 भव्य समारोहको साथमा शुभारम्भ भएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले देहरादूनको भारतीय सैन्य एकाडेमीमा 148 नियमित पाठ्यक्रम र 141 तकनिकी स्नातक पाठ्यक्रमको पासिङ आउट परेडको निरीक्षण गर्नुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी, असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा र नागाल्याण्डका मुख्यमन्त्री नेफ्यू रियोको उपस्थितिमा नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा श्री शाहले यसलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गर्दै यस निर्णयले राष्ट्र पहिलो र सहकारी संघीयताको भावना प्रतिबिम्बित गरेको बताउनुभयो। यो सम्झौताले यस क्षेत्रमा तेल र ग्यासको खोजलाई उल्लेखनीय रूपमा बढावा दिने गृहमन्त्रीको बताउनु भएको छ।
2: आज हम सब एक ऐतिहासिक क्षण के साक्षी हो रहे।
3: टुडे वी आर विटनेसिंग अ हिस्टोरिक मोमेंट। दिस विल एनहांस द प्रोस्पेक्ट्स फॉर ऑयल एंड नेचुरल गैस एक्सप्लोरेशन। दिस पैटर्न ओपन्स अप पॉसिबिलिटीज फॉर मिनरल माइनिंग एज वेल। बोथ स्टेट्स डिसाइडेड नॉट टू लेट कंसर्न्स हिंडर द एक्सट्रैक्शन ऑफ इंडियाज ऑयल रिसोर्सेज, एग्रीइंग इंस्टेड टू अ 50-50 शेयरिंग अरेंजमेंट। दिस इज नेशनल वेल्थ एंड आई बिलीव दिस सेंटीमेंट इज क्रूशियल।
2: और मुझे लगता है कि ये भाव बहुत महत्वपूर्ण है।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्त्याइरहेको बताउनु भएको छ। उहाँले फिनल्याण्डमा भएको कुल तारन्ता वार्तामा फिनल्याण्डका विदेश मन्त्री एलिना वाल्टोनेन र संयुक्त अरब अमिरातका सहायक विदेश मन्त्री लाना नुसेबेहासँग उदयमान शक्ति र नयाँ भूराजनीतिक प्रतिस्पर्धा सम्बन्धी छलफलमा भाग लिने क्रममा उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभयो। डाक्टर जयशंकरले संघर्षका परिणामलाई न्यूनीकरण गर्न र कूटनीतिका लागि अनुकूल वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रयास गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। उहाँले बढ्दो अस्थिर विश्वमा जोखिम कम गर्ने र आपूर्ति श्रृंखलाको विविधता ल्याउने, अधिक मजबूती र थप क्षमता विकास गर्ने महत्वलाई पनि उल्लेख गर्नुभयो। यसका साथ डाक्टर जयशंकरले भारतको ऊर्जा सम्बन्धी निर्णयहरू राष्ट्रिय हितमा निर्देशित रहेको र खरिद सामर्थ्य र उपलब्धतालाई ध्यानमा राखेर लिइरहेको बताउनुभयो। वार्ताका क्रममा जयशंकरले संयुक्त अरब अमिरातका सहायक विदेश मन्त्री लाना नुसेबेहासँग पनि भेटवार्ता गर्नुभयो। उहाँहरूले भारत र संयुक्त अरब अमिरात बीच व्यापक रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्नुभयो र आपस हितका क्षेत्रीय मुद्दाहरूमा पनि विचारहरूको आदान प्रदान गर्नुभयो। विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतमा सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासका सिद्धान्तहरूमा उल्लेखनीय प्रगति भएको छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै महत्वपूर्ण योजनाहरू शुरू गरियो। आकाशवाणी समाचारले यस अवसरमा 12 साल विश्वास के विश्वास, विकास के, जन कल्याण के शीर्षकको विशेष श्रृंखला प्रस्तुत गर्छ। गर्दैछ। आजको अंकमा हामी विदेश नीति मार्फत भारतलाई विश्वको नेताको रूपमा स्थापित गर्ने दिशामा सरकारले चालेका पाइलाहरूमा ध्यान केन्द्रित गर्नेछौ।
4: विगत 12 वर्षमा भारतले साहसिक पहलहरू मार्फत आफूलाई एक बलियो विश्वव्यापी नेतृत्वकर्ता देशको रूपमा स्थापित गर्न सफल भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यी प्रयासहरूलाई जिम्मेवारी र समावेशिताको भावनासँग जोडिएको थियो, जसले गर्दा विश्वव्यापी मञ्चहरूमा भारतको आवाज बलियो बन्दै गयो। भारतले आफ्नो पुरानो सम्बन्धलाई बलियो बनाए तथा नयाँ मित्र देशहरू बनाउँदै गयो। यस बाहेक भारत पहिलो सिद्धान्तलाई प्राथमिकता दिएर देशलाई अगाडि बढायो। यसले विदेश नीतिलाई नयाँ ऊर्जा प्रदान गर्यो। COVID-19 सङ्कटको समयमा भारतको विदेश नीतिको एउटा प्रमुख उपलब्धि देखियो, जब यसले आफ्नो मानवीय कूटनीतिको भागको रूपमा खोप मैत्री पहल सुरु गर्यो। जनवरी 2021 भारतले 99 देशहरू र 2 संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूलाई 30,12,00,000 भन्दा बढी कोभिड खोप पठाएको थियो, जसमा 50 भन्दा बढी देशहरूलाई उपहार स्वरूप 15,01,00,000 भन्दा बढी डोज उपलब्ध गराइएको थियो। खोप मैत्री अन्तर्गत भारतले आफ्नो छिमेकी प्रथम नीति अन्तर्गत छिमेकी देशहरूलाई प्राथमिकता दिएको थियो। आरोग्यता र खोप भण्डारण गर्ने विश्वव्यापी दौडको बीचमा नयाँ दिल्लीको तीव्र क्षेत्रीय कार्य बङ्गलादेशको लागि एक महत्त्वपूर्ण मोड साबित भएको थियो। अशोक चौरसिया, आकाशवाणी समाचार।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि स्विजरल्याण्डको 2 दिने भ्रमणमा जानुहुनेछ। भ्रमणका क्रममा उहाँ स्विजरल्याण्डका राष्ट्रपति गाय फार्मेलिन तथा स्विजरल्याण्ड की आर्थिक मामिला राज्य मन्त्री हेलेन बाडलिगर आर्टिटारसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। श्री गोयलले स्विस फार्मास्युटिकल उद्योगका प्रमुख प्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। यस भ्रमणले दुई देश बीचको आर्थिक साझेदारीलाई बलियो बनाउने र भारत युरोपीय मुक्त व्यापार संघ तथा आर्थिक साझेदारी सम्झौताको कार्यान्वयनका लागि वार्तालाई सहज बनाउने वाणिज्य एवं उद्योग मन्त्रालयले बताएको छ। भ्रमणका क्रममा उहाँले ज्युरिचका स्विच कम्पनी र लगानीकर्तासँग द्विपक्षीय व्यापार तथा लगानी विस्तारका अवसरबारे छलफल गर्नुहुनेछ। मेक्सिको सिटीमा आज राति भएको फिफा विश्वकप 2026 भव्य समारोहको साथमा शुभारम्भ भएको छ। एस्टाडियो एचटीका स्टेडियममा खेलिएको उद्घाटन म्याचमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गर्यो। मेक्सिकोका जुलियन क्विनोल्सले 9 मिनटमा पहिलो गोल गरेर आफ्नो टिमलाई 1-0 बढत दिलाएका थिए। पछि राउत जेमेनेसले 67 मिनटमा दोस्रो गोल गरेर मेक्सिकोलाई 2-0 बढत दिलाएका थिए। म्याच अवधि 3 खेलाडीलाई रेड कार्ड देखाइएको थियो, जसमा मेक्सिकोका 10 र दक्षिण अफ्रिकाका 9 नम्बर खेलाडी मैदान बाहिर रहनु पर्यो। ग्रुप एको यो म्याच इतिहासको सबैभन्दा ठूलो विश्वकपको शुभारम्भ हो, जसमा 48 टिम सामेल छन्। क्यानाडा, मेक्सिको र अमेरिकामा 1 महिनासम्म चल्ने यस फुटबल विश्वकपमा 104 म्याच खेलिने छ। आईसीसी महिला टी20 विश्वकप आजबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल आयोजक इङ्ल्यान्ड र श्रीलङ्का बीच बर्मिङघमको एजेट वास्टनमा हुनेछ। 1 महिना लामो प्रतियोगिता इङ्ल्यान्ड र वेल्समा हुनेछ भने फाइनल जुलाई 5 लर्ड्स क्रिकेट मैदानमा हुनेछ। भारतीय महिला टोलीले आफ्नो पहिलो खेल आइतबार चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ। हरमनप्रीत कौर

कप्तानीमा रहेको भारतीय टोलीले इतिहास रच्ने प्रयास गर्नेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटी। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा जानुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्त्याइरहेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आजदेखि स्विजरल्याण्डको दुई दिने भ्रमणमा जानुहुनेछ र फिफा विश्वकप 2026 भव्य समारोहको साथमा शुभारम्भ भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचार प्रसारणपछि हामी पुनः उपस्थित भइसकेका छौँ आधुनिक गीतहरूको साङ्गीतिक कोशेली बोकी संगीत प्रवाह कार्यक्रममा। त कार्यक्रमको यो पहिलो प्रस्तुति स्वीकार्नुहोस् पवन गोलेको आवाजमा, शब्द संगीत सूरज मोक्तानको।

संगीतले हाम्रो सोच्ने तरिका, व्यवहार र भावनाहरूमा पनि प्रभाव पार्न सक्छ। मधुर संगीत सुन्दा मनमा शान्ति, धैर्य र सकारात्मक ऊर्जा पैदा हुन्छ भने प्रेरणादायी गीतहरूले हामीलाई कठिन समयसँग जुझ्ने हिम्मत पनि दिन्छ भने केही संगीतहरूले प्रेम, करुणा, एकता र मानवताको भावना पनि जगाउने गर्छ। श्रोताहरू, हामीले सुन्ने संगीतले हाम्रो मनोभावलाई आकार दिन सक्छ। त्यसैले संगीत छनौट गर्दा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ, किनभने संगीत हाम्रो कानबाट मात्र नभई हाम्रो मन र जीवनमा पनि प्रवेश गर्ने गर्छ। सायद यही कारणले होला संसारका हरेक संस्कृतिमा संगीतलाई आत्माको भाषा पनि भनिएको छ। अब बज्ने गीत रहेको छ किरण मोक्तानको आवाजमा, शब्द संगीत सुरज मोक्तानकै।

श्रोताहरूलाई अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको बिहानी प्रसारणमा संगीत प्रवाह कार्यक्रममा विविध आधुनिक गीतहरूको प्रस्तुति विभिन्न कलाकारहरूको आवाजमा एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरू हामी कुराकानी गरिरहेका छौँ संगीतको। आज प्रविधिको विकाससँगै संगीत हाम्रो हात हातमा पुगेको छ भने जुनसुकै ठाउँमा जुनसुकै समयमा हामी विभिन्न प्रकारका गीत संगीतहरू सुन्न सक्छौँ। युवा पुस्तादेखि लिएर वृद्ध वृद्धासम्म सबैको जीवनमा संगीतको आफ्नै एउटा स्थान पनि छुट्टै बनिसकेको छ। संगीतले हाम्रो मनोस्थितिमा प्रभाव पार्न सक्छ। हजुर, खुसीको क्षणलाई अझ विशेष बनाउँछ, दुःखको समयमा साथ दिन्छ अनि कहिलेकाहीँ जीवनमा अघि बढ्ने हौसला र प्रेरणा पनि प्रदान गर्छ। त्यसैले आज संगीतलाई केवल धुन र शब्दहरूको संयोजन मात्र होइन, मानिसको भावना र जीवनको एउटा अभिन्न साथीको रूपमा पनि लिन सकिन्छ। त यसै सुन्दर बनाएको साथमा अब भने यो अघिल्लो गीत राखिरहेका छौँ अञ्जली गुरुङ अनि अनिता गुरुङको युगल आवाजमा, शब्द संगीत सूरज मोक्तानकै।

श्रोता साथीहरू, अब भने हामी संगीत प्रभा कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो एउटा मिठो अनि रमाइलो गीत यहाँहरूको निम्ति राखिरहेका छौँ। दार्जिलिङको माटो, यहाँको भावना र यहाँको जीवनशैलीसँग नजिक रहेको यो गीतका शब्दहरूमा पनि निकै रोचक अनि आकर्षक छन्। दार्जिलिङमा हुर्कियो नानी, फुर्कियो जवानी, उमेरको साथै घैला पानी खेरो जान नदेऊ है। यी सुन्दर शब्दहरूलाई आफ्नो आवाजले अझै जीवन्त बनाएका छन् गायक किरण मोक्तानले, अनि शब्द संगीत रहेको छ सुरज मोक्तानकै। भने आशा छ यो गीतले तपाईँको बिहानलाई अझै रमाइलो बनायो होला भनेर। त सुनोस् किरण मोक्तानको आवाजमा रहेको यो संगीत प्रभाव कार्यक्रमको अन्तिम प्रस्तुति।

0: हवस् श्रोता साथीहरू, सङ्गीत प्रभाव कार्यक्रम आधुनिक गीतहरूको प्रस्तुति अहिलेलाई यति नै।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभयो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी आधिकारिक रूपमा भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन्। हिजो 10 जुन 2026 4,399 दिनको ऐतिहासिक कार्यकाल पार गर्दै विगत 12 वर्षमा भारतले आफ्नो इतिहासको सबैभन्दा लामो अवधि देखेको छ, जसको अवधिमा गरीब र आम जनताको कल्याण केन्द्रीय सरकारको हरेक नीतिगत पहलको केन्द्रमा रहेको छ। प्रधानमन्त्री सबै नागरिकहरूको लागि कल्याण, अवसर र आवश्यक सेवाहरूमा पहुँच विस्तार गर्ने अभियानमा हुनुहुन्छ। त्यसकारण यो अचम्बको कुरा होइन, देशले वहाँको निर्णायक हेरचाह गर्ने र दयालु नेतृत्वको पछाडि जुटेको छ, जसले वहाँलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनाएको छ। जुन 10, 2026 पुगेको ऐतिहासिक कोशी ढुङ्गा भारतको लोकतान्त्रिक यात्रामा एक महत्वपूर्ण क्षण हो। देशले वर्ष 2014 मोदी सरकारलाई निर्णायक रूपमा सत्तामा ल्याएको थियो, जब अर्थतन्त्र अस्थिर थियो र घोटाला र विवादहरूबाट जनतामा निराशा बढ्दै थियो। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए सरकारले 81 करोड़भन्दा बढी मानिसहरूलाई निशुल्क खाद्यान्न सुनिश्चित गरेको छ, 98 करोड़ जनधन ब्याङ्क खाताहरू मार्फत वित्तीय समावेशीकरणलाई सक्षम बनाएको छ र 16 करोड़ घर परिवारलाई जल जीवन मिशनसँग जोडेको छ। विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा योजना आयुष्मान भारत मार्फत 12 करोड़ परिवारलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचारको सुनिश्चितता गरिएको छ। प्रधानमन्त्री मोदीले सरकारको विगत 12 वर्ष विश्वास, विकास र जनकल्याणमा समर्पित रहेको बताएका छन्। प्रधानमन्त्रीले 140 करोड़ देशवासीको आशावाद र राष्ट्र प्रथमको भावनाले युवा, महिला र किसान दाजुभाइ दिदीबहिनीहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखिएको उल्लेख गर्नुभयो। श्री मोदीले अवलोकन गर्नुभयो, यो अथक प्रयासको परिणाम हो र आज देशले पूर्वधारदेखि डिजिटल क्रान्तिसम्म विश्वभरि नयाँ पहिचान प्राप्त गरेको छ। विकसित भारतको संकल्पलाई साकार पार्न प्रधानमन्त्रीले सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा अगाडि बढ्ने कुरा पुष्टि गर्नुभयो। नयाँ दिल्लीमा एनडीएको बैठक आयोजना गरिएको थियो, जसमा सरकारको 12 वर्ष र प्रधानमन्त्री मोदी भारतको सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा खुसियाली मनाइएको थियो। बैठकमा गठबन्धनका सबै घटक दलहरू, एनडीए शासित सबै 22 राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। बैठकले विभिन्न विकास र पूर्वाधार कार्यक्रमहरू र 2047 राष्ट्रलाई विकसित देशमा रूपान्तरण गर्ने मोदी सरकारको दृष्टिकोणको समीक्षा गर्यो। भारतको सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेकोमा प्रधानमन्त्री मोदीलाई विश्वका नेताहरूबाट धेरै बधाई सन्देशहरू पनि प्राप्त भएको छ। विश्वभरिका नेताहरूले प्रधानमन्त्रीको परिवर्तनकारी शासन, ग्लोबल साउथको लागि उहाँको वकालत र समावेशी र आर्थिक रूपमा गतिशील भारतप्रति उहाँको दृष्टिकोणको प्रशंसा गरे। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसनायकले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा श्रीलंका सरकार र जनताको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दै भनेका छन्, यो कोसेढुङ्गा तपाईँको कार्यकालको मात्र नभई विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनताले तपाईँको नेतृत्वमा बारम्बार राखेको विश्वास र भरोसाको प्रमाण हो। श्रीलंकाका राष्ट्रपतिले भारतको उल्लेखनीय आर्थिक र सामाजिक रूपान्तरणलाई पनि प्रकाश पारे र प्रधानमन्त्री मोदीको दृष्टिकोणले श्रीलंका सहित भारतको सीमाभन्दा बाहिर धेरैलाई प्रेरित गरेको उल्लेख गर्नुभयो। अब प्रस्तुत
0: त श्रोताहरू अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी प्रथम हिन्दी औ त्यसपछि अंग्रेजीमा समाचार सुनाउने अनि समाचारपछि 8:30 हामी फेरि श्रोताहरूको सेवामा उपस्थित रहने जान्छौं कथा सफलताको आजको अंक लिएर अनि आजको अंकमा विषय रहेको छ नायिका तथा निर्देशक त्रिवेणी राईको सफलताको कथा त सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई

0: आकाशवाणीको हिन्दी अनि अङ्ग्रेजी समाचार प्रसारणपछि हामी उपस्थित भइसकेका छौँ आकाशवाणीको बिहानी प्रसारण सेवामा एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। मानिसको जीवन एउटा कथा जस्तै हो, फरक यति मात्र हुन्छ कसैको कथा संसारले सुन्छ त कसैको कथा मौनतामा लुकेर बस्छ। नेल्सन मण्डेलाले पनि एकपल्ट यसो भन्नुभएको थियो, काम पूरा नभएसम्म त्यो काम असम्भव नै लाग्छ। यही भनाइले हामीलाई सम्झाउँछ हरेक सपना र सृजनाको सुरुवातमा धेरै चुनौतीहरू हुन्छन्। यस्तै एउटा चुनौतीपूर्ण यात्राको उदाहरण बनेकी छन् सिक्किमकी निर्देशक नायिका त्रिवेणी राईको चलचित्र शेप अफ मोमो छोरा जस्तै। सुन्दर शान्त भारतको पहिलो एकमात्र पूर्ण जैविक राज्यको रूपमा चिनिएको हिमाली राज्य सिक्किम, सिक्किमकी छोरी त्रिवेणी राईले शेप अफ मोमो छोरा जस्तै फिल्म मार्फत एउटा कथा मात्र होइन समाजको यथार्थलाई उजागर गर्ने प्रयास गरेकी छन्। छोरी मात्र भएका परिवारले कहिले काहीँ सामना गर्नुपर्ने दबाव चुनौतीलाई कलात्मक रूपमा प्रस्तुत गरेकी छन्। घरमा दाजुभाइ छोरा नभएको अवस्थामा छोरीहरूले परिवार प्रतिको जिम्मेवारी सामाजिक परिस्थितिहरूलाई कसरी सम्हाल्दै अघि बढ्नुपर्छ भन्ने सन्देश दिएकी छन्। पर्यटकहरूको आकर्षणको केन्द्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण शान्त वातावरण जैविक खेतीका लागि विश्वभरि परिचित सिक्किम राज्यको बाहिरी सुन्दरता सँगै त्यहाँ भित्रका केही सामाजिक पाटहरूलाई शेप अफ मोमोको माध्यमबाट अघि ल्याएकी छन्। पहाडको एउटा संवेदनशील समाज महिलाका नबोलिएका पीडा र जीवनका वास्तविक कथालाई पर्दामा उतार्नु त्यति सजिलो थिएन। सीमित स्रोत धेरै संघर्षका बीच त्रिवेणी राईले आफ्नो सोच मेहनत र आत्मविश्वासको साथमा एउटा सुन्दर सृजना गरेकी छन्। नमस्कार अभिवादन श्रोता, कथा सफलताको आजको अङ्कमा मैसराको तर्फबाट कलाका कारिगरहरूका अविश्वसनीय यात्रा साहस संघर्ष र सफलताका सुनौला अध्यायहरू हजुरहरू सम्मै पुर्याउने हाम्रो सानो प्रयास हो कथा सफलताको। आजको कथाले पक्कै पनि हजुरहरूको संघर्षमा थप ऊर्जा पुर्याउने छ भन्ने विश्वासको साथमा हामी उपस्थित भइसकेका छौँ। शेप अफ मोमो चलचित्र विष्णु नामकी एक युवतीको कथा हो जो दिल्लीको जागिर छोडेर आफ्नो घर सिक्किमको पहाडी गाउँमा फर्किन्छन्। घर फर्किएपछि परिवार समाज र परम्पराले महिलामाथि राख्ने अपेक्षाहरू जिम्मेवारीहरू र आफ्नै पहिचान खोज्ने संघर्षहरूसँग सामना गर्नुपर्छ। चलचित्रमा मोमो केवल खाने परिकार होइन एउटा प्रतीक हो। समाजले महिलाहरूलाई एउटा निश्चित आकार शेप वा मापदण्डमा ढाल्न खोज्ने सोचको प्रतीक। यो फिल्ममा विष्णुले मोमोको नमिल्दो आकार बनाउँछिन्। घरकाहरूले यस्तो नमिलेको आकारको मोमो पनि हुन्छ भनेर व्यङ्ग गर्छन्। विष्णुको जवाब मिठो भए पुगिहाल्छ नि, साइज र आकारले के फरक पार्छ र? यही कुरामा फिल्मको सन्देश लुकेको छ। मान्छेको आदर्श आकारमा फिट हुनु पर्दैन। फिल्मले मोमो लोकप्रिय परिकारलाई केन्द्रित गरेर सामाजिक सांस्कृतिक तथा मानवीय सम्बन्धका विषय वस्तुलाई खुबै रोचक ढङ्गमा प्रस्तुत गरेको छ। शेप अफ मोमो भारतीय नेपाली भाषाको ड्रामा फिल्मले विष्णुले आफ्नो इच्छा सपना र स्वतन्त्र अस्तित्वलाई कसरी बुझिन्छ भन्ने कुरामा यो फिल्मको कथा अगाडि बढ्छ। एक वाक्यमा भन्नु पर्दा शेप अफ मोमो सिक्किमको एउटा गाउँ घरको पृष्ठभूमिमा बनेको महिला जीवन परिवार र परम्परा अनि आफ्नै पहिचान खोज्ने संवेदनशील कथा हो। मानिसहरूको जीवन संघर्ष र भावनाहरूलाई त्रिवेणी राईले यति सुन्दर ढङ्गमा प्रस्तुत गरेकी छन् कि विश्वभरिका दर्शकहरूले यसलाई अपार माया र प्रशंसा दिएपछि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो स्थान बनाउन सफल भयो।
1: मजा आयो नि।
2: तैले जब छोडिस्? अब तेरो चाहिँ के प्लान छ भन् त?
3: हामी पनि होमस्टे खोलौँ है। बाहिरको मर्द मान्छेलाई घरमा कसरी राख्नु?
4: अन्त अर्कोमा पनि राख्छ।
5: उनीहरूकोमा त आफ्नो घरको मर्द मान्छे हुन्छ नि।
6: मैले सुनेको सिमको छोरा त ह्यान्सम छ अरे।
7: यसले मोमो चाहिँ राम्रै बनाउँछ कि अलिकति सेचे अलिकति यताउता हुन्छ।
8: अलिकति यताउता मात्रै आमा।

सेप अफ मोमोले यो प्रमाणित गर्यो कि कथा सानो ठाउँको भए तापनि त्यसमा रहेको सत्यता, भावना, संघर्ष र मानवीय सन्देशले विश्वभरिका मानिसहरूको मन छुन सक्छ। जसरी मोमो बनाउँदा त्यसलाई खुबै सुन्दर सेप अथवा आकार दिएर बनाइन्छ, उसरी नै हाम्रो समाजले पनि धेरै पटक छोरी चेलीहरू महिलाहरूलाई एउटा निश्चित ढाँचामा हेर्ने, व्यवहार गर्ने, स्वभाव र आचरणको अपेक्षा गर्ने गरेको पाइन्छ। हरेक मानिस आफ्नै पहिचान र आफ्नै कथासित जन्मिएको हुन्छ। उसलाई केवल समाजले बनाएको एउटा परिधिभित्र मात्र सीमित राख्नु उचित हुँदैन। महिलाहरूको पनि आफ्नै सपना, सोच र अस्तित्व हुन्छ। यही सोचलाई संवेदनशील ढंगले प्रश्न गर्ने साहस गरेकी छन् त्रिवेणी राईले। बाहिरी आकार भन्दा पनि भित्री स्वरूपलाई खुबै रोचक र सुन्दर ढंगमा प्रस्तुत गरेकी छन्। एक यस्तो विषय जहाँ आलोचना मात्र नभई सकारात्मक सामाजिक सन्देश पाइन्छ। विष्णुले परिवारको पितृ सत्तात्मक नियम, समाजको अपेक्षा र आफ्नो पहिचानसँग संघर्ष गर्छिन्। यो कथा त्रिवेणी राईको आफ्नै जीवनबाट प्रेरित भएको कथा हो, जसमा मोमोलाई केन्द्रमा राखेर मानवीय सम्बन्धका विषयलाई सजीव चित्रण गरी फेमिनिस्ट सिनेमा आदर्श नारीको साँचो तोडेकी छन् त्रिवेणी राईले। विष्णु चुपचाप र आज्ञाकारी छैनन्, उनी चर्को स्वर भएकी असन्तुष्ट, आफ्नो बाटो आफै बनाउने, आफै रोज्ने पात्र हुन्। शेप अफ मोमो एउटा परिकार भित्रको कथा र समाजको आवाज हो कि एउटा सानो गाउँ, सानो ठाउँ, सामान्य परिवारका सामान्य मानिसको कथा संसारले सुन्ला र? यही प्रश्नको उत्तर खोज्दै शेप अफ मोमोले पहाडी जीवन, संघर्ष, सपनालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। हाम्रो भाषा, संस्कृति, हाम्रो जीवन शैलीलाई विश्व मञ्चमा पुर्याउने त्रिवेणी राईको यो प्रयास वास्तवमै साहस र गर्वको विषय हो। कला र सिनेमाको माध्यमबाट आफ्नो पहिचान वैश्विक स्तरमा पुर्याउने त्रिवेणी राईको प्रयास प्रशंसनीय छ। आज उनको संघर्षको कथाले विश्व स्तरमा शिखर चुमिसकेको छ। फिल्म केवल मनोरञ्जनको माध्यम मात्र होइन, समाजको कतिपय रूढिवादी भावनाहरू, जीवनशैलीलाई संसार सम्मुख प्रस्तुत गर्ने एउटा शक्तिशाली माध्यम हो। 30 बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सङवन भिजन अवार्ड, ताइपे फिल्म कमिसन अवार्ड, यी दुई पुरस्कारहरू जितेपछि अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरिन् भने हङकङ एसिया फिल्म हङकङबाट HAF क्यान्स अवार्ड सँगै चलचित्र शेप अफ मोमोलाई विश्व स्तरीय फिल्म बजार र क्यान्ससँग जुड्ने अवसरहरू प्राप्त भयो। यसरी नै सेन्ट सेबास्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्पेनमा पनि नवोदित निर्देशक अवार्डका लागि यो फिल्म मनोनयन भयो। सियातल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि फिल्मले ग्रान्ड जुरी प्राइज नवोदित निर्देशकको श्रेणीमा प्राप्त गर्न सफल भयो। कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि शेप अफ मोमोले गोल्डन रोयल बेङ्गल टाइगर अवार्ड जित्न सफल भयो। शेप अफ मोमोको सबैभन्दा ठूलो उपलब्धि भनेकै सिक्किमको पहाडी गाउँ समाजको नेपाली भाषी समुदायको महिलाहरूको जीवन संघर्ष विषयवस्तुलाई कम्ती लगानी औ निम्न स्रोतहरूमा विश्व स्तरीय उच्च कोटीको चलचित्रको निर्माण गर्नु हो। शेप अफ मोमोले यो कुरा प्रमाणित गरेको छ कि कथा जस्तो सुकै ठाउँबाट जन्मिनु सक्छ। जीवनका अनुभव, सामाजिक परिवेशसँग नजिकबाट परिचित त्रिवेणी राई समाजका विभिन्न पक्षहरूबाट स्वयं पार हुनु परेको कारण उनको सृजनात्मक सोचलाई अझ उडान भर्ने काम गरेको छ शेप अफ मोमोले। त्रिवेणी राई सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिट्युट SRFTIबाट डाइरेक्सन एन्ड स्क्रिन प्ले राइटिङ निर्देशन विषयमा अध्ययन गरेकी SRFTIको 10 ब्याचकी छात्रा हुन्। चलचित्र क्षेत्रमा आउनु अघि अध्ययनको क्रममा त्रिवेणीले कथा लेखन, निर्देशन, पटकथा विकास, फिल्म निर्माण जस्ता विषयमा प्रशिक्षण लिएकी छन्। हाम्रो समुदायकी छोरी त्रिवेणी राईले एउटा यस्तो क्षेत्रमा आफ्नो पहिचान बनाउनु जहाँ अझै पनि धेरै चुनौतीहरू छन् साँच्चै गर्वको विषय हो। भारतीय नेपाली चलचित्रको क्षेत्र अझै पनि विकासको यात्रामै रहेको अवस्थामा त्रिवेणी राईले आफ्नो सृजनशीलताबाट जुन उपलब्धि हासिल गरेकी छन् त्यो सारा समुदायको लागि गर्व र प्रेरणाको विषय बनेको छ। अब आउने पुस्ताका छोरीहरूका लागि पनि एउटा सन्देश दिएकी छन् त्रिवेणीले। सपना देख्ने साहस र त्यसलाई पूरा गर्ने अठोट भएमा जुन सुकै ठाउँबाट पनि पहिचान बनाउन सक्छौ। यस्तै सृजनशील यात्रा र सफलताका कथाहरूले हाम्रो समाजलाई नयाँ ऊर्जा दिइरहोस्। आउने दिनहरूमा पनि अझ धेरै प्रतिभाहरू अगाडि बढ्नेछन् त्रिवेणी राईको प्रेरणा पाएर। पर्यटकहरूले जुन पोस्ट कार्डमा सिक्किम देख्छन्, भित्रको गाउँ, मान्छे र उनीहरूको संघर्ष चित्रण गरिएको छ शेप अफ मोमोमा त्रिवेणी राईले। बलिउडका चर्चित निर्माता जोया अख्तर, पायल कपाडिया, रिमा कागती जस्ता निर्देशकहरू शेप अफ मोमो
फिल्मका निर्माता हुन्। सिक्किम र नेपाली भाषी समाजका कथा तथा संस्कृतिलाई फिल्म मार्फत प्रस्तुत गर्ने युवा सर्जक त्रिवेणी राई हाल इनै सेप अफ मोमो चलचित्रबाट खुबै चर्चा औ ख्याति कमाइरहेकी छन्। आउने दिनहरूमा पनि अझ धेरै प्रतिभाहरू अगाडि बढुन् भन्ने शुभकामना सहित आजको कथा सफलताको अङ्कबाट म ईशारा लगायत यस कार्यक्रमका प्रस्तुता लेखनाथ राई अब बिदा चाहन्छौ। नमस्ते।

यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि

तेतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको बिहानी प्रसारणमा विविध प्रस्तुतिहरू। यसको साथै अब हामी प्रवेश गरिसकेका छौँ आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवामा। एफएम 103.5 मेगा हर्चको ध्वनि तरङ्गमा भने हामीलाई श्रोताहरूले आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगा हर्चमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्युज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ।

त श्रोताहरू, अघिल्लो क्रममा अब समय भइसकेको छ आजको सन्दर्भ, अनि आजको सन्दर्भको साथमा हामी केही फिल्म गीतहरू सुनाएर पनि श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ। पहिले लागौँ आजको सन्दर्भतर्फ, जो रहेको छ परम्परागत करियर अनि स्टार्टअप इन इन्डिया अथवा पारम्परिक पेसा औ सुरुवाती उद्यम भारतमा। हाम्रो समाजमा करियर भन्ने बित्तिकै केही निश्चित पेसाहरू मात्र हाम्रो आँखा अघि आउने गर्छ, जस्तै डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक तथा सरकारी कर्मचारीहरू। त्यस्ता पेसाहरूलाई नै सुरक्षित र सम्मानित करियरको रूपमा पनि हेरिन्छ, यही नै चलिआएको परम्परा हो। अभिभावकहरूले पनि सन्तानहरूले यस्तै स्थिर पेसा रोजुन् भने प्रबल चाहना इच्छा राख्ने गर्छन्। यी परम्परागत पेसाहरूले निश्चय नै हाम्रो समाज निर्माणमा ठूलो योगदान दिइरहेका छन् भने शिक्षकहरूले ज्ञानको ज्योति फैलाएका छन्, उसरी नै चिकित्सकहरूले जीवन रक्षा गरिरहेका छन्, इन्जिनियरहरूले विकास संरचना निर्माण गरिरहेका छन् भने सरकारी सेवामा रहेका व्यक्तिहरूले देश सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। तर समयको गतिसँगै आजको पुस्ताका युवाहरूको सोच, सिप र अवसरहरू पनि बिस्तारै बिस्तारै विस्तार हुँदै गएको छ। प्रविधिको विकाससँगै करियरको संसार वा क्षेत्रमा पनि फराकिलो परिवर्तन आएको छ। अहिलेका युवाहरू केवल सरकारी जागिर खोज्ने मात्र होइन, नयाँ सोच र सृजनशीलताका साथ आफै अवसर सृजना गर्ने दिशातिर अग्रसर भइरहेका छन्। यही सोचलाई अगाडि बढाउने एउटा महत्त्वपूर्ण पहल हो स्टार्टअप इन्डिया, जुन भारत सरकारले सन् 2016 सुरु गरेको थियो भने यो अभियानले युवाहरूलाई नयाँ अवसरहरू, नयाँ व्यवसायहरू, नयाँ प्रविधि र नयाँ समाधानहरू विकास गर्न प्रोत्साहन गर्दै आएको छ। स्टार्टअप भन्ने बित्तिकै व्यापार सुरु गर्नु मात्र होइन, कुनै समस्या चिन्हित गरेर त्यसको नयाँ प्रभावकारी समाधान खोज्नु पनि हो। आज भारतमा धेरै युवाहरूको शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि अनि वातावरण जस्ता क्षेत्रमा नयाँ विचारहरूसँगै अघि बढिरहेका छन्। परम्परागत करियर र स्टार्टअप बीच प्रतिस्पर्धा होइन, अवसरहरूको विस्तार हो। एउटा व्यक्तिले स्थिर पेसामा रहेर पनि नयाँ सोच विकास गर्न सक्छ भने अर्को व्यक्तिले आफ्नै उद्यमशीलताबाट धेरै मानिसहरूलाई रोजगारी दिन सक्छन्। आजको आवश्यकता भनेको सन्तानलाई केवल एक निश्चित पेसामा सीमित राख्नु होइन, तर उनीहरूको रुचि, उनीहरूको क्षमता र सृजनशीलतालाई बुझेर सही बाटो देखाउनु हो, जसले परिवर्तनलाई स्वीकार गरी आफ्नो ज्ञान र सिपलाई सही दिशा र दशा दिनु सक्छ। अन्तमा करियर वा पेसाको बाटो बदलिए तापनि सफलता प्राप्त गर्ने आधार भने पुरानै छ। त्यो के हो भने मेहनत, लगन, ज्ञान र नयाँ सोच। सरकारी जागिर खोज्ने हातहरू मात्र होइन, अवसर सृजना गर्ने हातहरूले नै देशको भविष्य निर्माण गर्न सक्छ, देशको दशा अनि दिशा दुवै परिवर्तन गर्न सक्छ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको सन्दर्भ, जसको विषय रहेको थियो परम्परागत करियर अनि स्टार्टअप इन्डिया। त यसको साथमा हामी फिल्म गीतहरू पनि श्रोताहरूलाई सुनाउने नै छौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङको यो बिहानी प्रसारणलाई।

0: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो राइस फिल्मको गीत अरिजित सिंह अनि हर्षदीप कौरको युगल आवाजमा। श्रोताहरूलाई फेरि पनि हामी फिल्मी गीतहरू त सुनाउने नै छौँ, तर अघिल्लो क्रममा अब समय भइरहेको छ बिहान 9 बजेको समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। श्रीमती मुर्मू आजबाट 2 दिवसीय भ्रमणमा उत्तराखण्डमा रहनुहुनेछ। उहाँ आज देहरादून स्थित राष्ट्रपति निकेतन पुग्नुहुनेछ। उत्तराखण्डमा यस अवधि उहाँले 132 एकर क्षेत्रमा निर्माणाधीन राष्ट्रपति उद्यानको निर्माण र विकास कार्यको निरीक्षण गर्नुहुनेछ। श्रीमती मुर्मू भोलि देहरादून स्थित भारतीय सैन्य एकाडेमी आईएमएमा मुख्य अतिथिको रूपमा पासिङ आउट परेडमा पनि सहभागी हुनुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले फिलिपिन्सको विदेश सचिव मा थेरेसा पी लाजारो र फिलिपिन्सका मानिसहरूलाई देशको स्वतन्त्रता दिवसको हार्दिक बधाई व्यक्त गर्नुभएको छ। सोसियल मीडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, भारत फिलिपिन्ससित रणनीतिक साझेदारी मजबूत गर्नको लागि उत्सुक छ। खाड़ी क्षेत्रमा विकसित समुद्री सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले भारतीय नाविकहरूको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न अत्याधिक सावधानी अपनाइरहेको छ। बन्दरगाह जहाजरानी र जलमार्ग मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पोत परिवहन महानिदेशालयले संघर्ष प्रभावित जल क्षेत्रमा यात्रा गर्ने भारतीय र विदेशी ध्वजावाहक जहाजहरूको परिचालन गर्ने सबै भारतीय नाविकहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ। मन्त्रालयले जहाज सञ्चालकहरू, प्रबन्धकहरू र कम्पनीहरूलाई विद्यमान समुद्री सुरक्षा नियमहरूको कडाईका साथ पालना गर्न, स्थितिको नजिकबाट निहाल राख्न र सरकार र समक्ष अन्तर्राष्ट्रिय अधिकारीहरूद्वारा जारी गरिएको सल्लाहहरूमा निरन्तर निगरानी राख्न सल्लाह दिएको छ। पतनपोत परिवहन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भन्नुभयो, सरकारले खाड़ी क्षेत्रको बदलिन्दो अवस्थालाई नजिकबाट निहालिरहेको छ र प्रत्येक भारतीय नाविकको सुरक्षा र कल्याणका लागि पूर्ण प्रतिबद्ध छ। प्रवर्तन निदेशालय ईडीले आईडीएफसी ब्याङ्क धोखाधड़ी मामलाको अनुसन्धानको सिलसिलामा हरियाणाको विकास र पञ्चायत निदेशक कार्यालयका तत्कालीन अधीक्षक नरेश कुमारलाई धनशोधन निवारण अधिनियमको प्रावधानहरू अन्तर्गत पक्राउ गरेको छ। यस मामिलाको अनुसन्धानले हरियाणा सरकार, चण्डीगढ प्रशासन र आईडीएफसी फर्स्ट ब्याङ्कका 2 निजी विद्यालयहरूको खाताबाट सार्वजनिक कोषको 645 करोडको दुरुपयोग भएको खुलासा गरेको छ। पक्राउ परेपछि आरोपीलाई पीएमएलए अदालतमा पेश गरिएको थियो, जसले उनलाई आइतबारसम्म 4 दिनको ईडी हिरासतमा पठाएको थियो। पञ्चायती राज मन्त्रालयले पञ्चायती राजसँग सम्बन्धित 4 पहलहरू राष्ट्रिय ई गभर्नेन्स पुरस्कार 2026 को लागि छनौट गरिएको बताइएको छ। यसले डिजिटल शासन र नागरिक केन्द्रित सेवा वितरणलाई व्यापक बनाउन ग्राम पञ्चायतहरूको बढ्दो भूमिकालाई देखाउँछ। पञ्चायत उन्नति सूचकाङ्कले डिजिटल प्लेटफर्ममा डेटा एनालिटिक्सको प्रयोग गरेर डिजिटल ट्रान्सफर्मेसन विधामा स्वर्ण पदक जितेको छ। सूचकाङ्कले स्थानीय दिगो विकास लक्ष्यहरूसँग सम्बन्धित सूचकहरूको आधारमा देशभरिका ग्राम पञ्चायतहरूको कार्य सम्पादनको मूल्याङ्कन गर्दछ। मन्त्रालयका अनुसार महाराष्ट्रको साङ्ली जिल्लाको काडेपुर ग्राम पञ्चायतले स्वर्ण पदक जितेको छ। त्रिपुराको पश्चिम त्रिपुरा जिल्लाको विजयनगर ग्राम पञ्चायतले ग्राम पञ्चायतहरूको ग्रास रुट लेभल इनिसिएटिभ श्रेणी अन्तर्गत सेवा वितरणका लागि रजत पदक जितेको छ। यी पुरस्कारहरू 1 र 2 जुलाई 2020 जयपुर राजस्थानमा आयोजित 29 औं राष्ट्रिय ई गभर्नेन्स सम्मेलनमा प्रदान गरिनेछ। सम्मेलनको विषय विकसित भारत 2047 एआई सक्षम डेटा सञ्चालित र सुरक्षित डिजिटल शासन रहेको छ। राष्ट्रिय ई गवर्नेन्स पुरस्कारहरूमा स्वर्ण पदक विजेताहरूलाई 10 लाख र रजत पदक विजेताहरूलाई 5 लाख रुपियाँ प्रोत्साहन प्रदान गरिनेछ ताकि परियोजनाहरू र कार्यक्रमहरूको कार्यान्वयन र जल कल्याणमा संसाधनको कमीलाई दूर गर्न सकियोस्। केन्द्रले साइबर अपराधीले सुरक्षा प्रणाली तोडफोड़ गरी वित्तीय प्रणालीलाई निराशा बनाउने गरेको खतरा बढ्दै गएको भन्दै चेतावनी जारी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर अपराध समन्वय केन्द्रले जारी गरेको चेतावनीका अनुसार साइबर अपराधीहरूले डीप फेक भिडियो र कृत्रिम पहिचान बनाउन एआईको प्रयोग गरिरहेका छन्। समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 मा प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

त श्रोताहरु समाचार प्रसारणपछि अब प्रस्तुत गरिरहेका छौ एकै अभिनेत्री दीपिका पदुकोणद्वारा अभिनीत दुई सुन्दर चलचित्रका गीतहरू। भारतीय चलचित्र जगतकी एक उत्कृष्ट र सफल अभिनेत्री दीपिका पादुकोणले आफ्नो प्रतिभा, मेहनत र सशक्त अभिनय क्षमताका माध्यमबाट बलिउडमा एउटा छुट्टै पहिचान बनाउन सक्षम भएकी छन्। उहाँका अभिनयमा रहेको आत्मविश्वास र भावनात्मक गहिराईले दीपिकालाई दर्शकहरूको प्रिय कलाकार बनाएको छ। पिकु जस्तो सरल र वास्तविक जीवनसँग जोडेको कथामा होस् या त पद्मावत जस्तो भव्य ऐतिहासिक चलचित्रमा दीपिकाले आफ्नो अभिनयको विविधता प्रस्तुत गरेकी छन्। पद्मावत एउटा भव्य ऐतिहासिक पृष्ठभूमिमा निर्माण गरेको चलचित्र हो जसमा कला, संगीत, पोशाक र दृश्य प्रस्तुतिले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो। यस चलचित्रमा दीपिका पादुकोणले रानी पद्मावतीको चरित्रलाई गरिमामय र प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। अब सुन्नुहोस् दीपिका पादुकोणको अभिनीत चलचित्र पद्मावतको यो गीत नीति मोहन औ साथीहरूको आवाजमा।

फिल्म पीकुमा दीपिका पादुकोणले जसरी सरलता, स्वाभाविकता र भावनासँग आफ्नो पात्रलाई प्रस्तुत गरेकी छन् त्यो साँच्चै प्रशंसनीय छ। दीपिकाले केवल संवाद मात्र बोलेकी छैनन्, बरु एउटा छोरीको जिम्मेवारी, माया, धैर्यता र जीवनप्रतिको दृष्टिकोणलाई पर्दामा जीवन्त बनाएकी छन्। उनको अभिनयमा देखिने त्यो सामान्यपन र वास्तविकता नै दर्शकको मन छुने मुख्य कारण बनेको थियो। र अब प्रस्तुत छ पीकु फिल्मको गीत।

यतिन्जेल हामीले हाम्रा श्रोताहरूलाई बलिउडकी एक अति नै सशक्त अनि उत्कृष्ट अभिनेत्रीको रूपमा चिनिने दीपिका पादुकोणका दुई विभिन्न अनि फरक शैलीका फिल्महरू पिकु र पद्मावतका गीतहरू प्रस्तुत गर्दै उनको अभिनय यात्रा र विशेषताको बारेमा केही कुराकानीहरू गरिरहेका थियौं।

गठन गरेको छ। अब समाचार विस्तारमा। राज्यमा बजेट अधिवेशन आगामी 22 जुनदेखि सुरु हुँदैछ। यस बजेट अधिवेशन राज्यको नवचयनित वित्त मन्त्री स्वपन दासगुप्तले 22 जुनमा राज्य विधानसभामा प्रस्तुत गर्नुहुनेछ। उत्तर बङ्गालका उद्योग तथा वाणिज्य संगठनहरूले राज्य सरकारको यस पहलको स्वागत जनाएका छन्। राज्यका वित्त मन्त्रीले हिजो उत्तरकन्यामा उत्तर बङ्गालका व्यापारी र उद्योगपतिहरूसित बजेटबारे बैठक गर्नुभयो। बजेटबारेको छलफलपछि उत्तर बङ्गाललाई विशेष ध्यान दिने पनि उहाँले बताउनुभयो। उहाँले भयो, विगतमा केन्द्र र राज्य सरकारमा द्वन्द्व थियो तर अब त्यस्तो हुने छैन र पुरानो द्वन्द्वलाई बिर्सेर विकासको कार्यमा अघि बढ्नेछौँ। पश्चिम बङ्गाल विधानसभाको कामकाज आगामी दिनमा पूर्ण रूपले डिजिटल तथा पेपरलेस हुन गइरहेको छ। विधानसभा अध्यक्ष रतीन्द्रनाथ बोसका अनुसार केन्द्र सरकारको राष्ट्रिय ई विधान एप्लिकेसन नेवा परियोजना अनुरूप राज्य विधानसभामा पनि डिजिटल व्यवस्था लागू गरिनेछ। यसको साथै नयाँ विधायकहरूको लागि विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ, जसमा लोकसभा अध्यक्ष ओम बिरला समेत अन्य राज्यहरूका विधानसभा अध्यक्षले पनि भाग लिनेछन्। उहाँका अनुसार विधानसभामा ई विधान व्यवस्था लागू भएपछि सदनको अधिकांश प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालित हुनेछ। राज्य निर्माण मन्त्री अजय पोद्दारले एउटा प्रमुख घोषणा गर्दै उत्तर र दक्षिण बङ्गाल बीचको सम्पर्क सुधार गर्न दार्जिलिङदेखि गङ्गासागरसम्म 770 किलोमिटर लामो मेगा राजमार्ग निर्माण गर्ने बताउनुभयो। मन्त्रीका अनुसार यस परियोजनाको एक भाग बिहार हुँदै पनि जानेछ। यो प्रमुख पूर्वाधार परियोजना भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण र राज्य सरकार बीचको संयुक्त पहलको रूपमा कार्यान्वयन गरिनेछ, जसले उत्तर र दक्षिण बङ्गाल बीचको यात्रा छिटो र सजिलो हुनेछ र व्यापार र पर्यटनको लागि नयाँ अवसरहरू खुल्नेछन्। फर्जी हस्ताक्षर मामिलामा हिजो अबेर साँझ सिआइडीले तृणमूल काङ्ग्रेसका महासचिव तथा सांसद अभिषेक बेनर्जीलाई लगभग 5 घण्टाभन्दा अधिक समय कोलकाताको भवानी भवनमा सोधपुछ गरेको छ। यसको साथमा थप अनुसन्धानको निम्ति सिआइडीले आगामी 14 जुनमा पूर्ण उपस्थित हुन समन समेत जारी गरेको छ। फर्जी हस्ताक्षर मामिलामा अभिषेक बेनर्जी विरुद्ध सिआइडी जाँचको आदेश मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिएपछि 3-3 पटक समन पठाए पनि सिआइडी सामु उपस्थित भएका थिएनन्। उनका नाम विरुद्ध कोलकाता उच्च अदालतमा अपिल दायर गरेका थिए। यस मुद्दामा सुनवाई गर्दै उच्च अदालतले अभिषेक विरुद्ध ठोस जाँच बिना कुनै कठोर कारवाही नगर्ने निर्णय गर्दै अभिषेकलाई तत्काल गिरफ्तारदेखि केही राहत प्रदान गरेको थियो। यसैबीच जाँचमा सहयोग गर्न हिजो सिआइडी सामु पेश हुन निर्देश दिएको थियो, जसको फलस्वरूप अभिषेक सिआइडी सामु पेश भएका थिए। आज बाल श्रम विरुद्ध विश्व दिवस संसारभर मनाइँदैछ। प्रत्येक वर्ष जुन 12 मनाइने यस दिनले विशेष गरी बाल श्रम उन्मूलन गर्ने प्रयासहरूलाई तीव्र बनाउन सरकार रोजगारदाता कामदार व्यवसाय नागरिक समाज र समुदायहरूलाई एकताबद्ध गर्दछ। याद रहोस्, उल्लेखनीय प्रगति भए पनि विश्वभर 13.80 करोड बालबालिका अझै पनि बाल श्रममा संलग्न छन्, जसमा लगभग 5.40 करोड जोखिमपूर्ण काममा छन्। राज्य सरकारले एक अधिसूचना जारी गर्दै जिटिएका कार्यकारी निर्देशक सामदेन डुक्पालाई राज्य सचिवालय नवन्नमा सरवाग गरिएको छ। स्रोतका अनुसार जिटिएका विभिन्न विकासमूलक कामहरूमा भएको कथित घोटालामा स्वतन्त्र रूपमा जाँचमा बाधा नपुगोस् भन्ने उद्देश्यले विगत लामो समयदेखि जिटिए कार्यकारी निर्देशकको रूपमा कार्यरत डुक्पाको सरवाग गरिएको हुन सक्ने थाहा लागेको छ। कालेबुङ सहरमा बढ्दो पार्किङ अभाव र दीर्घकालीन खानेपानी सङ्कटको समाधानका लागि गोर्खा जनमुक्ति मोर्चाले जिल्ला प्रशासन समक्ष विस्तृत ज्ञापन पत्र बुझाएको छ। मोर्चाले जनजीवनसँग प्रत्यक्ष सम्बन्धित ती समस्याहरूको स्थायी समाधानका लागि तत्काल प्रभावकारी पहल गर्न प्रशासनसँग माग गरेको हो। ज्ञापन पत्र मार्फत मोर्चाले कालेबुङ सहरमा दिन प्रतिदिन बढ्दै गएको ट्राफिक जाम र अव्यवस्थित पार्किङ व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विगतमा प्रस्तावित विभिन्न पार्किङ परियोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यसै गरी कालेबुङवासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्यालाई पनि मोर्चाले गम्भीर विषयका रूपमा उठाएको छ। कम्सी डेलो दूरबिन तथा भालुखोला डेलो खानेपानी परियोजनाहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न माग गरिएको छ।
राज्य सरकारको निर्देश अनुसार दार्जिलिङ नगरपालिकाले फुटपाथ अतिक्रमण नियन्त्रण गर्न हकर्सहरूलाई नोटिस जारी गर्दै सचेत गराएको छ भने नगरपालिकाले सार्वजनिक फुटपाथ तथा सडक किनारमा जथाभावी पसल थाप्न पूर्ण रूपमा मनाई गरेको जनाएको छ। नगरपालिकाले नगरको सौन्दर्य सरसफाई तथा पैदल यात्रीहरूको सहज आवागमन सुनिश्चित गर्न उक्त कदम चालिएको जनाएको छ। साथमा सम्बन्धित सबै व्यवसायी तथा हकर्सहरूलाई नियमको पालना गर्न अनुरोध समेत गरिएको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए निर्वाचित प्रतिनिधिहरू तथा दार्जिलिङ पहाडका प्रशासनिक निकायहरूमा व्यापक भ्रष्टाचार भएको बताउनु भएको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले विगत केही वर्ष यता विभिन्न सरकारी योजनाहरूमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउनुभयो। विशेष गरी जल जीवन मिसन, हर घर जल, जिटिएका विभिन्न परियोजनाहरू तथा प्रधानमन्त्री ग्राम सडक योजना जस्ता योजनाहरूको नाम उल्लेख गर्दै अनियमितता भएको दावी गर्नुभयो। यसको साथमा गुरुङले राज्यका मुख्यमन्त्रीको निर्देशनमा भ्रष्टाचार सम्बन्धी विषयहरूको छानबिन गर्न उच्च स्तरीय समिति गठन भइसकेको दावी गर्दै पछिल्ला केही दिनदेखि भ्रष्टाचार विरुद्ध जाँच तथा अनुसन्धान कार्य अघि बढिसकेको बताउनुभयो भने भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछोडिने चेतावनी उहाँले दिनुभयो। खरसाङका विधायक सोनाम लामाले हिजो खरसाङ विधानसभा क्षेत्र अधीनस्थको बुङकुलुङ सिस्नेरी मोडल भिलेजको भ्रमण गर्नुभयो। भ्रमणको क्रममा लामाले सुभाष किसिमको समयमा गत वर्षको भलबाडीले क्षतिग्रस्त बनेको निर्माण गरिएको मुक्तिपुल, हाँसपोखरी काउन्सिल गेस्ट हाउससँगै बुङकुलुङ हाई स्कुलको भ्रमण गर्दै अवस्थाको जायजा लिनुभयो भने मुक्तिपुल लगायतका आवश्यक पूर्वाधार विकासमा हुन सक्ने सहयोग गर्ने आश्वासन दिनुभयो। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज 3 ग्राम पञ्चायतमा भारतीय जनता पार्टीले बोर्ड गठन गरेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड रहेको यस पञ्चायतका प्राय सबै सदस्यहरूले भाजपालाई समर्थन जनाएपछि अघिबाटै यस ग्राम पञ्चायतका प्रधान मणिराज डुम्जनले राजीनामा दिएपछि आधिकारिक रूपमा भाजपाले बोर्ड गठन गर्दै नयाँ पञ्चायत प्रधानको पनि चुनाव गराइयो। उक्त चुनावमा उपस्थित प्राय सबै पञ्चायत सदस्यहरूले दिनेश थापाको पक्षमा प्रधान पदको निम्ति मञ्जुरी दिएपछि यस ग्राम पञ्चायत को नयाँ प्रधानको थापालाई चयन गरियो। उपप्रधानको पद भने आगामी केही दिनभित्रमा हुने जानकारी प्राप्त भएको छ। दिनेश थापालाई प्रधान पद प्राप्त भएपछि अनि आफ्नो पार्टीले बोर्ड गठन गरेपछि दुदेमा भाजपाले विजय र्याली समेत निकालेको थियो। सिक्किमकी प्रसिद्ध लोकनर्तकी तथा कोरियोग्राफर दिलु तामाङ दिलकुमारी तामाङलाई सङ्गीत नाटक अकादमीले प्रतिष्ठित उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको लागि छनौट गरेको छ। डाइनामिक फ्लिकर्स डान्स एकाडेमी रानीपोलकी संस्थापक दिलुले सिक्किमको लोक परम्पराको प्रवर्धन र संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँले जापानमा भएको विश्व एक्सपो ओसाका 2025 सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सिक्किमको प्रतिनिधित्व गर्नुभएको छ। पहाड र फुटबल बीचको सम्बन्ध सधैँ विशेष रहँदै आएको छ। विश्वकप फुटबल नजिकिँदै गर्दा दार्जिलिङ सहित पुरै पहाडी क्षेत्रमा फुटबल प्रतिको लगाव चरमोत्कर्षमा पुगेको देखिन्छ। यहाँका मानिसका लागि विश्वकप कुनै पर्वभन्दा कम छैन। यसै उत्साहका बीच दार्जिलिङको ऐतिहासिक चौरस्तामा हिजो विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा भाजपाका विधायक नोमन राईको विशेष रूपमा उपस्थिति रहेको थियो भने कार्यक्रमको क्रममा नृत्य सङ्गीत र उत्साहले भरिएको वातावरणले पहाडका मानिसहरू विश्वकपको स्वागत गर्न तयार रहेको स्पष्ट संकेत देखिएको थियो। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यमा बजेट अधिवेशन आगामी 22 जुनदेखि सुरु हुँदैछ। फर्जी हस्ताक्षर मामिलामा तृणमूल काङ्ग्रेसका महासचिव अभिषेक बनर्जीलाई सिआइडीले 5 घण्टाभन्दा अधिक समय सोधपुछ गरेको छ। जिटिएका कार्यकारी निर्देशक सामदेन डुक्पालाई राज्य सचिवालय नवन्नमा सरुवा गरिएको छ। दार्जिलिङ नगरपालिकाले फुटपाथ अतिक्रमण नियन्त्रण गर्न हकर्सहरूलाई नोटिस जारी गर्दै सचेत गराएको छ र खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज 3 ग्राम पञ्चायतमा भारतीय जनता पार्टीले बोर्ड गठन गरेको छ। यसका साथै आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

समाजका ज्येष्ठ नागरिकहरूसित अन्तरङ्ग कुराकानी गर्दै उहाँहरूले भोगेका उहाँहरूले बिताएका ती अमूल्य क्षणहरूलाई टपक्क टिपेर जस्ताको तस्तो रूपमा आकाशवाणी खरसाङद्वारा प्रसारित गरिने यो मासिक कार्यक्रम हो जीवनका ती तमिठा अनुभूतिहरू। आदरणीय श्रोता नमस्कार, म सञ्जीव मोहरा। ज्येष्ठ नागरिकहरू हाम्रा समाजका धरोहरहरू हुन्। उहाँहरूले यतिका वर्षसम्म धेरै आरोह

0: अवरोह रूप देखे, धेरै विघ्न बाधाहरूको सामना गरे अनि समयको परिवर्तन सँगसँगै आफू पनि पिसिँदै आज यहाँसम्म आइपुगे।
1: जीवनका तिता मिठा अनुभूतिहरू कार्यक्रम आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा प्रत्येक महिना हामी हाम्रा समाजका ज्येष्ठ नागरिकहरू जसले आफ्नो जीवनकालमा कतिपय अनुभवहरू भोगेका छन्, कतिपय राम्रा नराम्रा समयहरू बिताएका छन्, त्यस विषयमा हामी कुराकानी गर्नेछौँ। यसै क्रममा आज हामीसित 79 वर्षीय श्री विष्णुलाल तामाङज्यू हुनुहुन्छ। उहाँ पेसाले खेतीपाती गरे तापनि उहाँमा एउटा अद्भुत एउटा गुण छ। उहाँ डम्फुको एकदम राम्रो ज्ञान भएको, विभिन्न तामाङ जातिको पर्वहरू पूजा आजामा पनि उहाँ पुग्नुहुन्छ। ती पूजा आजा पर्वहरूमा उहाँले एक असल दक्ष डम्फुरेको रूपमा डम्फु गीतहरू गाएर हाम्रो समाजमा एउटा छुट्टै पहिचान बनाउन सक्षम भएको छ। श्री विष्णुलाल तामाङज्यूसित म कुराकानी गरिरहेछु है। हजुर, तपाईँलाई यो हाम्रो कार्यक्रम जीवनका तिता मिठा अनुभूति कार्यक्रममा धेरै धेरै स्वागत गर्दछु। अहिले तपाईँ के गर्नुहुँदैछ, कस्तो हुनुहुन्छ?
2: अहिले मेरो त्यति पुगेपछि र पनि माधसम कन्डिसनै छु भनौँ।
1: हजुर, सर्वप्रथम हामी तपाईँको परिवार कस्तो छ है, को को हुनुहुन्छ, दाजुभाइहरू या छोराछोरीहरू को को हुनुहुन्छ, त्यस विषयमा बताइदिनु। साथै तपाईँको जन्म कहिले भएको थियो है?
2: मेरो दाजुभाइ 7 भाइ हुँ।
1: हजुर,
2: हामीहरू 7 भाइमा 1 भाइ बित्यो पोटको साल। अब हामी 6 भाइ छौँ। दिदी बहिनीमा 2 बहिनी छ, 1 बहिनी खस्नु भयो।
1: 6 भाइमा अहिले तपाईँहरूको, तपाईँले भन्नु 6 भाइ भन्नुभयो, 7 भाइमा तपाईँ चाहिँ कुन चाहिँ
2: भाइ? माइला। अनि नानीहरूमा छोरा छोरीमा मेरो 3 जना छोरी हो, 1 भाइ छोरा छ। यही हो, दुःख सुख एक प्रकार चलिरहेको छ।
1: तपाईँको मुखबाट सुनौँ है, तपाईँको कति वर्ष पुग्नु भयो तपाईँले, तपाईँले आफ्नै मुखबाट?
2: अब म हाम्रो विदेशको लाइनबाट भन्यो भने म 81 वर्ष पुगेँ। 81 वर्ष पुगेँ। मेरो बाबा 98 वर्षमा खस्नुभयो, आमा 94 वर्षमा खस्नुभयो। अनि अहिले उहाँहरूले त्यो जमानामा कति कति कष्टहरू सहाएर हामी 10-8-9 जना छोराछोरीलाई पालन पोषण गरेर उहाँहरूले हामीलाई यहाँसम्म बनाइराखेको छ। अन्य कुरो त अब के भन्नु र,
1: यो तपाईँले अघि भन्नुभयो 81 वर्ष, 81 वर्ष लगभग तपाईँ भारत स्वतन्त्र हुनुभन्दा अगाडि जन्म?
2: अब भारत स्वतन्त्र 47 सालमा भएको, म 38 सालमा चाहिँ जन्म भएको, 1938 जन्म भएको। र त्यति बेला अब कथा गरेर गयो भने, कहानी गरेर गयो भने 55 सालको कुराहरू हामीलाई डल्लै याद छ। त्यति बेलाको कुरा डल्लै डल्लै याद छ। त्यहाँबाट यता दुःख गरेर कष्ट गरेर भए पनि आजसम्म ठिकै छु जस्तो लाग्छ। आजसम्म त दुःखै पिराइ पनि त्यति छैन।
1: अहिले पनि तपाईँ बारीमा काम गर्नुहुन्छ है, यो 81 वर्ष पुग्नुभयो भन्नुहुँदैछ, बारीमा काम गर्नुहुँदैछ, गोठहरू पनि छ, तपाईँ गाई पनि छ, कतिवटा छ गाई?
2: गाई एकैमा मात्रै छ।
1: बारीमा पनि काम गर्नुहुन्छ?
2: घाँस गर्छु, जनावरलाई खानु दिँदैन, सिर्फ अहिले इस्कुस अलिकति छ। अन्त सबैभन्दा अहिले अब सिजनमा अलिअलि मुला छोड्छौँ, बास आमदाम भने पनि जे भने पनि त्यही नै हो। त्यसले गर्दाखेरि चाहिँ अब जीवन यस्तै हुँदो रहेछ, जाँदै समय बत्लिँदा बत्लिँदै आउँदाखेरि आफूलाई सपना जस्तो पनि लाग्दो रहेछ। त्यो युग सम्झिँदा र अहिलेको युग सम्झिँदा, हुन त अहिले त अहिले पनि मान्छेलाई सोच्यो भने सुख त काहीँ पनि छैन, ठुलोलाई पनि छैन, सानोलाई पनि छैन, कसैलाई पनि छैन। तर मैले सोच्दाखेरि चाहिँ अलिकति आफ्नो जाति विषयमा, संस्कृत विषयमा, धर्म विषयमा, आफ्नै जो पनि जुनै पनि जाति होस् न, तर कसैले पनि वास्ता गर्दैन,
1: आफ्नो कल्चरल वास्ता।
2: जस्तो कि अब बाहिरको चलन गर्छ, बाहिरको चलन गरेर त अरे फिनिसिङमा त आफैले धोका पाउँछ। त्यति बेला एक समयमा चाहिँ तामाङको, राईको, गुरुङको, कुनै पनि जातको पनि, तपाईँहरू स्कुलमा गयो भने कुनै पनि जातिको एक त्यसै आउँछ है। हामीले आफ्नो भाषालाई चाहिँ भुल्नु हुँदैन, त्यो कुरा खुब याद राख्नु। भन्दाखेरि म त्यो बिथाएको कुरा कसले भन्यो, कहाँ आउँछ भनेर भन्छ। अहिले त्यो सब्जेक्ट आइदिँदाखेरि त्यो नानीले नबुझोस् न, त्यो टिचरले बुझोस्, त्यो गुरुजीले बुझोस् होइन। त्यसले गर्दाखेरि चाहिँ मलाई अलिक धोका पनि लाग्छ, अप्ठ्यारो पनि लाग्छ। भने सिकायो भने आफै ठुलो भयो, जान्ने खुब जान्ने भन्छ, भनिमाग्नु भन्दा बरु ठुलो लागेर बस्यो, सोध्यो भने भनिदियो, सोधेन भने अब आफूले पनि घर घर गएर सु भनिरहने कामै पनि छैन।

0: जब भारत स्वतन्त्र हुनुभन्दा अगाडि जन्म लिनुभएको त्यो समयमा यहाँको माहौल कस्तो थियो? त्यो ब्रिटिसहरू रगरगा थियो होइन, ब्रिटिसहरू साहेबहरू अहिलेको जस्तो गाडीहरू थिएन है भनी सुनिन्छ। पहिला पहिला अब उहिले उहिलेको कुराहरू सुन्दाखेरि त्यति बेला ब्रिटिसहरूले जुत्ता लाउनु दिन्थेन, छाता लाउनु दिन्थ भन्ने पनि सुनेको थियौँ है। त्यति बेला तपाईँको कतिको याद?
1: सायद 48 सालतिर चाहिँ म भाइ बहिनीहरू आमासँग कमानमा जान्थे। जाँदाखेरि चाहिँ अब आमाहरू टाइममा चाहिँ मेलोमा पुगेन, गन्तीमा पुगेन भने आधा बाटोबाटै फर्काउँथे। अलिकति मूर्ख विचार गर्यो भने, मूर्ख वाद विवाद भयो भने त्यो मान्छेलाई हटा बाहिर गर्थ्यो। कल झगडा भन्ने कुरो चाहिँ छैन, तर सरकारले के गर्थ्यो भन्दाखेरि चाहिँ त्यो बेलाको समयमा अहिले सम्झिँदाखेरि त्यति बेला 75 पैसा थियो, के भन्छ, औरतको हाजेर सिर्फ 75 पैसा, मरदको 1 रुपियाँ। त्यो 75 पैसा र 1 रुपियाँ जोडेर 15 भरि काम गर्दाखेरि बगानको सरकारले दिएको रासिनको दाम मात्रै निस्किन्थ्यो। छोराछोरी अलिअलि आधा किलो चामल, 1 किलो आँटा दिन्थ्यो, त्यही खाएर बस्नु पर्थ्यो भने अब त्यो समय हेरेर त त्यसलाई सम्झिँदाखेरि त मनमा अलिकति रुनु मन लाग्दो पनि छ भनेर साधी पनि छैन। त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ हो नयाँ सरकारहरू निस्केकोले गर्दाखेरि अहिलेको मान्छेलाई चाहिँ कतिवटा कुरामा सुविस्तै छ होइन, तर कतिवटा कुरामा महँगाइले गर्दाखेरि गाह्रो पनि छ।
0: अहिलेको
1: भन्दाखेरि
0: धेरै बेसी जान हुन्थ्यो है परिवार।
1: अब त्यति बेला मेरै घरमा हामी 9 जना नानीहरू, बाउ आमासँग 11 जना, बाजे बोजूसँग 13-14 जना। अब पाहुना लाग्थ्यो फेरि त्यस्तै, कोही बेला त आमाले बोजूले खाना पकाउनु रिजाउँथे पनि, तर बिचराहरू गलेको बेलाको मा त्यत्रो मान्छेलाई खाना पकाउनु, पस्केर लाँदाखेरि पस्किने मान्छेले पनि भात खानु पाउँथेन, भोकै हुन्थ्यो बिचरा।
0: कुनै पनि जातिको अस्तित्व मेटिनु हो भने भाषा संस्कृति भुलेर जानु, तर जब आफ्नो जाति, कुनै पनि जातिले आफ्नो जातिको अस्तित्वलाई दिगो राख्नु हो भने आफ्नो कल्चरल, आफ्नो संस्कृतिलाई जोगाएर राख्नुपर्छ भन्ने भनाइ छ है, कतिको सत्य हो? आफ्नो संस्कृतिलाई जोगाएर राख्नु कतिको सत्य हो जस्तो लाग्छ?
1: त्यो त पक्कै सत्य नै हो। कसरी हो भन्दाखेरि, अरे ढुङ्गा माटोको त जात हुन्छ, धारपातको त जात हुन्छ, रुखपातको त जात हुन्छ, भन्नु पशु प्राणीको त जात हुन्छ होइन, भने एउटै अनुहार भएको चिजहरू कतिवटा बाँदर हुन्छ, मान्छे हुन्छ, अथवा के भन्छ वन मान्छे हुन्छ, मान्छेकै रूप भएको, तर ज्ञानमा कति फरक छ है, उनीहरू उनीहरूको कल्चरमा उनीहरू बसेको हुन्छ। तर सबै भन्छ नि मान्छेले, भगवान्देखि मुनि चाहिँ मनुष्य हो भनेर भनेको छ, भन्छ अहिले पनि त्यसै भन्छ। ज्ञानमा चाहिँ कसको ज्यादा छ भन्दाखेरि चाहिँ भगवान्देखि मुनि चाहिँ प्राणीको भन्दाखेरि चाहिँ मनुष्यको छ भनेर भन्यो, ठिकै हो, तर त्यो मनुष्यलाई के गरेको थियो, के मनुष्यको मनमा के हुन्छ भन्दा, लाखौँमा 1-2 जना मात्रै सही बाटोमा बसेको हुन्छ। उसले सिकायो भने फेरि पछाडि त्यो लाखौँ मान्छेले के भन्छ भने, त्यो बुढाले के जानेको थियो, जमाना कहाँ पुगिसक्यो, यतापट्टि ढलिन्छ। र कल्चर भन्ने चिज चाहिँ आफ्नो चाहे जुनै पनि जाति कल्चर चाहिँ जरुरी।
0: तपाईँ ठम्फुरे गीत गाउनु नाच्नु पनि धेरै जग्गा पुग्नु भएको छ है, तपाईँलाई एउटा यो क्षेत्रमा राम्रो डम्फू बजाउने, डम्फूको ज्ञान भएको, आफ्नो संस्कृतिको ज्ञान भएको व्यक्ति खान्छन् है। अब तपाईँ एउटा तामाङ हुनुहुन्छ, तामाङ जातिले आफ्नो डम्फूको ज्ञान हुनु कतिको जरुरी छ?
1: भयङ्कर जरुरी छ, किनभने हाम्रो संस्कार नै डम्फूबाट हो। जस्तो कि अन्यको कसैको ढोलक हुन्छ, कसैको मादल हुन्छ, कसैको सनाई हुन्छ, कसैको के भन्छ सारङ्गी हुन्छ, कसैको मुचुङ्गा बिनायो हुन्छ, अब त्यो सब

0: सबै आफ्नो आफ्नो लाइनमा बसेको हुन्छ. हामीले अहिले अहिले बनाएको चिज होइन, त्यो उहिले सत्ययुगमै बनिएर आएको चिजहरू हो. खेल्छौँ वन जङ्गलभित्र बसेर जान खोल्ने गुरुहरूले बनाएको चिजहरू, यो अहिलेको मान्छेले बनाएको होइन. हाम्रो जातिमा एउटा एउटा के चाहिँ पनि छ भन्दाखेरि डम्फू मात्रै होइन, टुङ्न पनि छ तामाङको उसमा. त्यसको टुङ्न पनि पाइन्छ भने हाम्रोमा डम्फू छ. त्यो डम्फू बनाउँदाखेरि त्यो मान्छेले भन्छ त्यो काँडा चाहिँ किन गाडेको भनेर भन्छ भने, जति मान्छेको मुखभित्र दाँत कतिवटा हुन्छ त्यसको त्यो दन्त गनेर त्यति बनाएको हुन्छ. त्यो सृष्टि कसरी कसरी भयो त त्यो कुराहरूलाई त्यो दन्तबाट निकाल्नुपर्छ. तब मात्रै त्यसको कतिवटा कुरा अलिकति उमेर छिपेको मान्छेहरूले बुझ्छ. तर तल्लो हामीदेखि मुनिको नानीहरूलाई बुझाउनु गाह्रो पर्छ.
1: तपाईँ डम्फू गाउँ गीत गाउनु कता कता पुग्नु भयो?
0: अब दार्जिलिङ त अब दार्जिलिङ भइदियो, कहीँ बात छैन. म यो कालिम्पोङ गएँ, सिक्किम गएँ, नेपाल यो कला चितवन बोर्डरसम्म पुगेँ. यता हेऱ्यो भने त्यो भुटान बुढा बोर्डरसम्म चाहिँ पुगेँ.
1: हजुर, त्यहाँतिर तपाईँहरू जस्तो दार्जिलिङ सिक्किमदेखि बाहिर जानुहुन्छ है, त्यहाँको तामाङहरूको र यहाँको आफ्नो एरियाको क्षेत्रको दार्जिलिङको तामाङहरूमा केही अन्तरहरू भेट्नु कि एउटै हुन्छ प्रायः प्रायः? केही न केही अन्तर त
0: अन्तर त हुन्छै हुन्छ. किनभने कसरी हुन्छ भन्दाखेरि चाहिँ एउटा भन्ने छ नि, देश गुनाको भेष कपाल गुनाको भेष भनेर भनेको छ. त्यति बेला गाउँ गाउँको आफ्नो आफ्नो विधि विधान बनाएर बसेकोहरू हुन्छ. त्यसले गर्दाखेरि चाहिँ अलिकति तलमाथि चाहिँ हुन्छै हुन्छ.

0: यो जस्तै तपाईँलाई कुनै बिहा बटुलमा जानुहुन्छ है, डम्फुर गाउनको निम्ति बोलाउँछ नि, त्यो कस्तो प्रकारले बोलाउनु, जस्तै बिहा बेहुला या बेहुली पक्षले कस्तो प्रकारले चाहिँ तपाईँलाई के नियम त छ होला?
1: डम्फुरियाललाई बोलाउनु आउँदाखेरि तपाईँको मुखले बोलाएर भएन, एउटा पुर्यातको रूपमा बोलाउनु आउनु पर्यो। पुर्यातको रूपमा बोलाउनु थियो किनभने त्यहाँनिर पुर्यात छैन भने त्यो डम्फुरियाले नै त्यो काम संस्कृतको कामहरू गरिदिनु पर्छ। त्यहाँ कुनै पनि घरमा अब भोलि जान्छु जान्छ अरे बेहुलापट्टिको जान्छ जाँदैछ भने बेहुलापट्टिको डम्फुरियाले त्यो पुर्यात छैन भने त्यो डम्फुरियाले डम्फुरी बजाएर त्यो घरको देउदेतालाई पुकारेर राख्नुपर्छ। भोलि जाँदाखेरि त्यस्तै प्रकारले पुकारेर बेहुलालाई सवारी चलाउनु पर्छ। उहाँ गएर अनि फेरि बाटोमा रोकथाम हुन्छ, चिया पानी राखेर बाटो खुनेको हुन्छ, त्यहाँनिर कुरेत छैन भने डम्फुरियाले नै गर्दै त्यो मात्रै नभएर अब त्यो ठाउँमा गएर बेहुलीपट्टिको मान्छेको घरमा बाउआमाको घरमा कुनै पनि बुढाखाडो भनौँ कर्म गर्ने बेलामा कर्म बाउआमाले अन्य दान दिने बेलामा बोल्नु नसक्ने बोल्नु आएन भने त्यही डम्फुरियालाई फेरि सगुन राखेर कार्य पनि गरिदिनु पर्छ। तपाईँको फेरि त्यो मात्रै नभएर अब जानेर लगन हुन्छ चाहे त्यतिको घरमा होस् चाहे बेहुलाको घरमा होस् त्यति बेला पनि जानेर डम्फुरी नै जरुरी छ किनभने पुरै छैन भने त्यही डम्फुरीले गरिदिनु पर्छ। सबै डम्फुरीले नै गरिदिनु पर्छ। डम्फु चाहिँ तपाईँहरूको बिहा बटुल पनि उसमा एकदम पवित्र
2: पवित्र
1: हो। यो डम्फु बनाउँदाखेरि चाहिँ यो अरूले बनाएको होइन, यो डम्फु चाहिँ एउटा गोठालाले बनाएको,

0: त्यो गोठालालाई कसैले पनि चिन्नु सक्दैन, त्यो गोठाला को हो त भने कृष्ण हो, कृष्ण भगवान्। त्यो कृष्ण भगवान्ले गोठाला गोठमा बसेर त्यो गोटम्फू बनाउँदाखेरि बनायो बनाउनुको लागि, त्यसलाई हामी चाहिँ कहाँ लगेर बचाउँ होइन, बचाउनुको लागि त बचाउँला, त कहाँ लगेर चाहिँ बचाउनु, कता लगेर बचाउनु, पहिला कसलाई पुकार्नु पर्यो त भन्दाखेरि चाहिँ त्यति बेला त्यो बुढो मान्छे त्यो गोठालाले चाहिँ सिधै सरस्वतीको मण्डपमा गएर सरस्वतीको काखमा राखेर अनुमति मागेर ल्याएर चाहिँ बजाउनु सुरु गरेको।
1: के चरीको डाफे चरी पनि लगाउँछ है?
0: त्यो डाफे चरी अब यस्तो हो, डाफे चरी चाहिँ किन लाउँछ भन्दाखेरि चाहिँ जहाँनिर जुहारी खेल्ने ठाउँ छ, जस्तो रोदेगर भन्छ नि नेपालीमा रोदेगर भन्छ, त्यो ठाउँमा अहिले त मान्छ मान्दैन गर्छ गर्दैन त्यो त अहिले थाहा छैन, त्योभन्दा योभन्दा दस पाँच दस वर्ष अगाडिसम्म त चल्दै थियो नेपालमा त होइन, यता पो थिएन त, एउटा त्यो गीत गाउनुको लागि जुहारी खेल्नुको लागि अनि एउटा जमघाट हुने ठाउँ हुन्छ, त्यो ठाउँमा चाहिँ एउटा चौतारा भन्छ, कतिवटा बाटोको बिचमा एउटा चौतारा होइन, त्यो चौतारामा चाहिँ चारपट्टिको मान्छे आएर भेला भएर त्यहाँ बसेको हुन्छ, त्यति बेला सुख दुःखको बात हुन्छ होइन, दुःख सुखको बात हुन्छ, त्यति बेला चाहिँ त्यो बात गर्दा गर्दै गीतबाट भन्नु थाल्छ त्यो चौतारामा बसेर होइन, कोही पूर्वबाट आएको, कोही पश्चिमबाट आएको, कोही उत्तरबाट आएको, कोही दक्षिणबाट आएको, त्यहाँ सोधा सोध हुँदाखेरि चाहिँ त्यति बेला चाहिँ आफ्नो आफ्नो लाएर लाएर जुवारी खेलेको हुन्छ। र त्यो त्योभन्दा अर्को कुरा चाहिँ अब मलाई पनि त्यति साह्रो त थाहा छैन, तर मैले देख्दा मैले बुझ्दाखेरि चाहिँ त्यहाँसम्म चाहिँ छ, डाफे मुदल भन्ने चाहिँ भन्ने चरालाई चाहिँ हामी त्यति बेला कर्म गर्ने बेलामा त्यो चराको नाम आउँछ, डाफे मुदलको चरा नाम आउँछ, अन्त मजुरको नाम मधेसको मजुरको नाम आउँछ, माछाको नाम आउँछ, पाहा पाहाको ब्याङ्कटा भन्छ, अन्य जातले के भन्छ मधेसीहरूले ब्याङ्कटा भन्छ, तर हाम्रोमा चाहिँ यहाँ पाहा भन्छ, त्यो पाहाको नाम पनि आउँछ।
1: आदरणीय श्रोता, अहिले म विष्णुलाल तामाङज्यूसित 79 वर्षीय एकजना डम्फुरे वयोवृद्ध हुनुहुन्छ ज्येष्ठ नागरिक श्री विष्णुलाल तामाङज्यूसित म कुराकानी गर्दैछु है। र तपाईँले डम्फु बजाउने डम्फु गीत गाउने चाहिँ कहाँबाट सिक्नु?
0: सिक्नु त अब म त्यति बेला भर जवानी हुँदाखेरि देखि बिना, जस्तो कि 12-13 वर्षको उमेरदेखि नै सानो तिनो अब हाँसी नाटकतिर होइन खेलिन्थे, लान्थ्यो खेलाउँथ्यो, त्यसरी खेला हिँड्दा अनि बुढोहरू जियातिर जाँदा बुढोहरूको पछि लागेर जान्थ्यो, उनीहरूले हामीलाई सिकाएको होइन, उनीहरूको त्यो कल्चर उनीहरूले आफ्नो जाति कल्चरहरूको गीतहरू गाउँदै लाँदाखेरि हामीलाई कोही बेला बुढोहरूले केटाकेटी तिमीहरू बाहिर जा भनेर भन्थ्यो, र पनि बाहिर गए फेरि आएर पनि सुनिबस्छौँ हामी, हामीलाई इन्ट्रेस्ट लाग्थ्यो, इन्ट्रेस्ट लाग्थ्यो, इन्ट्रेस्ट लाग्दा लाग्दा म यस्तै 13-14 वर्ष उमेरदेखि चाहिँ म बाबा सिङ्गी हेर्न थालेँ।
1: बाबाले चाहिँ गाउनु,
0: बाबा त बाबाको कुरो त अहिले भनेर के भन्नु र, बाबा तपाईँको नेपाल टान सिक्किम आसाम यो उसलाई लगेर जान्थ्यो गाउनु पर्यो, र पनि उनीहरूकै पछि लागेर हामी पनि जान्थ्यौँ, अन्त पछि पछि धेरै वर्ष पछि पछि चाहिँ यो खर्सानी माइला भन्ने एउटा मान्छे थियो, उनले उसको घरमा यो आफ्नो जातिको प्रोग्रामहरू राख्नु भएको रहेछ, त्यति बेला गाडी पनि थिएन, पाउँथेन गाडी, खर्सानी माइलाको एउटा कालो गाडी थियो, कालो कार थियो, तल त्यो अहिले बालकृष्णको भनेको यतापट्टि डाँडामा कति बेला कमानको साहबहरूको गाडी हिँड्थ्यो, त्यो ठाउँमा लिएर चाहिँ बाबालाई रो लौरे बाजेलाई चाहिँ त्यहाँबाट उठाएर चाहिँ खरसाङमा खरसाङ माइलाको कोठीमा गाउनु लगाएको, कल्चरहरू गराएको, तर त्यो बेलामा अब कसले भने जस्तो अब लाटोले च्याउ कुन के पायो कहाँ खायो भने जस्तो लानु त लगे गरे नि, 12-13 दिन 14 दिन राखेर, तर बुढोहरूलाई लगेर राखेँ, तर उहाँहरूले भनौँ च्यापछि पनि एउटा धन्यवाद पनि पाएन, त्यति बेला दुःख लाग्दो कुरा, र म अहिले उहाँलाई म त्यो बितेको कुरालाई नगरौँ, म अहिले आफ्नो कल्चरमा हेर्छु, बोलाउनु आउँछ मलाई, सगुन लिएर आउँछ मान्छेले, अब बुढो भए म हिँड्नु सक्दिनँ, अब उनीहरूलाई जरुरी छ भने गाडी लिएर आउँछ पुर्याउनु आउँछ, अनि कुनै पनि दुखित घटना घटनामा जानु पर्दाखेरि बुढौली भएर जानु पर्दाखेरि त्यो ठाउँमा गएर आफूले जो जानेको घर प्रवचन दिनुपर्छ,
1: कता कता जानुहुन्छ नि यस्तै आफ्नो तामाङको संस्कृतिलाई बचाएर त्यहाँतिर पनि जस्तै डम्फू गाउने कतिवटा संस्कृतिहरू बचाइराख्ने त्यस्तो कार्यहरू पनि गर्नुहुन्छ है, तपाईँसित डम्फू गाउने यस क्षेत्रमा अरू को को चाहिँ छ त?
0: यो क्षेत्रमा त कर्पल त्यो गेटको मालिक सन्तोष डुम्जन,
1: उसले
0: उसी ऊ मेरो पछि हिँडेको चाहिँ झन्डै 30-35 वर्ष भयो, उसले पनि प्रायः प्रायः अब पुरा
1: ल्याउँदा अरू त्योभन्दा मसिनो अहिलेको युगको केटाहरू
0: अहिलेको अघि मैले तपाईँलाई

0: अनि यो अहिलेको युगको केटाहरूलाई सिकाउँदाखेरि उनीहरूले त ध्यान दिँदैन, यस्तो पनि हुन्छ र भनेर भन्नेपट्टि जान्छ। उनीहरूलाई चाहिँ चाहियो इङ्ग्लिस, हिन्दी, बङ्गला यस्तो चिजहरू चाहियो। आफ्नो कल्चरको कुनै पनि कुरालाई चाहिँ त्यो छैन। होला जग्गा जग्गामा एक दुईजना नानीहरू होला, तर हाम्रो भेलीमा चाहिँ त्यति छैन।
1: तपाईँलाई तामाङ बौद्ध एसोसिएसनतिर यसो सम्बर्धनाहरू गर्नु, यो कतिवटा यो कार्यक्रमहरू डम्फू बजाउनु है, गीत गाउनु, यस्तो निम्तो दिन्छ कि
0: दिँदैन? एउटा कुरा चाहिँ के छ भने, मैले योभन्दा तपाईँले जस्तो नै मलाई सोध्ने मान्छे एउटा यो मारेबुङको बल मिनेको छोराले योभन्दा 12 वर्ष अगाडि सोधेको थियो। उहाँ धेरै लामो धेरै दिन मेरोमा धेरै दिन त के अब 2-3 दिन बसेर उहाँ जानुभयो र मैले बिर्सिनु सकेको थिएँ त्यो कुराहरू। र 80-12 वर्ष पछाडि चाहिँ उनी आएर मलाई एउटा सम्बोधन गरिराख्नु भयो, यहाँ सम्बोधन गरिराखिदिनु भयो। त्यति चाहिँ मेरो 81 वर्षको उमेरमा चाहिँ त्यति चाहिँ पाएँ मैले, त्योभन्दा अर्को कुरा त मैले केही पाएँ।
1: तपाईँले डम्फू बजाउनुहुन्छ, गाउनुहुन्छ, अलिकति हाम्रो श्रोताहरूलाई गाई डम्फू बजाउनु त अहिले त्यसको केही होला नियमहरू कि छैन?
0: छैन
1: छैन,
0: डम्फूको
1: डम्फू बेगरै
0: अब एउटा आफ्नै भाषाबाट भन्दाखेरि कतिले त बुझ्दैन होला होइन, नेपालीबाट नै भनिदिन्छ। तर लाय भन्छ नि एउटा लाय लाग्दाखेरि चाहिँ तामाङकै लाय लागेर जान्छ। मैले जान खैलाला आमाइले जान खैलाला, त्यो भनेको चाहिँ आमा म के गरौँ भनेको तैला के होला के गर्नु होला। 81 वर्षको

0: यो चाहिँ तपाईँले गीतबाटै आफ्नै भाषा है
1: यो त लेखेर गाएको होइन
0: आफै बनिन्छ
1: आफ्नो कल्पना के भन्छ एउटा मनमा आइहाल्छ
0: मनमा आइहाल्छ।

0: जीवन का तीता मीठा अनुभूति कार्यक्रम में आज हामीसित श्री विष्णुलाल तामाङ ज्यू जो 81 वर्षीय हुनुहुन्छ। तपाईको सुस्वास्थ्य राम्रो होस्। अहिले पनि तपाई जुन प्रकारले आफ्नो कल्चरललाई लिएर विभिन्न जग्गामा जानुहुन्छ, अझै तपाई धेरै जग्गामा जानुहोस् है, स्वास्थ्य राम्रो होस् हामी यही कामना गर्दै मलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।
1: यतिन्जेल प्रस्तुत थियो जीवनका तीता मिठा अनुभूतिहरू। भने अब समय भएको छ समाचारको।
2: आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको 2 दिने भ्रमणमा जानुहुँदैछ। उत्तराखण्डमा रहँदा उहाँले 132 एकड क्षेत्रफलमा निर्माण भइरहेको राष्ट्रपति उद्यानको निर्माण र विकास कार्यको निरीक्षण गर्नुहुनेछ भने श्रीमती मुर्मू भोलि भारतीय सैन्य अकादमी आइईएमए देहरादूनमा मुख्य अतिथिको रूपमा पासिङ आउट परेडमा भाग लिनुहुनेछ। केन्द्र सरकारले पूर्वोत्तरको 2 राज्यहरू असम र नागाल्यान्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी, असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा र नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोको

उपस्थितिमा नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। विदेश मन्त्री डाक्टर एस जयशंकरले रूस दिवसको अवसरमा रूसी परिसंघका विदेश मन्त्री सर्गेई लावरोभ र रूसी जनतालाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भारत रूससँग आफ्नो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अगाडि बढाउन तत्पर रहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले फिलिपिन्सका विदेश सचिव मा थेरेसा पी लाजारो र फिलिपिन्सका जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भारत फिलिपिन्ससँगको आफ्नो रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन तत्पर रहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वका विभिन्न क्षेत्रहरूमा जारी संघर्षले क्षेत्रीय सीमाभन्दा बाहिर व्यापक क्षति र परिवर्तन निम्ताइरहेको बताउनु भएको छ। उहाँले फिनल्याण्डमा भएको कुल तारान्ता वार्तामा फिनल्याण्डका विदेश मन्त्री एलिना वाल्टोनेन र संयुक्त अरब अमिरातका सहायक विदेश मन्त्री लाना नुसेभेसँग उदयमान शक्ति र नयाँ भू राजनीतिक प्रतिस्पर्धा सम्बन्धी छलफलमा भाग लिने क्रममा उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो। केन्द्रले साइबर अपराधीले सुरक्षा प्रणाली तोडफोड गरी वित्तीय प्रणालीलाई निशाना बनाउने गरेको खतरा बढ्दै गएको भन्दै चेतावनी जारी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर अपराध समन्वय केन्द्रले जारी गरेको चेतावनीका अनुसार साइबर अपराधीहरूले डिप फेक भिडियो र कृत्रिम पहिचान बनाउन एआईको प्रयोग गरिरहेका छन्। अनुहार पहिचान, व्यवहार्यता प्रमाणीकरण, भिडियो केवाईसी प्रक्रियाहरू, खातापूर्ण सक्रियण प्रणाली र वित्तीय र डिजिटल सेवाहरूमा अनधिकृत पहुँचको लागि यी प्रविधिहरूको दुरुपयोग भइरहेको छ। पञ्चायती राज मन्त्रालयले पञ्चायती राजसँग सम्बन्धित चार पहलहरू राष्ट्रिय ई गभर्नेन्स पुरस्कार 2026 को लागि छनौट गरिएको बताएको छ। यसले डिजिटल शासन र नागरिक केन्द्रित सेवा वितरणलाई व्यापक बनाउन ग्राम पञ्चायतहरूको बढ्दो भूमिकालाई देखाउँदछ। पञ्चायत उन्नति सूचाङ्कले डिजिटल प्लेटफर्ममा डाटा एनालिटिक्सको प्रयोग गरेर डिजिटल ट्रान्सफर्मेसन विधामा स्वर्ण पदक जितेको छ। केरलममा सिगेलाको संक्रमण देखिएको छ। राज्यका स्वास्थ्य मन्त्री के मुरलीधरनले तिरुवन्तपुरममा 6 जना, कोल्लममा 2 र कोकिकोडमा 3 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसैबीच वायनाड जिल्लामा 9 जना संक्रमित फेला परेका छन्। स्वास्थ्य विभाग र स्थानीय निकायको निर्देशनमा प्रभावित क्षेत्रमा रोग रोकथाम र रोकथामका साथ सघन सचेतनामूलक अभियान सञ्चालन भइरहेको छ। पाकिस्तान अधीनस्थ काश्मीरको ईदगाह मैदानमा हजारौं निहत्ता प्रदर्शनकारीमाथि पाकिस्तानी सेनाले गरेको गोली आक्रमणमा परि 16 जनाको मृत्यु हुनका साथै अन्य 37 जना घाइते भएका छन्। किफायती आटा चामल, बिजुली र आधारभूत अधिकारको माग गर्दै हिजो शान्तिपूर्ण रूपमा प्रदर्शन सुरु भए पनि पाकिस्तानी सेनाले AK-47 राइफलले भीडमाथि अन्धाधुन्ध गोली चलाएपछि स्थिति थप बिग्रिएको थियो। ब्रिटेनका रक्षा मन्त्री जोन हेलीको राजीनामापछि सशस्त्र बल मन्त्री अल कार्नेसले स्टारमर सरकारबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री सर किर स्टारमरसँग सैन्य कोषको विषयमा विवाद भएपछि हेलीले राजीनामा दिएका हुन्। अमेरिकाले क्युबाको सरकारी तेल र ग्यास कम्पनीमाथि प्रतिबन्ध लगाएको छ, जसले क्युबामाथि दबाव बढाएको छ। ट्रम्प प्रशासनले क्युबाको कम्युनिस्ट सरकारले दमन जारी राख्न र आफ्नो नेतृत्वलाई समृद्ध बनाउन आफ्नो ऊर्जा स्रोतहरू प्रयोग गरेको आरोप लगाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाको सरकारी कम्पनी युनियन क्युबा पेट्रोलियममाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अनुसार प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। मौसम विभागका अनुसार अरुणाचल प्रदेश, असम, मेघालय, तटीय कर्नाटक, केरला र माहेका केही भागमा भारी वर्षा हुन सक्ने जनाएको छ। हरियाणा, चण्डीगढ, पन्जाब, राजस्थान, हिमाचल प्रदेश, जम्मू कश्मीर र लद्दाखमा पनि यस्तै मौसम रहने सम्भावना व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

ना आफूले चाहेको पाउँदा अत्याधिक खुशी हुनु, न आफूले गुमाउँदा जीवनै सकिएको जस्तै दुखी हुनु, किनभने प्रकृतिको नियम नै परिवर्तन हो। जे सुरु हुन्छ त्यो एक दिन अन्त्य पनि भएर जान्छ। भेट्नु छुटिनु जीवनको स्वाभाविक यात्रा हो। कुनै पनि कुरा सधैँभरि आफ्नै नियन्त्रणमा रहँदैन, समयसँगै बदलिरहन्छ। यही नै प्रकृतिको

Atya niyam ho. त श्रोताहरू, यही नै सुविचारसँगै आजको हलो खरसाङको अङ्क पनि आरम्भ भइसकेको छ। स्वीकार्नुहोस् म इशाराको तर्फबाट सप्रेम नमस्कार अभिनन्दन।

विश्वभरिका करोडौं फुटबल प्रेमीहरूले उत्साहका साथ प्रतीक्षा गरिरहेको सबैभन्दा ठूलो खेल महोत्सव फिफा वर्ल्ड कप 2026 अब नयाँ रोमाञ्च र नयाँ प्रविधि सहित विश्व सामु आइसकेको छ। फिफा फुटबल प्रतियोगिता खेल मात्र नभई विभिन्न देश संस्कृति र मानिसहरूलाई एकै भावनामा जोड्ने एउटा माध्यम बनेको छ। यस पटकको विश्वकप अझ विशेष बन्ने भएको छ।

लिले सफलताको ताज पहरिनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको खेलको भावना हो। स्वस्थ प्रतिस्पर्धा र हार र जितको खेलको नियम नै हो। फिफा विश्वकपमा सहभागी हुने हरेक देशका टोलीहरू आफ्नै ठाउँमा सम्मानका हकदार छन्। फिफा फुटबल कप 2026 संसारभरिका फुटबल प्रेमी दर्शकहरूका लागि अविस्मरणीय बनोस्। शुभकामना। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको यो कार्यक्रम हेलो खरसाङ, म इशाराको साथमा।

श्रोताहरू, आज हो 12 तारिक जुन 2026 शुक्रबार। आज वर्ल्ड डे अगेन्स्ट चाइल्ड लेबर हो, अथवा विश्व बाल श्रम विरुद्ध दिवस। बालकाल जीवनको सुन्दर पल हो, जहाँ एउटा बाल बालिकाले सपना देख्न सक्छन्, नयाँ कुराहरू सिक्न

सक्छन्, खेल्न कुद्न आफ्नो भविष्य निर्माण गर्ने आधारहरू बनाउन सक्छन्। तर आज पनि संसारका धेरै जसो बाल बालिकाहरू आफ्नो उमेर अनुसारको अधिकारबाट वञ्चित रही श्रम गर्न बाध्य बनिरहेका छन्। बाल श्रम केवल काम गर्नु मजदुरी गर्नु मात्र होइन, जब कुनै बाल बालिकालाई उसको शिक्षा दीक्षा स्वास्थ्य सुरक्षा र स्वाभाविक बाल्यपनबाट वञ्चित गराइन्छ तब त्यो समाजको गम्भीर समस्या बन्न पुग्छ। हरेक बाल बालिकाको हातमा किताब हुनुपर्नेछ, आँखामा सुनौला भविष्यका सपनाहरू हुनुपर्ने हो। तर गरिबी, अशिक्षा, सामाजिक असमानताका कारण, अवसरहरूको कमीको कारण कतिपय बाल बालिकाहरू सानै उमेरमा जिम्मेवारीको बोझ बोक्नु बाध्य हुन्छन्। विश्व बाल श्रम विरोध दिवसले हामीलाई स्मरण गराउँछ कि बाल बालिकाहरूको भविष्य सुरक्षित गर्नु केवल सरकारकै मात्र कार्य होइन, तर सारा समाजको साझा जिम्मेवारी हो। परिवार, विद्यालय, समुदाय र प्रत्येक सचेत नागरिकले बाल बालिकाहरूलाई शिक्षा, सुरक्षा, स्वच्छ वातावरणीय परिवेश दिनु योगदान गर्नु नै पर्नेछ। आजको बाल बालिकाहरू नै भोलिका समाजका र राष्ट्रका निर्माताहरू हुन्। यदि हामीले उनीहरूको बाल्यकाल सुरक्षित गर्यौं भने मात्र हामीले हाम्रो देशको भविष्यलाई सुरक्षित गरिरहेका हुनेछौं। आउनुहोस् हामी सबै मिली एउटा यस्तो समाज निर्माण गर्ने संकल्प गरौं जहाँ कुनै पनि बाल बालिकाको हातमा श्रमको बोझ होइन ज्ञानको उज्यालो ज्योति पुगोस्, जहाँ हरेक बाल बालिकाहरूले आआफ्नो सपना पूरा गर्ने अवसरहरू प्राप्त गरून्। अन्तमा नेल्सन मण्डेलाको एउटा प्रसिद्ध भनाइबाट आजको दिन विशेष अन्त गर्न चाहन्छु। त्यो के हो भने, कुनै पनि समाजको वास्तविक चरित्रलाई हेर्नु हो भने त्यस समाजको बाल बालिकाहरूसँग समाजले गर्ने व्यवहारलाई हेर्नुपर्नेछ। बाल श्रम विरुद्ध दिवसको सम्पूर्ण श्रोताहरूमा शुभकामना।

श्रोताहरू, आज हामी जुन महिनाको 12 तारिकमा प्रवेश गरिसकेका छौँ। वर्षको छैठौँ महिनाको यो समयसम्म आइपुग्दा पहाडी क्षेत्रको मौसममा पनि धेरै परिवर्तन आइसकेको छ। मे महिनाको मध्यसम्म हामीले चिसो र शीतल मौसमको अनुभव गरेका थियौँ भने अहिले भने गर्मीको मौसमसँगै मनसुनको प्रभाव पनि देखिन थालेको छ। आज मिरिक, खरसाङ, दार्जिलिङ र कालेबुङ क्षेत्रको मौसम सामान्य रहने अनुभव अनुमान गरिएको छ भने दार्जिलिङमा आज मौसम प्राय परिवर्तन हुने सम्भावना छ। हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम करिब 13 डिग्रीदेखि 22 डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको छ। उसरी नै मिरिकमा पनि बादल लाग्ने र बेला बेलामा पानी पर्ने सम्भावना देखिएको छ। जुन महिनामा यहाँको तापक्रम सामान्य 20-25 डिग्री सेल्सियस आसपास रहने सम्भावना गरिएको छ। कालिम्पोङ सहरको आजको मौसम न्यानो नै भए तापनि मनसुनका कारण बादल र वर्षाको प्रभाव रहनेछ। जुन महिनामा यहाँको औसत अधिकतम तापक्रम करिब 27 डिग्री सेल्सियसको आसपास रहने सम्भावना गरिएको छ। आउनु श्रोताहरू, अब हामी हाम्रो सहर खरसाङको तापमानको बारेमा जानिराखौँ। खरसाङमा पनि पहाडी मनसुनी मौसम देखिनेछ। बादल, कुहिरो र हल्का वर्षाको सम्भावना रहनेछ। पहाड़को मौसममा सधैँ परिवर्तनशील तात देखिने नै छ। बिहान घाम लागे तापनि दिउँसो वा साँझ पखतिर पानी पर्न सक्नेछ। त्यसैले बाहिर निस्कँदा छाता र हल्का वर्षाबाट जोगिने तयारी राख्नु राम्रो हुनेछ। श्रोताहरू, यो त थियो आजको मौसमी तापमान विषयमा छोटो जानकारी।

श्रोताहरूलाई आजको हलो खरसाङको अङ्कमा विविध विषयमा जानकारी दिने प्रयास गर्दा गर्दै गीतहरू सुनाउँदा सुनाउँदै अब हामी अन्ततिर आइसकेका छौं अनि श्रोताहरूलाई विदा माग्न अघि के भन्न चाहन्छु भने आजको हाम्रो दैनिक जीवनमा यात्रा एउटा अनिवार्य हिस्सा बनिसकेको छ। घरबाट निस्केर बजार जानुहोस्, कार्यालयतर्फ जानुहोस्, विद्यालय कलेज जानुहोस् वा आफ्नो कामकाजका लागि यात्रा गर्नुहोस्, हामी सबैले दैनिक रूपमा यात्रा गर्नु नै पर्ने हुन्छ। त्यसैले यात्राको क्रममा मौसम र सुरक्षालाई पनि ध्यान दिनु आवश्यक हुन्छ। यस्तैमा श्रोताहरूलाई आजको दिनको फेरि पनि हामी सुखद अनि सुरक्षित यात्राको शुभकामना भन्न चाहँदै अहिलेलाई भने लोकर्साङको आजको अङ्कबाट म इशारालाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला पूर्वान्न 10:30 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार। र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

0: आदरणीय श्रोताहरू नमस्कार। आजको हाम्रो सरोकारको विशेष कार्यक्रममा हामी सम्पूर्ण हाम्रा आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछौँ। बालबालिका जो हाम्रो राष्ट्रका भविष्य हुन्, हाम्रो देशको कर्णधारहरू हुन्, तर विडम्बनाको कुरा के छन् भने अझै पनि धेरै बालबालिकाहरू शिक्षा, खेलकुद र सुखद बाल्यकालबाट वञ्चित भई विभिन्न प्रकारका श्रममा संलग्न हुनु परेको हामीले हाम्रो वरिपरि देखेका छौँ। बाल श्रमले श्रोताहरू केवल एउटा बालकको सपना मात्र होइन, समग्र समाजको भविष्यलाई पनि असर पुर्याउँदछ। यस विषयको वास्तविक अवस्था, यसको कारण, प्रभाव तथा समाधान बारे गहिरो छलफल गर्न आज हामीसँग हाम्रो सरोकार कार्यक्रममा विशेष अतिथि उपस्थित हुनुहुन्छ। तेज कुमार थापाज्यू एक सामाजिक कार्यकर्ता र उहाँले पश्चिम बङ्गाल, आसाम, उत्तर प्रदेश जस्तो क्षेत्रमा यस बाल श्रमका विरुद्धमा कार्य गर्नुभएको लगभग दुई दशक भन्दा बेसी भइसकिसकेको छ। उहाँसँग नै उहाँको साथमा आउनुभएको छ अलिसा यादवज्यू, जो सिलगढीबाट हुनुहुन्छ र तराई, आदिवासी क्षेत्र र कमान बस्ती क्षेत्रमा उहाँको ज्यादा कार्य अनि प्रभाव रहेको हुन्छ। र आज यहाँ उहाँहरू आउनुभएको उद्देश्य बाल श्रममा हामी जागरूकता फैलाउनुको निम्ति र हाम्रो वरिपरि अहिले के कस्तो स्थिति छ बाल श्रमको, त्यस विषयमा हामी उहाँसँग चर्चा गर्नेछौँ। र सर्वप्रथम त यहाँहरूलाई धन्यवाद टक्राउँदै कार्यक्रममा स्वागत गर्छौँ, तेज कुमार थापाज्यू अनि अलिसा
1: यादवज्यू।
2: थ्याङ्क यू।
0: चाइल्ड लेबर भनिन्छ है बाल श्रम, यसमा धेरै जागरूकता पनि आएको हामीले देखेका पनि छौँ र कानुन पनि धेरै स्ट्रिन्जेन्ट, कडा पनि भएको हामीले अनुभव गरेका छौँ। तरै पनि तपाईँहरूको अनुभवमा यतिका वर्ष भयो तपाईँहरूले यस क्षेत्रमा कार्य गर्नुभएको, के कस्तो अनुभव रहेको छ बाल श्रमलाई लिएर है हाम्रो श्रोताहरूको बिचमा राखिदिनुहोस् न।
2: धन्यवाद। सो बाल श्रम भन्दाखेरि चाहिँ अब मेरो माइन्डमा चाहिँ के आउँछ भने चाहिँ यो एउटा बालकपन चाहिँ लुटिएको चाहिँ मलाई लाग्छ, किनभने अब एउटा नानीले जुन एउटा श्रम गरिरहेको हुन्छ त्यसलाई एउटा शारीरिक मात्रै यातना होइन, उसको एउटा बालकपनको जुन एउटा मेमोरिज हुन्छ नि, एउटा सुनौलो क्षण जुन छ त्यो एउटा मौका उसले गुमाइरहेको हुन्छ। हामीले धेरै जुन प्रकारको यो बाल श्रमको विरुद्धमा हामीले जुन एउटा अभियानहरू चलायौँ है, जुन धेरै उद्धारहरू गऱ्यौँ है, सो त्यो उद्धारहरूबाट जुन यो बालकहरूको है बाल बालिकाहरूको जुन एउटा श्रममा परेका उनीहरूको जुन कथाहरू जुन अगाडि आयो त्यो चाहिँ अब एउटा हामीलाई दिमाग अनि हाम्रो दिललाई चाहिँ अब कस्तो इमोसन चाहिँ बनायो कि यस्तो पनि हुँदो रहेछ, यस्तो पनि हुन्छ के त हुँदैन होला। एउटा म अब यो सेक्टरमा आउनुभन्दा अगाडि म एउटा स्टुडेन्ट थिएँ, मलाई कहिले पनि अब क्लास टुवेल्भसम्म पढाउनेसम्म बाल श्रमको अर्थै याद थिएन, तर साँच्चीको मैले चाहिँ अब बाल श्रम देख्दाखेरि चाहिँ मलाई लाग्यो कि हो त्यो फर्स्ट उसमा चाहिँ मलाई विश्वासै भएन क्या कि त्यस्तो हुन्छ, किन हामीले जुन किताबमा पढेको बालकको अर्थ अनि साक्षात मैले मेरो आँखाको अगाडि जुन बालक देखेँ त्यो एउटा भिन्नता चाहिँ मैले देखेँ
0: हजुर।
2: त्यो उसमा चाहिँ मलाई लाग्छ कि आई थिङ्क इज यो एउटा गम्भीर विषय हो, आई थिङ्क समाजमा रहेको हरेक व्यक्तिले चाहिँ यसको विषयमा चर्चा प्लस यसको विषयमा चिन्तन मनन गर्नुपर्ने हो, किनभने अब बालक मिन्स अब यो चाहिँ तिम्रो उसको होइन, यो चाहिँ हाम्रो हो भन्ने कुरा चाहिँ आउनुपर्ने हो।
0: बाल श्रम केलाई भनिन्छ, कति वर्षको नानीहरूलाई हामीले है काममा लगाएछौँ त्यसलाई बाल श्रम भनिन्छ, जस्तै कतिवटा छुट पनि दिएको छ सरकारले है, जस्तै सिनेमामा पनि भयो या फ्यामिली कतिवटा कुरोमा भयो सरकारले छुट पनि दिएको छ, यसलाई अलिकति हामीलाई स्पष्ट पारिदिनुहोस् न कि कुन चाहिँ केलाई चाहिँ बाल श्रम भनिन्छ है र कस्तो प्रकारको कानुनहरू।
2: सो हाम्रो बाल श्रमको परिभाषा हाम्रो देशमा एउटा मदर एक्ट भन्छ, एउटा मेन मुख्य जुन एउटा नानीहरूको लागि कानुन छ जसलाई चाहिँ हामी जुभेनाइल जस्टिस एक्ट भन्छौँ, उसमा त बालकको परिभाषा नै बिलो द एज अफ 18 इयर्स विच इज भेरी क्लियर है। तर यो चाहिँ अब एउटा मार्गदर्शन कहाँबाट आउँछ भने चाहिँ UNCRC युनाइटेड नेसन कन्भेन्सन अन राइट्स अफ द चाइल्ड, जुन चाहिँ 20 नोभेम्बर 1989 चाहिँ लागू भएको थियो, तर हाम्रो आफ्टर 3 इयर्स 11 डिसेम्बर 1992 भारत सरकारले चाहिँ जिम्मेवारीपूर्ण यो UNCRC चाहिँ अब एउटा लिनुभएको थियो कि हामी हाम्रो देशमा चाहिँ हरेक बालकको अधिकार चाहिँ सुनिश्चित गर्नेछौँ भन्ने चाहिँ जिम्मा लिनुभएको थियो। त्यो UNCRC को आर्टिकल नम्बर 1 नै क्लियर छ कि बालक मिन्स बिलो द एज अफ 18 इयर्स भनेर चाहिँ क्लियर छ. सो बालश्रमको लाई चाहिँ अब एउटा कन्ट्रोल गर्नुको लागि चाहिँ हाम्रो देशमा एउटा कानुन छ है, सिएलपिआर एक्ट भन्छु, चाइल्ड लेबर प्रोहिबिसन रेगुलेसन एक्ट है, जुन चाहिँ एउटा पुरानो कानुन छ तर उसमा 2016 संशोधन भएको थियो. उसले पनि भन्छ क्लियर छ बालकको परिभाषा त छ तर अब चाइल्ड श्रमको उसले परिभाषित के गरेको छ भने चाहिँ तपाईँको 6 वर्षदेखि लगाएर 14 वर्षसम्मकोलाई चाहिँ उसले चाहिँ चाइल्ड लेबर मानिन्छ, तर 15 लगाएर 18 मुनि 15-18 मुनि चाहिँ ऊ एडोलेसेन्ट भन्छ, तर उसलाई चाहिँ हजार्डियस अकुपेसनमा चाहिँ लगाउनु चाहिँ पाइँदैन. अब हजार्डियसमा चाहिँ अब के छ भने एग्रिकल्चर छ. अब हाम्रो यता चाहिँ अब

0: पहाडी क्षेत्र अरे यो प्लेन तराईतिर चाहिँ देखेको धेरै चाहिँ अब यो होटेल अब यो डोमेस्टिकहरूतिर चाहिँ उसमा चाहिँ अब के भन्छ भने त्यो चाहिँ अब हजार्डस हो नि तर है हाम्रो जुन 2006 जुन एउटा संशोधन भयो उसमा त क्लियर थियो कि घरेलु मजदुर को रूपमा राखेको बालकहरू पनि त्यो घरेलु जुन डोमेस्टिक वर्क छ त्यो चाहिँ उसको लागि हजार्डस हो भनेपछि खतरनाक डोमेस्टिकमा चाहिँ चाइल्ड लेबर राख्नु पाएन. अब होटल इन्डस्ट्रिजहरू जुन छ जहाँ चाहिँ अब टी सप होस् यो अब एउटा रेस्टुरेन्टहरू होस् त्यो पनि मलाई यो छ एक्टमा चाहिँ त्यो पनि नानीहरूको लागि एउटा खतरनाक काम हो जोखिमपूर्ण काम हो किनभने हेर्नुहोस् है त्यहाँ आगो हुन्छ कुकिङको काम हुन्छ ऑयल हुन्छ त्यो साथै अर्को नानीलाई हजार्ड्स के छ भने चाइल्ड लेबर एउटा कुनै रेस्टुरेन्टमा राखेको छ भने उसलाई म्यानेजरको रूपमा त राख्दैन नि त उसलाई एउटा लेबरको रूपमा लाग्छ. अब एउटा रेस्टुरेन्टमा हामी सबैजनालाई याद छ त्यो बालकले के गर्छ उसले टेबल पुज्छ अनि भाँडा धुन्छ. अब सोच्नुहोस् अब कस्टमर जुन आउँछ बिहान होटल खोलेकोदेखि लगाएर राति नसुतुन्जेलसम्म चाहिँ कस्टमर इन आउट आउँछ खान्छ प्लेट हुन्छ. सो त्यो बालकले दिनभरि चाहिँ त्यो मैला पानीमा खेलाइरहेको चाहिँ त्यो साबुन खेलाइरहेको छ भने उसलाई चाहिँ सबभन्दा बेसी चाहिँ स्किन डिजिज हुन्छ पहिला चाहिँ. सो के लाग्छ त्यो पनि स्किन डिजिज हुनु त्यो पनि उसको लागि जोखिमपूर्ण काम हो. पहिला त उसलाई चाहिँ काम गराउनै हुन्थेन तर पनि तपाईँले गराउनु हुँदैछ भने उसमा पनि हाम्रो डिबेट हुन्छ उसले प्लेट मात्रै त धुँदैछ उसलाई के हार्म हो भन्छ केमिकल दिनरात पानीले खेलिरहेको छ त्यो भाँडा धुइरहेको छ त्यो मात्रै हो नि मेन्टली एन्ड फिजिकली पनि उसलाई चाहिँ इम्प्याक्ट गर्छ. कुनै अब रुल्सले पनि भन्छ उसमा भन्छ नि सिएलपिआरएमा कानुनको नामै क्लियर के छ भने चाहिँ चाइल्ड लेबर प्रोहिबिसन एन्ड रेगुलेसन. प्रोहिबिसनले के भन्छ जोखिमपूर्ण काम चाहिँ तपाईँले लगाउनु भएन जोखिमपूर्ण उसमा चाहिँ काम गर्नु चाहिँ पाएन जुन चाहिँ यो सबै छ. रेगुलेसनमा दिएको छ कति जग्गा छुट दिएको छ एज तपाईँले भन्नुभयो रेगुलेसनमा छ तपाईँले नन हजार डेसमा काम लगाउनु सक्नुहुन्छ तर उसको रेगुलेसन के छ नियम छ कि तपाईँले 6 भन्दा बढी काम गराउनु पाउँदैन उसमा पनि 1 उसलाई चाहिँ ब्रेक हुनु पर्यो हर 3 पार भइसकेपछि 4th चाहिँ उसको ब्रेक आवर हुनु पर्यो अनि त्यहाँदेखि 5 एन्ड लास्टमा चाहिँ 2 सो 6 उसको छ उसको मिनिमम वेजेस छ जुन मिनिमम वेजेस छ गभर्मेन्टको अनस्किलको या जो त्यो स्किल त्यो उसले मिनिमम वेजेस पाएको हुनुपर्छ त्यो कुनै पनि दोकानदारले चाहिँ दिँदैन. अनि भन्छ उसको डिटेल्सहरू चाहिँ उसले डिस्प्ले लगाउनुपर्छ उसको ऊ चाहिँ त्यहीँ बस्दैछ भने उसलाई एउटा सुत्ने बस्ने हाइजेनिक प्लेस दिनुपर्छ. सो कुन चाहिँ यस्तो इन्डस्ट्रीवालाले चाहिँ त्यति अब रेगुलेसनलाई चाहिँ नर्म्सहरूलाई चाहिँ फलो गर्छ जुन चाहिँ आई थिङ्क इज मलाई लाग्छ हार्डली अब कोही सोमा कोही एकजना बिर्सेर कसैले चाहिँ दिँदै होला तर बाकी चाहिँ कम्प्लिटली मलाई लाग्छ कि अब भायोलेसन हो यो चाहिँ बाल श्रम मात्रै होइन यो एउटा बालकको बचपन लुटेको रबरी भन्छु म है चाइल्डहुड रबरी भन्छ.
1: हामीसँग अलिसा यादवज्यू पनि हुनुहुन्छ जो तेज कुमार थापाज्यूसँग नै कार्य गर्नुहुन्छ. अलिसाज्यू तपाईँ त एक नारी हुनुहुन्छ है र भनिन्छ समाजमा कि नारीको मन पुरुषको भन्दा त धेरै कमुलो हुन्छ नारीमा भावना हुन्छ ममता हुन्छ होइन र तपाईँले यस्तो आफ्नो कार्यक्षेत्रतिर गएर यस्तो नानीहरूको अवस्था देख्दाखेरि पीडा हुन्छ होला हाँसो पनि झर्छ होला है के कस्तो प्रकारको भावना मनमा प्रस्फुटित हुन्छ.
2: अब तपाईँले भन्दाखेरि है अब साँच्चै नै केटी मान्छेहरू अलिक इमोसनल नै हुन्छ है अनि जब नानीको कुरा आउँछ किनभने अब ईश्वरले नै एउटा छोरी मान्छेलाई त एउटा आमाको रूपमै बनाउनु किनभने एक समयमा गएर ऊ आमै हुन्छ नि त र नानी देख्ने बित्तिकै त्यो अट्याचमेन्ट इमोसन आइहेर्छ क्या. अनि जुन चाहिँ एरियामा हामी काम गर्छु अब दुःख लाग्छ किनभने सबै प्रब्लम त हामी सल्भ गर्न सक्दिनँ तर परिवारमा धेरै कष्टहरू पनि हुन्छ. कतिजना आमा बाबाहरूले नानीहरूलाई थाहा हुँदा हुँदा पनि काम गर्नु पठाउँछ है अब किनभने धेरै नानीहरू हुन्छ आमा बाबाहरूको जस्तै अब हामी यो चिया बगान क्षेत्रहरूमा हामी काम गर्छौँ होइन र अब आमा बाबाहरू दुईजना टी गार्डनमा डिपेन्ड हुनुहुन्छ कम्ती पैसामा धेरै परिवार चलाउनु पर्ने हुन्छ छोराछोरीहरू धेरै हुन्छ उनीहरूले धेरै दिनुपर्ने सुविधाहरू नानीहरूलाई दिनु नसक्दाखेरि कतिजना नानीहरू आफै पनि काम गर्नु जान्छ कतिजनाको केसमा चाहिँ आमा बाबाहरूले पनि पठाइदिन्छ र हामीले धेरै देखेको छौँ है नानीहरूलाई अघि सरले भन्नुहुँदै थियो डोमेस्टिक लेबरको बारेमा अहिले चाहिँ हामीले त्यो पनि देखिरहेको छु अब अरूको घरमा काम गर्नु पठाउने अब होटेल रेस्ट

0: पेनहरूमा त देखिरहेकै हो, त्यो त कमन होइन, तर अरूको घरमा काम गरेको त हामी देख्दिनँ नि त. अनि अब म चाहिँ हामी चाहिँ आमा बाबाहरूलाई पनि के भन्छु भन्दाखेरि चाहिँ आफ्नै आमा बाबाले त नानीको सबै खाँचो पुरा गरिदिनु सक्दैन, अनि अर्काको आमा बाबाले गर्नु सक्छ, सक्दैन नि त है. र अब काम गर्ने भनेपछि चाहिँ काम गर्नेकै त्यो हिसाबमै राख्छ नि त उनीहरूलाई, त आफ्नो छोराछोरीको लेभलमा राख्दैन. हामीले धेरै यस्तो स्टोरिजहरू सुनेको पनि छु है, कति नानीहरू भागेर पनि आएको छ. अब उनीहरूलाई पैसा चाहिँ दियो, पहिला एजेन्टहरू आएर पैसा दिइराखेर नानी लगेर गयो है, पढाइ पनि दिन्छु हामी तपाईँको नानीलाई, राम्रो राख्छु, महिनै पछि पैसा पनि पठाइदिन्छु भनेर आमा बाबालाई भनेर लाने. तर वान्स नानीलाई लगेपछि न आमा बाबासँग कन्ट्याक्ट छ, पैसाको त कुरै छोडिदिनु, न त्यो नानीलाई राम्रो एजुकेसन छ. एउटा नानी हाम्रो त्यस्तै गाउँबाट गएको थियो है, उसलाई बिहानको 7 बजीदेखिको दिउँसोको 2 बजीसम्म घरमा काम गर्नुपर्ने, त्यहाँ पछि लन्च गरेपछि चाहिँ 2 बजीदेखिको चाहिँ राति 10 बजीसम्म होटेलमा गर्नुपर्ने, जाडोमा त्यो पनि चिसो पानी खेलाउनु पर्ने, अघि सरले भन्नुभएको जस्तै है, दिनरात भाँडा धुनुपर्ने, बढाल्नुपर्ने, पुछ्नुपर्ने. र अब उसलाई साह्रो परेर चाहिँ ऊ भाग्नुको लागि त्यहाँबाट है, कति अब उसको यता घरमा हेऱ्यो भने अवस्था पनि ठिक चाहिँ थिएन, तर पनि अब एउटा जे नै भए पनि मान्छे हो नि त, नानी नै भएमा हामी चाहिँ धेरैपल्ट नानीहरूको इमोसनलाई चाहिँ हामी मतलबै दिँदैन नि त, नानी त हो भनेर. तर उनीहरूलाई पनि त मन दुखिरहेको हुन्छ, उनीहरूलाई पनि त कति अब है, अब आमा बाबा बिना बस्दाखेरि कति चाहिँ दुःख दर्द हुन्छ नि त. र आज हामीले यो दिनमा आज हामी किन यो टपिकमा बोलिरहेको छु भन्दाखेरि चाहिँ, आज कतिवटा जग्गाहरूमा हेऱ्यो भने त काम गर्ने त एउटा फ्यासन जस्तो भइसकेको छ, नानी हेर्नुको लागि होइन, घरको काम सानसानो केटीहरू छ भने खोजिदेऊ नौ, सानसानो भाइ बहिनीहरू, सानसानो केटीहरू छैन, यसो नानी पनि हेरिदिनु, घरको काम सघाइदिनु. अन्त त्यो नानी पनि त कसैको छोराछोरी हो, यदि अब कतिले भन्छ उसको परिवार यस्तो थियो नि त, यस्तो थियो, हामीले त हेल्प गरिदिएको थियो भने, अघि सरले भनेको जस्तै उसको राइट्स त भायोलेट हुनु भएन नि त, उसलाई खाने राम्रो दिनु पर्यो, उसलाई एउटा डिग्निफाइड जस्तो आफ्नो छोराछोरीलाई ट्रिट गर्छ, लु उसलाई छोराछोरीलाई जस्तै गरेन अरे, तर एटलिस्ट एउटा डिग्निफाइड लाइफ त दिनु पर्यो नि त, ताकि त्यो नानी भोलि पर्सि हुर्किएपछि पनि थ्याङ्कफुल होस् न उनीहरूप्रति, अबे त्यो अङ्कल आन्टीले मलाई यस्तो गरेर. अनि एटलिस्ट उसको जुन चाहिँ राइट टु एजुकेसन, उसको त त्यो अधिकार हो नि त, त्यो त स्कुल त पठाइदिनु पर्यो नि त. तर कतिवटा केसमा हेर्छ हामी, न नानीलाई स्कुल पठाइदिन्छ र दुःख लाग्छ है. अब कतिजना त करले गर्नै पर्ने हुन्छ, उनीहरूकोमा उपाय नै हुँदैन, तर कतिजना चाहिँ आज त्यसको शोषण भइरहेछ, उनीहरू चाहेर पनि निस्किनु पाएको छैन, किनभने यो विषय लिएर समाजमा बात पनि हुँदैन, गयो भने पनि अब कम्प्लेन गर्यो भने पनि यसलाई त्यस्तो सिरियसली मान्छेले लिँदैन. अन्त बिचरा यस्तो दुःखमा त परेको रहेछ, कसैले हेल्प त गर्दैछ, तर ऊ चाहिँ दिनरात कसरी मेन्टली फिजिकल्ली उसलाई साह्रो परिरहेको छ है, आज किन डिप्रेसनको शिकार भइरहेको छ, एङ्जाइटीको शिकार भइरहेको छ, किनभने उसको चाइल्डहुडै त राम्रो थिएन, अन्त चाइल्डहुडमै उसले उसको शोषण भएको कारणले ऊ भोलि पर्सि अडल्टहुडमा पस्दै गर्दा उसले कहिले आफ्नो लाइफलाई राम्ररी के भन्छ एउटा फर्ममा ल्याउने हजुर सकिरहेको हुँदैन, किनभने चाइल्डहुड नै उसको शोषण भयो नि त. अन्त त्यो हुँदाखेरि चाहिँ मान्छेको लाइफमा चाहिँ चाइल्डहुड इज भेरी इम्पोर्टेन्ट नि त होइन, किनभने हाम्रो त्यो चाहिँ एउटा बनिँदै गरेको स्टेज हो नि त, र नानीहरूको लाइफमा त्यो त्यो बनिँदै गरेको स्टेजमै भत्किँदाखेरि चाहिँ ठुलो भएर चाहिँ एक्सपेक्ट नगरे पनि हुन्छ कि त्यो मान्छेले केही अब राम्रो गर्छ भनेर. अनि म हामी सधैँ एउटा कुरा भन्ने गर्छौँ है, कुनै पनि नानीहरू समाजमा जन्मिँदै गर्दा चोर गुन्डा थपा लगाएर जन्मेको हुँदैन नि त होइन, अन्त एउटा नानी एउटा छोरा छोरी भएर जन्मेको हुन्छ, तर समाजले गर्दा नै त्यो नानी यस्तो बनिँदै जान्छ हेऱ्यो भने है, गुन्डा अब डक खाने है, चोर्ने मार्ने, किन भन्दाखेरि चाहिँ त्यहाँदेखि सुरु हो नि त. अनि अब समाजले पनि अलिकति सहानुभूति है नानीहरूप्रति यस्तो देख्दैछ भने चाहिँ अलिकति भनिदिने सुनिदिने र नानीहरूलाई रेस्क्यु गर्यो भने चाहिँ, र आज हाम्रो हामी धेरै कुराहरूमा सरकारलाई त दोष दिनु छिटो छौँ है, हाम्रो देशको यो भएन लिडर्स भएन, तर हाम्रो लोकल लेभलमा नै हाम्रो पेरेन्ट्स त भयो तर वरिपरि समाजले नै पनि यसलाई इनिसिएटिभ लिएर चाहिँ होइन, हाम्रो नानीहरू हो, हाम्रो फ्युचर हो, हामीले पनि केही गर्नुपर्छ भनेर आवाज उठायो भने काहीँ न काहीँनिर हाम्रो समाज चाहिँ हेल्दी समाज भएर जान्छ.
1: तेसर तपाईँले त पश्चिम बङ्गाल है, आसाम, उत्तर प्रदेश र विभिन्न क्षेत्रहरूमा यस विषयमा काम गर्नुहुँदैछ है, हाम्रो पश्चिम बङ्गाल है, यो आसाम, युपीमा के कस्तो प्रकारको भिन्नता है नानीहरूमा यो चाइल्ड लेबर जुन चाहिँ हुन्छ यसमा कस्तो प्रकारको प्याटर्नहरू देख्नुभयो, अनि हामीलाई कतिवटा तपाईँको रेस्क्यु भएको अपरेसन्सहरूको बारेमा बताइदिनुहोस् न.
2: सो तिनवटा स्टेट त होइन, मैले लगभग भारतको सबै राज्य म्याक्सिमम् राज्य

0: भन्दा चाहिँ मैले काम गरेको है प्याटर्न भन्दा कस्तो देखेँ नि प्याटर्न प्याटर्न इन द सेन्स मलाई चाहिँ के लाग्छ चाइल्ड लेबर मिन्स चाइल्ड लेबरै हो है तर हाँ अब द ग्राभिटी अब उसको चाहिँ सिरियसनेस अब थ्रेटफुल कतिको चाहिँ हार्मफुल रहेछ मैले चाहिँ देखेँ मेरो स्टार्टिङमा चाहिँ के देखेँ भने चाहिँ नि अब युपीमा कार्पेट धेरै फेमस है कार्पेट चाहिँ बनेर चाहिँ बाहिर देश चाहिँ जान्थ्यो सो मेरो चाहिँ एटिन द फर्स्ट म चाहिँ अब त्यही साइडमै काम गर्नु गएको थिएँ मध्य प्रदेशदेखि युपी आएको थिएँ सो त्यहाँदेखि चाहिँ अब कार्पेट बेल्टमा धेरै मसिनो बालकहरू चाहिँ मैले चाहिँ देख्थेँ किनभने सबभन्दा सस्तो किन चाहिँ आज चाइल्ड लेबर किन डिमान्डमा छ डिमान्ड छ अन्त सप्लाई छ जुन दिन डिमान्ड बन्द हुन्छ सप्लाई बन्द हुन्छ
1: यो त इकोनोमिक्सको सिद्धान्त हो
0: अब डिमान्ड छ नि त डिमान्ड किन छ किनभने अब तेज कुमार थापालाई चाहिँ काम गर्नु राख्यो भने चाहिँ म त मिनिमम वेजेस माग्छु हप्तामा एक दिन छुट्टी माग्छु होइन पिएफसिएफ माग्छु तर त्यो बालकले त के माग्दैन नि त त्यो बालकलाई 500 रुपियाँ महिना दिए भने पनि उनीहरूलाई चिप लेबर अनि दुई थप्पड हिर्कायो भने पनि उसले विरोध गर्दैन है उसलाई मैले 8 घन्टाभन्दा बढी मैले 14 घन्टा काम गराएँ भने पनि उसकोमा अप्सन छैन उसले केही पनि बोल्दैन सो यो चाहिँ मैले चाहिँ धेरै देखेँ मैले युपीको कुरा गर्दाखेरि चाहिँ कार्पेट बेडमा एउटा नानी 17-17 घन्टा काम गर्थ्यो 17 आवर्स
2: 17 घन्टा
0: खाना चाहिँ इज वान टाइम खाना दिउँसो चाहिँ खाना दिँदैन उनीहरूलाई किनभने भनेको दिउँसो खाना खायो भने ऊ त्यो उसमा त्यो काम गर्दाखेरि चाहिँ निदाउँथे त्यसले गर्दा डे टाइममा चाहिँ उनीहरूले चाहिँ खाना एकदमै होइन राति खान्थे उनीहरू चाहिँ खाना बिहान हल्का अब त्यो चिया बिस्किटहरू चाहिँ दिन्थ्यो अनि दिउँसो चाहिँ खाना चाहिँ होइन अनि सिधा राति खाना उनीहरू चाहिँ सम्झिनुहोस् न 12-1 बस्थ्यो उनीहरू चाहिँ अब सोच्नुहोस् यो प्रकारले हो भने यसलाई चाहिँ आइडो नो म अब बालश्रमको म एउटा यसलाई चाहिँ बालश्रम होइन नि हो यो त चाहिँ मलाई लाग्छ जसरी चाहिँ एउटा मान्छेले मान्छे मार्दाखेरि चाहिँ जुन एउटा कानुन लाग्ने हुन्छ त्यो कानुन चाहिँ यहाँ लाग्नुपर्ने हो तपाईँले उसलाई श्रमको मात्रै कानुन होइन उसको उसलाई चाहिँ तपाईँले एभ्री डे मारिरहनु भएको उसको फिलिङलाई मेन्टली फिजिकली तपाईँले मारिरहनु भएको छ सो त्यो देख्यौँ एउटा चाहिँ त्यो थियो थुप्रै जरी इन्डस्ट्रीमा देख्यौँ जरी इन्डस्ट्रीमा त नानीहरूको हालत यति खराब जरी इन्डस्ट्रीमा काम गर्ने नानी हामीले देख्यौँ हामीले रेस्क्यु गर्दाखेरि चाहिँ त्यो यो नानीहरूको हातमा हातको उङ्लामा चाहिँ पुरा अब सुयोको दाग किन घोचेको त्यो मुनि लाउँछ अनि माथिबाट चाहिँ त्यो जरी लगाउनु पर्ने रहेछ सो त्यो पछाडि चाहिँ मैले आई थिङ्क मैले चाहिँ त्यो केस रेस्क्यु गरिसकेपछि नि मैले मेरो घरमा एकदम जरीको लुगा पटक्कै कसैको पनि किन्दैन अरू चाहिँ
1: लुगासम्मको शोषण छ
0: बिकज त्यो लेभलको त्यसमा चाहिँ के छ त्यसमा फेरि एडल्टले काम गर्नु सक्दैन किनकि जरीको जुन एउटा लगाउने हुन्छ नि एउटा त उसको हात सानो छ मजाले चाहिँ बस्छ अर्को के छ जुन लेभल मुनि त्यो टेबल एउटा टेबल जस्तै हुन्छ दुई साइडमा बिचमा चाहिँ साडे हुन्छ है जुन त्यो पेसेज हुन्छ नि त्यो एकदमै कम सानो हुन्छ त्यसमा चाहिँ नानीहरू मात्रै घोडा टेकेर चाहिँ फिट हुन्छ त्यसमा चाहिँ सो त्यसले गर्दा उसमा सबभन्दा बेसी चाहिँ नानीहरूको चाहिँ शोषण चाहिँ मैले चाहिँ देखेँ अब यति डरलाग्दो त्यति मात्रै होइन उनीहरूले चाहिँ त्यहाँ काम त अब त्यो कहिले घोच्छ एकजना नानीले रेस्क्यु गर्दाखेरि चाहिँ भन्छ उनीहरूको कामहरू चाहिँ किन डे टाइममा कोही कोही बेला इन्सपेक्सनमा आउँछ राति चाहिँ उनीहरूले चाहिँ काम गर्दा राति चाहिँ अब स्वभावको हो नि एउटा हामी ठुलो मान्छेलाई त निन्द्रा लाग्छ एउटा समय आउँदाखेरि चाहिँ त्यो बालकहरूलाई चाहिँ जबरजस्ती त्यो मान्छे एउटा चाहिँ कराउँदै उनीहरूलाई चाहिँ काम गराउँछ अनि त्यो निन्द्रा लागेको जगमा चाहिँ उनीहरूलाई चाहिँ त्यो घोँची पठाउँछ त्यसमा पनि चाहिँ के हुन्छ भने कोही कोही बेला धेरैजनाको उसमा कथा चाहिँ मैले जुन नानीहरूलाई रेस्क्यु गरेँ उनीहरूलाई त्यो 2-3 सालदेखि चाहिँ स्यालेरी पाएन किन पाएन भने चाहिँ त्यो उनीहरूले काम गर्दाखेरि चाहिँ उनीहरूको उङ्लामा चाहिँ सुयो घोच्दाखेरि त्यो ब्लड जुन लुगामा लाग्यो त्यो लुगा चाहिँ इज भेरी इम्पोर्टेन्ट एकदमै महँगो खालको लुगा
1: खराब भयो
0: अनि त्यो लुगा जुन खराब भयो
1: त्यसमा पैसा काट्यो
0: उसको पैसा सबै काट्यो अब सोच्नुहोस् है कुन लेभलमा चाहिँ सो यो अलग अब हाम्रो बेङ्गलमा देख्यो भने अब अलग अलग जिल्लाको अलग अलग छ अब हाम्रो हिल्सको पर्सपेक्टिभ लिउँ अब यो एउटा टुरिज्म हब हो एजुकेसनल हब पनि हो टुरिज्म हब पनि हो अब यहाँ चाहिँ के हो हामी रिसिभ गर्छौँ चाइल्ड लेबर चाहिँ है अब पिजीमा नानी अब हामीले पिजी राखेको छ भने उनीहरूको भाँडा मोल्नु लुगा धुनु नानी राखिरहेको हुन्छ रेस्टुरेन्टतिर चाहिँ अहिले चाहिँ धेरै चाहिँ भिजुअल चाहिँ छैन किनभने है गभर्मेन्टले जुन एउटा सम्बन्धित निकाय अनि सिभिल सोसाइटिजहरूले धेरै अब यसो आन्दोलन है यसो क्याम्पेन चलाएर अभियान चलाएर चाहिँ अलग अलग जग्गामा चाहिँ अब नानीहरू उद्धार गरिसकेपछि अलिकति त्यो फियरनेस चाहिँ दोकानहरूकोमा

0: राख्नु चाहिँ हुँदैन. तर अघि अलिसाले पनि भन्नुहुँदै थियो, जुन चाहिँ एउटा हिडन चाइल्ड लेबर छ डोमेस्टिक, जुन चाहिँ इजिली घरमा चाहिँ देख्दैन, अब हामी कसैको घरमा चाहिँ चेक गर्न चाहिँ जानु सकिँदैन नि त. सो द हिडन चाइल्ड लेबर चाहिँ छ है, तर अब हिडन चाइल्ड लेबरमा त्यहाँ चाहिँ सबभन्दा बेसी चाहिँ मलाई लाग्छ भइरहेको हुन्छ शोषण चाहिँ. सो एउटा चाहिँ त्यो प्रकारले देख्यौँ. अनि अझै हामी साउथपट्टि गयो भने त्यहाँ चाहिँ बेसी के भन्छ बिडी इन्डस्ट्रिजहरूमा चाहिँ बेसी छ है. तर बिडी इन्डस्ट्रीमा त्यहाँ चाहिँ चाहेर पनि कस्तो छ भने त्यो इन्डस्ट्री कसको हो त, आफ्नै घरको इन्डस्ट्री हो, आफ्नै घरको आमा बाबाले चलाइरहेको छ. सो अब किनभने कतिवटा जुन यो 16 एमेन्डमेन्ट भयो कानुनमा है, उसमा भन्छ फ्यामिली
1: बिजनेसमा
0: चाहिँ नानीले चाहिँ सघाउनु सक्छ, तर नट इन द स्कुल आवर्स. अब फ्यामिली बिजनेस हो भने अब फ्यामिलीलाई चाहिँ डिफाइन जो गरेको छैन फेरि. फ्यामिली भने अब धेरैजना त बाबा आमाको सिधा भन्छ मेरो त मामा हो. हामी रेस्क्यु गर्दाखेरि चाहिँ के भन्छ भने सिकाइरहेको हुन्छ नि त, किन उनीहरूले याद छ, कोही न कसै न कसैले पोल सार्छ, कम्प्लेन गर्छ, हेल्पलाइनमा कल गर्छ, पुलिस आउँछ होला, सिभिल सोसाइटीको आउँछ होला. तर त्यति बेला चाहिँ के भन्ने भने चाहिँ त्यो मालिकले चाहिँ नानीलाई सिकाइरहेको हुन्छ, नानीले सिधा भन्छ मेरो त मामा हो, मेरो त काका हो, बडा हो भनिदिन्छ.
2: अब त्यहाँनिर काम गर्ने ठाउँै भयो,
0: अब जब गभर्मेन्टले भन्छ उसलाई चाहिँ यो गर्न सकिन्छ भने. सो त्यो चाहिँ मलाई लाग्छ अब
2: अलिकति ग्रे एरिया
0: त्यो हुनुपर्ने हो. अनि जुन एउटा भन्छ नि दुइटै चाहिँ कुरा चाहिँ मलाई लाग्छ, एउटा भन्छ नि बन्द गर तर चलाउ सर्टेन कन्डिसन्स. सो यो दुइटा यस्तो
2: सन्तुलन
0: यो ब्यालेन्स या त एउटा हुनु या बन्द गर या चाहिँ उसलाई रेगुलेसन पार्टमा चाहिँ चलाऊ भन्ने कुरा चाहिँ हुनुपर्ने. सो डेफिनेटली उसको पछाडि चाहिँ डिफ्रेन्ट रिजन छ, किनभने अब एउटा इन्डिया लार्जर पपुलेसन कन्ट्री हो होइन, सो देयर इज अ पोवर्टी छ. तर मैले चाहिँ मेरो चाहिँ भन्ने एउटा चाहिँ के छ भने कि गरिबी लो मानिलिउँ लो, गरिबी पनि एउटा सर्टेन लेभलमा पुस फ्याक्टर छ बाल श्रमको. तर त्यो बालकको के गल्ती हो, गरिबी त उसले जन्माएको होइन नि त, सो उसले किन चाहिँ त्यो सजाय
2: भोग्नुपर्ने. राइट,
0: हामी सजिलो पाराले निस्किन्छ ऊ गरिब हो नि त सर भनेर. अरे बाबा उसले थोडी जन्माएको हो त गरिब, गरिबी यो त पहिलादेखिको छ, त उसले मात्रै किन भोगिरहेको छ गरिबीको, उसले उसको मात्रै किन शोषण भन्ने कुरा हो नि त. सो यो चाहिँ इजी एक्जिट चाहिँ आई थिङ्क इज सही चाहिँ होइन कि गरिबीले गर्दा मात्रै हो भनेर चाहिँ. त्यसमा चाहिँ त्यस्तो थियो भने चाहिँ हामी हाम्रो एउटा के भन्छ भने सामाजिक भागीदारी कहाँ छ त,
2: पार्टिसिपेसन कहाँ छ,
0: सामाजिक भागीदारी आउनु पऱ्यो नि त. अस्ति कहाँ फुटबल हुँदाखेरि फुटबल बनाउने नानीहरू पनि भेटायो, लास्टमा त्यो वर्ल्ड कपमा जति फुटबल किनेको सबै फुटबल फर्काए. सो डुएबल छ, गर्नु चाहिँ सकिन्छ, चाहना चाहिँ हुनु पर्यो तपाईँको. म गर्दिनँ भने गर्दिनँ, जुन मैले भने नि म जुन होटलमा नानी छ मैले देखिरहेको, मैले आँखाले देखेँ नानीले सफा गर्छ, म खाँदिनँ, म भन्छु पनि दाजु तपाईँले चाहिँ नानी राखेको छ है, राख्नु चाहिँ हुँदैन भनेर, यति चाहिँ म भनेर चाहिँ निस्किन्छु, तर म चाहिँ खाँदिनँ. यही त हो नि सामाजिक भागिता, तपाईँले त्यो नानीलाई पैसाले सघाउ भन्ने कुरा होइन, सामाजिक भागे रुबेल म खाँदैन लु त,
2: बहिष्कार गर्नु
0: पर्यो. जुन नराम्रो जुन गलत छ गलतलाई बहिष्कार गर्नै पर्छ. यो चाहिँ के हो, एउटा समाजमा भएको झगडावाला कुरा होइन, यो चाहिँ एउटा कसै पनि बालक पनि लुटिरहेको छ, लुट भइरहेको छ उसँग चाहिँ, उसको जीवनलाई खोसिरहेको छ भन्ने कुरामा त आई थिङ्क इज मलाई लाग्छ कि आई थिङ्क इज बहिष्कार कुनै पनि गलत चाहिँ हो. यो एउटा सामाजिक अपराध हो अनि गैर कानुनी पनि हो.
2: श्रोताहरू अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ हाम्रो सरकार कार्यक्रम, जसमा हामीले चर्चा गर्दैछौँ बाल श्रममाथि. र हामीसँग हुनुहुन्छ तेज कुमार थापाज्यू, जो दशकौँदेखि यस क्षेत्रमा लागि पर्नु भएको छ, नानीहरूको उद्धार गर्नुहुन्छ जग्गा जग्गाबाट. र उहाँको नै साथी हुनुहुन्छ अलिसा यादवज्यू, उहाँ पनि आदिवासी क्षेत्र गाउँ बस्ती क्षेत्रमा बाल श्रम विरुद्ध नै कार्य धेरै समयदेखि गर्दै आउनुभएको छ. म अलिसा यादवज्यूलाई कार्यक्रम अब हामी अन्त अन्ततिर पनि आइसकिसक्यौँ है, कुराकानी गर्नु हामी धेरै जानकारीपूर्ण लाग्दछ, र हामी आशा पनि गर्दछौँ हाम्रो श्रोताहरूले आजको कार्यक्रमलाई चिन्तन मनन गरेर सुनेर काहीँ न काहीँ हाम्रो यो कुराहरूबाट दुईवटा कुरा पनि तपाईँहरूले आफ्नो जीवनमा ल्याउनु भएछ भने उतार्नु भएछ भने कार्यक्रम हामी सफल भएको हामी ठान्नेछौँ है। अलिसा यादवज्यू, अब कार्यक्रमको अन्तमा तपाईँहरू टिम एज अ टिम काम गर्दाखेरि तपाईँहरूले काहीँ जानकारी पाउनु भयो अरे कि फलाना जग्गामा नानी काहीँ बालश्रममा सम्मिलित छ अरे, नानीलाई उद्धार गर्नुपर्ने छ अरे भन्दाखेरि कस्तो प्रकारको प्रोसेस रहेको हुन्छ, कसरी कोअर्डिनेट गर्नुहुन्छ टिमलाई र त्यो नानीलाई कस्तो प्रकारले उद्धार गर्नुहुन्छ?
1: हजुर, हामीले चाहिँ अब जब यस्तो नानीहरूको बारेमा सुन्छौँ है, अब हाम्रो यहाँ चाइल्ड प्रोटेक्सन सिस्टमहरू अलरेडी एक्जिस्ट छ र उहाँहरू बिना त हामी आफै केही गर्नु सक्दैनौँ। र फर्स्ट अफ अल चाहिँ हाम्रो चाइल्ड हेल्पलाइन नम्बर पनि छ है, जो चाहिँ 1098 हो, त्यो पनि एउटा नानीहरूको लागि हेल्पलाइन नम्बर, टोल फ्री नम्बर हो है, यसमा पनि रिपोर्ट गर्नु मिल्छ। र आज हामी यो सन्देशद्वारा चाहिँ हामी त्यो पनि भन्न चाहन्छौँ कि यदि त्यस्तो संदिग्ध अवस्थामा नानीहरू देखिन्छ भने चाहिँ एनी वान क्यान रिपोर्ट है। अब पुलिस त अब सजिलैसँगले अभाइलेबल छ नि त, र त्यो गम्भीरतालाई हामीले भन्नु सक्यो र एक्सप्लेन गर्नु, हाम्रो फर्स्ट एन्ड फर्मोस्ट रिपोर्ट त हामी पुलिसलाई पनि एड्रेस गर्छ है। र यहाँ अघि सरले पनि उहाँको रेस्क्यू बारेमा भन्नुहुँदै थियो, उहाँहरूले झन् धेरै धेरै, उहाँको त झन् धेरै अब पुलिसहरूसँग है लिङ्कहरू पनि छ, कसरी उहाँहरूले त्यसरी लिङ्कहरू गरेर रेस्क्यूहरू गर्नुभएको। र हामी आफै एक्लै त केही पनि गर्न सक्दैनौँ, तर जब हामीलाई यसरी रिपोर्ट हुन्छ, हामी पहिला अब गाउँतिर अहिले सानसानो कमिटीहरू भनिन्छ, जसलाई चाहिँ भिलेज लेभल चाइल्ड प्रोटेक्सन कमिटी भनिन्छ, यो गभर्मेन्टकै बडीद्वारा बनाइएको है, भिलेजबाट त्यहाँ पछाडि ग्राम पञ्चायत लेभलमा पनि हुन्छ, ग्राम पञ्चायतदेखि ब्लक लेभल डिस्ट्रिक्ट लेभलसम्म पनि हुन्छ, र डिस्ट्रिक्टमा डिस्ट्रिक्ट चाइल्ड प्रोटेक्सन युनिटले पनि हेर्नुहुन्छ है। र यदि यो जुन चाहिँ कमिटीलाई सेन्सिटाइज गरेर जब यस्तो इन्फर्मेसनहरू दिन्छ, उहाँहरूले डाइरेक्ट गएर सिडब्लुसीलाई इन्फर्म गर्न सक्छ, या टिसिपियुलाई, पुलिसलाई है, इभन लेबर डिपार्टमेन्टमा पनि।
2: अन्तेश कुमार थापाज्यू, अलिसा यादवज्यू, तपाईँहरूले जुन क्षेत्र छान्नु भएको छ, यो एकदमै संवेदनशील है नानीहरूको विषयलाई लिएर छान्नुभएको छ र तपाईँहरूमाथि ठुलो जिम्मेवारी छ र अहिलेसम्म तपाईँले गर्दै पनि आउनुभएको छ। हामी सम्पूर्ण समाजको साथ, ठुलाबडाहरूको आशीर्वाद तपाईँहरूको साथमा छ, यसरी नै निरन्तर रूपमा बिना थाकेर बिना हारेर यसरी नै अघि बढ्दै जानुहोस् र नानीहरूको, ती अबोध बालकहरूको जसलाई आफ्नो अधिकारको बारेमा ज्ञान छैन र जो गरिबीले या अन्य धेरै कारणले गर्दाखेरि यस्तो बालश्रम गरिरहनु परेको छ, यिनी नानीहरूको उद्धार गरेर जे ती नानीहरूले पाउनुपर्ने सहुलियत छ, अधिकार छ, त्यो नानीहरूलाई प्राप्त गराउनुहोस्। हामी सबै सम्पूर्ण समाजको साथ तपाईँहरूको साथमा छ। समयको बाध्यताले गर्दाखेरि आज हामीले हाम्रो जुन बात छ, वार्ता छ, यसलाई यतिमै नै टुङ्गाउनु पर्यो। जान्नुपर्ने कुरा गर्नुपर्ने त अरू पनि थुप्रै कुराहरू रहेको थियो है, कुनै अरू बेला फेरि भेट भएको बेलामा हामी त्यसमाथि चर्चा गरौँला। आज आफ्नो यतिका व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट है समय निकालेर आइदिनु भयो, यसको निम्ति हृदयको अनन्त कोटीबाट तपाईँहरूलाई धेरै धेरै आभार र फेरि पनि एकचोटि तपाईँलाई धन्यवाद पनि टक्राउँदछु। तपाईँहरूको पनि आगामी जीवन सुखमय होस् र हामी सम्पूर्ण आकाशवाणी खरसाङ परिवार तपाईँहरूलाई शुभकामना टक्राउँदछौँ।
1: धेरै धेरै धन्यवाद, थ्याङ्क यू हामीलाई पनि यो प्लेटफर्म दिनुभएको लागि। तपाईँहरू सम्पूर्ण खरसाङ, यो अल इन्डिया रेडियो परिवारलाई हामी धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू।

आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिने भ्रमणमा जाँदै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल, विज्ञान र शासन, महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा आज उत्तर प्रदेशमा एक भव्य समारोह आयोजना गरिनेछ। बिहान लखनऊ र बेलुकी वाराणसीमा आयोजना हुने कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि रहनुहुनेछ। विदेश मन्त्री एस जयशंकरले विश्वका विभिन्न भागहरूमा संघर्षका परिणामहरूको सामना गर्न लचिलो र विविध आपूर्ति श्रृंखलाहरू, निरन्तर कूटनीतिक प्रयासहरू र बृहत्तर अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनुभएको छ। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्याण्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। केन्द्रले साइबर अपराधीले सुरक्षा प्रणाली तोडफोड गरी वित्तीय प्रणालीलाई निशाना बनाउने गरेको खतरा बढ्दै गएको भन्दै चेतावनी जारी गरेको छ। पञ्चायती राज मन्त्रालयले पञ्चायती राजसँग सम्बन्धित 4 पहलहरू राष्ट्रिय ई गभर्नेन्स पुरस्कार 2026 को लागि छनौट गरिएको बताएको छ। भारतीय निशानेबाज एसियन खेलका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उनी 49 वर्षका थिए। भारतीय राष्ट्रिय राइफल संघका अध्यक्ष कालीकेशन नारायण सिंह देवका अनुसार राणाको गए राति दिल्ली स्थित एक अस्पतालमा निधन भएको हो। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार दिउँसो 1 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा। समय यस बेला पूर्वान्न 11:07 भइरहेछ र अब प्रस्तुत छ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी विभिन्न कलाकारहरूको आवाजमा।

0: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन विषयबारे छलफल गर्नेछौँ। हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुनिति छेत्रीज्यू। उहाँ एकजना शिक्षिका हुनुहुन्छ तथा दार्जिलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक कन्या विद्यालयमा झन्डै 37 वर्षसम्म अध्यापनको काम गरिसक्नु भएको छ र हालै अवकाश प्राप्त गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभव छ। यस कार्यक्रमलाई प्रस्तुत गरिरहेको छु म, अशोक चौरसिया। सुनितीजी, आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
1: नमस्कार सबै सबैमा।
0: सुनितीजी, 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलफुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समय हामीले देखिरहेका छौँ, तर भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गरेको छ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिसकिएको छ। भनेपछि सुनितीजी, प्राचीन कालमा भारत विश्व गुरु थियो र यस विश्व गुरु बनिनुमा भारतको शिक्षा क्षेत्रको बहुत ठुलो योगदान थियो। देश विदेशका विद्यार्थीहरू भारतका गुरुकुलहरूमा पढ्न आउँथे। भारतलाई सुनकी चरी भनिन्थ्यो, त्यति समृद्ध भारत देश थियो। भारतको वैभव र ज्ञान विज्ञानले आकर्षित भएर चिनी यात्री अनि प्रसिद्ध लेखक भेङसाङ फाइहान, अरब जगतका प्रसिद्ध लेखक र विद्वान अल्बेरिनी, युरोप अमेरिकाबाट भास्को डी गामा आदि जस्ता अनेकौं नाम हामीले इतिहासमा पढ्छौँ, जो भारतको समृद्धि र ज्ञानले आकर्षित भएर भारतको खोजी गर्न, भारतलाई जान्न, भारतको ज्ञान विज्ञानलाई बुझ्न यहाँ आएका थिए। अनि विगत 12 वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको त्यो प्राचीन गौरव गरिमा, ज्ञान र विज्ञान अनि विश्व कल्याणकारी संस्कृतिको उत्थान गर्ने प्रयास निरन्तर गर्दै आउनु भएको छ। प्राचीन भारतीय शिक्षा पद्धति बारे तपाईँले केही प्रकाश पारिदिनुहुन्छ?
1: प्राचीन भारतीय शिक्षा पद्धतिलाई छोटकरीमा भन्न पर्दा, पुरातन भारतीय सभ्यतामा शिक्षालाई एउटा मानव निर्माण एवं राष्ट्र निर्माणको महत्वपूर्ण प्रक्रिया मानिन्थ्यो। यसैले शिक्षाको आरम्भमा विशेष पर्व अथवा संस्कारद्वारा गराइन्थ्यो। अनि हामी यस शिक्षा प्रणालीमा प्रमुख विशेषता थियो समग्र विकास, गुरुकुल प्रणाली, चरित्र निर्माण, व्यवहारिक जीवन उपयोगी सिप, मूल्यपूरक शिक्षा, संस्कार र परम्पराको संरक्षण, गुरु शिष्य परम्परा र स्व अवलम्बनमा जोड दिएका थिए। भारतीय शिक्षा प्रणाली विषय म एउटा सानो उदाहरण दिन चाहन्छु। सम्पूर्ण भारतमा वर्षौंको सर्वेक्षण पश्चात भारतीय शिक्षा विषय सर विलियम आदम अनि थोमस बी ब्याकुले द्वारा हाउस अफ कॉमन ब्रिटेनमा 2 फरवरी 1835 प्रस्तुत गरेका रिपोर्टबाट एक दुईवटा कुरा म भन्न चाहन्छु। प्रथम छ, भारतमा त्यस समय साक्षरता लगभग 100% थियो, जबकि तिनताक ब्रिटेनमा मात्र 17% थियो। त्यसरी नै सम्पूर्ण भारतमा कुनै चोर, बेरोजगार, भिखारी, पराश्री व्यक्तिहरू थिएनन्। अनि शिक्षाको क्षेत्रमा सब जातिमा समान अधिकार थियो। त्यसरी नै पुरुष र स्त्रीहरू पनि शिक्षित थिए। प्रत्येक सानो वा ठूलो गाउँमा उनीहरूको सर्वेक्षण अनुसार त्यस समय 17,20,000 राजस्व गाउँ थिए अनि ती प्रत्येक गाउँमा नै एक एकवटा गुरुकुल थियो। यसबाट हामी भारतको शिक्षा पद्धति अङ्ग्रेजको आगमन पूर्व उच्च गुणस्तरीय थियो भन्ने हामीलाई थाहा लाग्दछ। विद्याको महत्व विषय संस्कृतको यस श्लोक अति प्रेरक छन्, जो यस प्रकार छ: विद्या नाम नरस्य रूप मधिकम प्रच्छन्न गुप्तम धनम, विद्या भोग करी यश सुख करी, विद्या गुरु नाम गुरु, विद्या बन्धु जनो विदेश गमनी, विद्या पर देवता, विदया राजसु पूज्य

0: न ही धनम विद्या विहीन पशु, अर्थात विद्या मनुष्य को सबैभन्दा आकर्षक र गुप्त धन हो। विद्या द्वारा नै मानिसले सुख सुविधा यश र आनन्द प्राप्त गर्न सक्छ र विद्या गुरुहरूको पनि गुरु हो। कति उच्च विचार थियो त्यस समय, घर बाहिर वा विदेशमा विद्या नै मानिसको साँचो मित्र हो। सबै स्थानमा केवल ज्ञान र विद्याको पूजा हुन्छ, धनको हुँदैन।
1: हजुर, त्यो सुनिश्चितजी तपाईँले यति मिठो एउटा संस्कृतको श्लोक भन्नुभयो जसमा मनुष्य जीवनमा शिक्षा ज्ञान कति ठुलो महत्त्व रहेछ यसले झल्काउँदछ र यो श्लोक प्रसिद्ध ग्रन्थ भर्तहरिद्वारा लिखित नीति शतकमा उल्लेख गरिएको छ र वास्तवमा नै विद्या मनुष्यको सबैभन्दा सुन्दर रूप हो, सुख र यसको आधार हो, गुरुहरूको पनि गुरु हो, अनि वास्तवमा विद्या विदेशमा पनि मित्र सरहने काम हुन्छ लाग्छ र विद्या नै सर्वोच्च देवता पनि हो, होइन? सुनुतीजी, प्राचीन भारतीय शिक्षा पद्धति यति उन्नत थियो त्यस बारे तपाईँले केही प्रकाश पार्न चाहनुहुन्छ?
0: तपाईँले भन्नुभयो कि सुनकी चरी नामले सुशोभित भारत देश धन दौलत वैभवले सम्पन्न थियो, तर भारत देशमा यही समृद्धिदेखि लालायित भएर सम्पत्ति लुटाउन, विद्या लुटाउन मुगल, अरब, ग्रीस, अङ्ग्रेज आए अनि उनीहरूले हाम्रो देशमा धेरै नै क्षति पुर्याए, सांस्कृतिक क्षति पुर्याए, वैभव सम्पत्तिहरू लुटेर गए,
1: आध्यात्मिक क्षति पनि पुर्याए।
0: जस्तै मुगल आक्रमक बख्त तिहार खिलजीले
1: बख्तियार है
0: हजुर 1193 नालन्दा विश्वविद्यालयका पुस्तकालय जलाइदिए, जो महिनौसम्म जलेर गयो, अनि प्रचलित दावी अनुसार त्यस समय 90 लाख पुस्तकहरू जलाएको थियो। अनि यसपछि अङ्ग्रेज आए, तर भारतको शिक्षा प्रणालीमा सबैभन्दा ठुलो प्रहार अङ्ग्रेजको शिक्षा पद्धति अर्थात् म्याकुलेका औपनिवेशिक शिक्षा पद्धतिद्वारा भयो र सन् 1835 अङ्ग्रेज सरकारले भारतीय शिक्षा प्रणालीलाई अमान्य घोषित गरेर म्याकुले निर्मित औपनिवेशिक शिक्षा पद्धति लागू गरे अनि भारत स्वतन्त्र पछि पनि यसै पद्धतिलाई निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्र शिक्षा नीति अनि यसपछि 1986 दोस्रो शिक्षा नीति, यस्तै प्रकारले राष्ट्रिय शिक्षा नीति एनइपी 2020 तयार गरियो अनि यसमा कतिपय सुधार अवश्य गरेको पाउँछौ, तर यस शिक्षा पद्धतिमा बालकको मस्तिष्क विकासमा विशेष जोड दिएकोले शिक्षा पुस्तकीय ज्ञानमा सीमित रहेको पाउँछौ, शिक्षा परीक्षा केन्द्रित रहेको छ र व्यवहारिक प्राविधिक कौशल प्राप्त गर्ने प्रशिक्षणको अभावमा लाखौं उच्च शिक्षित युवा वर्गका परीक्षा प्रमाण पत्र रोजगारको निम्ति अनुपयोगी भए जै लाग्छ। र आज अङ्ग्रेज र अङ्ग्रेजियतको गहिरो प्रभाव, पाश्चात्य सभ्यताको गहिरो प्रभावले गर्दा आज प्राय जनसमुदायले अङ्ग्रेजी भाषा वा अङ्ग्रेजी सभ्यतालाई नै धेर जोड दिएको छन्।
1: हजुर, सुनितीजी तपाईँले भन्नुहुँदैछ कि यो भारतको यति गहिरो ज्ञान विज्ञान र मूल्यवान शिक्षा पद्धतिलाई क्रमशः विदेशी आक्रान्ताहरू र सबभन्दा बेसी अङ्ग्रेज र अङ्ग्रेजको पनि जुन शिक्षा नीति लागू गर्ने मेकलेले ह्रास गरेको
0: छ
1: र यो ह्रास अझै कसरी हुँदै गयो अलिकति प्रकाश पार्नुहुन्छ?
0: यसले भनिन्छ प्रत्येक कुनै पनि देशको संस्कार संस्कृति जोगाउनुको निम्ति शिक्षा प्रणाली देशको
1: अनुकूल शिक्षा
0: अनुकूल हुन पर्दछ। यो काट्नुपर्छ होला हजुर। र यो नभएको खण्डमा आज हामीहरू प्राय जनसमुदाय आफ्नो मातृभाषा भन्दा अङ्ग्रेजी भाषालाई बेसी प्रमुखता दिएको पाउँछौँ। आमा भनी सिकाउनुको पूर्व हामी मम्मी भन्दा हामी आफैलाई गर्वबोध गर्दछौँ। अबाट आमा सिकाउनुको सट्टामा हामी नानीहरूलाई ए फर एप्पल, बी फर बुक, यस्तो प्रकारले हामी नानीहरूको पूर्व प्राथमिक स्थानदेखि नै हामीले यो प्रकारले शिक्षा दिन थाल्दछौँ र यो यसो हुँदाखेरि चाहिँ नानीहरूको मनमस्तिष्कमा बाल्य अवस्थादेखि नै आफ्नो जाति आफ्नो संस्कार संस्कृतिप्रति मोह गर्दै गएको पाउँछौँ, भाषा संस्कृति मोह गर्दै गएको पाउँछौँ।
1: नानीले अङ्ग्रेजी बोलेन भने नानी त सायद अगाडि बढ्दैन कि, नानी ज्ञानी छैन कि। अनि समाजमा पनि हामीले देख्न पाउँछौँ कि यदि कसैले अङ्ग्रेजी बोल्दैछ भने ऊ गुणी ज्ञानी जान्ने मान्ने, अनि जसले आफ्नो मातृभाषा बोल्दैछ ऊ थोत्रे नजान्ने अज्ञानी, त्यस्तो प्रकारको एउटा मेकोले शिक्षा पद्धति
0: त्यो प्रकारको हामीमा मानसिकता भएको छ,
1: हालिदिएको छ।
0: अङ्ग्रेजी जानेन भने एक प्रकारको असभ्य,
1: हजुर
0: अज्ञानी,
1: हजुर।
0: वास्तवमा भाषा अनि ज्ञान एउटा भिन्दै कुरो हो। भाषा एउटा ज्ञानलाई प्रचारण गर्ने एउटा माध्यम मात्रै,
1: हजुर। अनि सुनितजी, मेकोले शिक्षा पद्धति अङ्ग्रेजहरूको पालोमा हावी भयो र उनीहरूले भारतीय शिक्षा पद्धति विशेष गरी संस्कृत भाषा र गुरुकुललाई पूर्ण रूपले नष्ट गर्ने शिक्षा पद्धति लागू गरे र अङ्ग्रेजी र अङ्ग्रेजियत थोपे। उनीहरूको लक्ष्य थियो कि भारतमा हामी लामो समयसम्म राज गर्न सक्दैनौ, तर भारतीयहरूलाई अङ्ग्रेजीको गुलाम या कालो रङको अङ्ग्रेज तयार गरे हाम्रो योजना र हाम्रो सोच सदैव नै भारतमा कायम रहन्छ र मानसिक रूपमा भारत आफ्नो मूल परम्परा भाषा संस्कृति शिक्षालाई भुलेर अङ्ग्रेजी तर्फ अग्रसर हुन्छ र त्यो हामीले देख्यौँ पनि। तर स्वतन्त्रता सङ्ग्रामीहरूको अटुट सङ्घर्ष र त्याग अनि बलिदानले गर्दा अन्ततः 15 अगस्त 1947 भारतलाई अङ्ग्रेजहरूले स्वतन्त्र गर्न बाध्य हुनु पर्यो र भारतले स्वतन्त्रता पायो। त स्वतन्त्रता पछि भारतको मूल शिक्षा पद्धतिहरू लागू गर्ने के कति प्रयासहरू भए त?
0: देश स्वतन्त्र पश्चात पनि सर्वप्रथम त एउटा कुरो के छ भने त्यही जो अङ्ग्रेज शिक्षा पद्धति छ त्यसलाई नै निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1868 प्रथम राष्ट्रिय शिक्षा नीति गठन गरियो, तत्पश्चात 1986 दोस्रो शिक्षा नीतिद्वारा कतिपय सुधार अवश्य ल्याएको पाउँछौँ, तर जुन बुनियादी परिवर्तन हुन जुन देशको निम्ति आवश्यकता थियो त्यो हामी पाउँदैनौ, किनकि प्रत्येक देशको शिक्षा उसको संस्कार संस्कृतिसँग जोडिएको हुनपर्छ अनि यस सँगसँगै शिक्षा चाहिँ भविष्य उन्मुखी हुनपर्छ।
1: हजुर हजुर। अनि सुनितजी, एउटा संस्कृतको श्लोक छ अनि के छ भन्दाखेरि, विद्या ददाति विनयम, विनयात् ददाति पात्रताम, पात्रत्व धनमाप्नोति, धनाधर्मम ततः सुखम। अर्थात् विद्याले विनम्रता प्रदान गर्छ र त्यो विनम्रताले योग्यता अर्थात् पात्रता प्राप्त हुन्छ र त्यो योग्यताले मनुष्यलाई अर्थ यानि धन अर्जित गर्ने योग्य बनाउँछ अनि त्यो धर्मले धनले धर्मको काम यानि सत्कर्म र परोपकारको साथ साथ आफूलाई आवश्यक आफ्नो जीविका यापन गर्ने मौका दिन्छ र त्यसद्वारा सुख प्राप्त गर्छ। यानि भारतीय शिक्षा पद्धतिको मूलमा केवल नोकरी पेसा धन प्राप्तिको निम्ति शिक्षा होइन, तर शिक्षा परोपकारको निम्ति सत्कर्मको निम्ति र शिक्षा एउटा मनुष्यलाई वास्तवमा मनुष्य बनाउनुको निम्ति होइन र
0: हजुर।
1: र यस्तोमा मोदी सरकारले जुन काम 1947 हुनुपर्ने, आफ्नो भारतीय भाषाहरू अनेकौँ छौँ, त्यो भारतीय भाषाहरूको विकास, भारतीय भाषाहरूमा जुन ज्ञान छ त्यो ज्ञान विद्यार्थीहरूमा सहज रूपमा रूपान्तरित गर्न या विद्यार्थीहरूलाई दिन, या जुन भारतको शिक्षा पद्धति थियो जुन शिक्षाले मानिसलाई संस्कारको साथसाथ रोजगारको साथसाथ विश्व कल्याणको मानव कल्याणको शिक्षा दिन्थ्यो, त्यो शिक्षा पद्धतिलाई लागू गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले आफ्नो शासनको 12 सालमा निरन्तर प्रयास गरेर अन्तत 2020 नयाँ शिक्षा पद्धति उहाँले लागू गर्न सफल हुनुभयो र यो नयाँ शिक्षा पद्धति जसलाई एनईपी 2020 पनि भन्छौँ, यसको मुख्य उद्देश्य के हो?
0: र हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले सन् 2014 भारतको नेतृत्व प्राप्त गरेपछि उनको दूरदर्शिताले शिक्षाको पद्धतिमा सुधार ल्याउने ठूलो पहल गरेका छन्। भारतको दोस्रो राष्ट्रिय शिक्षा

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ र अब प्रस्तुत छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म आराधनाबाट किशोर कुमार र लता मङ्गेशकरको युगल आवाजमा शब्द आनन्द बक्सीको छ भने सङ्गीत रहेको छ एसडी बर्मनको अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ पुराना तलाउ डुमरावबाट वलिउल्ला अन्सारी आशमा नाज जेल रोड बक्सरबाट राज अन्सारी र सिराज अन्सारी इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी र दानिश अन्सारी जेल रोड रायगढबाट नरेन्द्र महेन्द्र र जानवी यादव पद्मा टाकिज नेपानगर मध्यप्रदेशबाट सुदर्शन शाह पल्लवी प्रखर कुशल नीति सुरवी अश्विन मंगला र राजेन्द्र शान्तिनगर भिलाई छत्तीसगढबाट प्रदीप कुमार शाह प्रतिमा शाह र सन्देश शाह पुना महाराष्ट्रबाट बिना आदेश मेहता र कुमारी माही मेहता बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाशवीर डन्डी लोहरा बालोदबाट कमलेश बिहारीपुर खडवाबाट पिङ्की र रिङ्की जेल रोड रायगढबाट लालचन्द रमेश र कुमकुम यहाँहरूको अनुरोधमा राखिरहेछौ कार्यक्रमको यो प्रथम गीत

कुन्तीदेवी, प्रेम कुमार, कृष्ण कुमार, नन्द किशोर र एसके गुप्ता, दलुटोला फारबिसगंज बिहारबाट सिराज परवाना अन्सारी, राजा तरनुम एक्तियार र शम्भु कुमार गुप्त, अपर सिरबारी खरसाङबाट एसएम दर्ना, सुषमा, संयम, करुणा, निलु, विनोद, शिला, कलावती, वीरतामोर झापा नेपालबाट दिनेश र सञ्जिता रुचाल, नागरी फार्मबाट शान्ता तामाङ, रिता, शिखा, चित्रेबस्ती खरसाङबाट साहिल देवान, खरसाङ बजारबाट सतीश पाण्डे राज प्यालेस मौनाथबाट, उत्तर प्रदेशबाट राजेश कुमार, प्रीति कार्तिक, शिव मन्दिर हकीकतपुरा मऊबाट मुन्ना भाइ स्वर्णकार, पिङ्की आर्यन कृष्ण र पिहु स्वर्णकार, रिङ्गनी छत्तीसगढबाट दिनेश वर्मा र करुणा वर्मा, काठमाडौँबाट सरोज दत्त, चन्द्र, अवनीश, तरुण र बेबी विदिता। यहाँहरूको अनुरोधमा सुनौ यो गीत।

ताजमहल यस फिल्मबाट अब सुनौ मोहम्मद रफी र लता मङ्गेशकरको युगल आवाजलाई, जसको निम्ति अनुरोध पठाउनु भएको छ। राजविराज नेपालबाट श्याम कुमार हाको, तारादेवी, राजन, कल्पना, सुम्निमा, पिङ्की, खुशबु, श्रुति, पूजा, पूर्णिमा हाको र सनिहाको, इन्दिरा बिहार रायगढबाट अक्रम, डब्लु, सईद, नुरजहाँ, वसिम, वली उल्ला, बुलन्दसहरबाट बद्रुवली, फर्जुवली, फर्जीवली, लुधियाना पन्जाबबाट अमरजित सोनाम र परमजित आदिबा, सरगुजा मेनपाटबाट सोनिया थापा, सोनम, रेशमा र आदिबा थापा, बिहारी कलोनी लोनीबाट परविन डोम, सरफुद्दिन, कुमारीवली डोम र डब्लु डोम, जेल रोड मथुराबाट वसिम आश्मा, अक्रम आश्मा, उल्ला आश्मा, गोला बजार बक्सरबाट श्रद्धानन्द, अभयनन्द, परमानन्द, पङ्कज, प्रमोद, रोहित र मोहित, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुष एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, चार्ल्स, साथै झाउगुडी बस्तीबाट विमल, मिना, सुचिता, नेलु र सनिया खडिया, भालुखोप मटिडाँडाबाट अशोक कुमार खड्का, सेलेङबुङ मुन्सीगाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम बाङदेल र चन्द्रमाया, सेलेङबुङ रामदलगाउँबाट पुष्प तामाङ, प्रीतम, कमला, धीरेन, सरिता र विके मल्ला।

आनन्द बक्सीको शब्द अनि लक्ष्मीकान्त प्यारालालको संगीत रचनामा अब भने राख्न गरेछु कार्यक्रमको अन्तिम सांगीतिक कोशीली फिल्म एक दुजे के लिए बाट गुञ्जनी आवाज रहेको छ एसपी बाला सुब्रमण्यम र अनुराधा पौडवालको। अनि यस गीतलाई सुन्न चाहने हाम्रा प्रिय श्रोताहरू हुनुहुन्छ जतुका किशनपुरबाट आलम सबना रिजवान इमरान आलम सबना फिरोज चाँदनी रामपुर चौक बिहारबाट मोहम्मद जासिम सबना सहिना तमन्ना रकम रकीम कामरान फरहान संजय खुशबू राजनगर मधुबनीबाट कुशेश्वर मौसम संगीता रुद्र रिद्धि सिद्धि कोटवा नारायणपुरबाट ओमप्रकाश राय उषा अमित र ह्याप्पी राई दुबिहा नेवादा गाजीपुरबाट प्रतीक रोशनी र प्रञ्जल गान्धी चौक रोपर पन्जाबबाट हरदेव मिका बलविन्दर जैतेक र मिका विरक कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी बिमला रानी सिम्पी सुशील अभिषेक र अरब लालपुर झाडुजोतबाट चरुवा उडाव रमेश समेन मुन्डा महेश भानुभक्त भण्डारी मुस्क मुन्डा सञ्जीव नुपुर महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन मिथलेश तार्नी सूरज सुजला ज्योति र रियान छत्तीसगढ भाटापारा दन्तरङ्गीबाट द्वारिका प्रसाद किशोर दीपक र ज्ञावेन्द्र कुमार हिङ्गोली महाराष्ट्रबाट सहजी वोटके नन्दा हनुमान सारिका सुरेका आरवी तन्वी एवं समस्त भोटके परिवार बाकोडी महाराष्ट्रबाट उत्तम जमदाडे स्वरा आत्मराम ललिता एवं समस्त परिवार अनि उनका मित्रहरू पाकुर झारखण्डबाट उत्तम कुमार भगत श्वेता किशु अर्णव र सत्यम

हवस्त यस गीतको अन्त साथै फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यतिमा नै पुरा गरिन्छ र अब अघिल्लो चरणमा सुनौ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि उत्तराखण्डको दुई दिवसीय भ्रमणमा जाँदै हुनुहुन्छ। उत्तराखण्डमा रहँदा उहाँले 132 एकड क्षेत्रफलमा निर्माण भइरहेको राष्ट्रपति उद्यानको निर्माण र विकास कार्यको निरीक्षण गर्नुहुनेछ भने श्रीमती मुर्मू भोलि भारतीय सैन्य अकादमी आइएमए देहरादुनमा मुख्य अतिथिको रूपमा पासिङ आउट परेडमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल, विज्ञान र शासन, महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण भूमिकाहरू खेलिरहेको बताउनु भएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उद्यमान क्षेत्रहरूमा महिलाहरूको बढ्दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। उहाँले विगत 12 वर्षमा सरकारले महिलाको नेतृत्वमा भएको विकासलाई अगाडि बढाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको जानकारी दिनुभयो। अमेरिकी नेताहरू र व्यापारिक नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्रीको रूपमा बधाई दिएका छन्। कङ्ग्रेसका सदस्यहरू, अमेरिकी सिनेटरहरू र प्रमुख अमेरिकी कम्पनीहरूका अधिकारीहरूबाट बधाई सन्देशहरू आएका छन्। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र दुवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा, सिआरपिएफ, बिएसएफ, सिआइएसएफ, आइटिबिपी र एसएसबीका महानिर्देशकहरू उपस्थित रहेका छन्। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा विक्रेताहरूबाट मोटर इन्धन र उच्च गतिको डिजिटल खरिद रोक गर्न लगाएको छ। सरकारले उनीहरूको आवश्यकता आन्तरिक पेट्रोल पम्पहरूबाट पूरा गर्नुपर्ने बताएको छ। पश्चिम एसिया सङ्घर्षका कारण वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध आइरहेका बेला स्थानीय इन्धन अभाव हुन नदिन यो निर्णय लिएको हो। पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालयले एक सूचनामा यी प्रतिबन्धहरू 90 दिनसम्म

लागू हुने जनाएको छ। अखिल भारतीय सम्पर्क अधिकारी सम्मेलन उत्तरी क्षेत्र 2026 जम्बूको कन्भेन्सन सेन्टरमा चलिरहेको छ। हिजो सुरु भएको दुई दिने सम्मेलनमा उत्तरी राज्य र केन्द्रशासित प्रदेशका सम्पर्क अधिकारीहरू र कपडा क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। सम्मेलनमा उद्योग नीति कार्यान्वयन, गुणस्तर मापदण्ड र समन्वय संयन्त्रको सुदृढीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस र अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका महासचिव आर्सेनियो डोमिङ्गवेजले ओमानको सामुद्रिक तट नजिकै पलाउको ध्वजबाग ट्याङ्करमा भएको आक्रमणको निन्दा गर्नुभएको छ, जसमा तीन भारतीय नाविकको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसङ्घका प्रमुख प्रवक्ता स्टिफन डुजारिकले गुटरेस बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। भारतीय निशानेबाज तथा एसियन गेम्सका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उनी 49 वर्षका थिए। भारतीय राष्ट्रिय राइफल सङ्घका अध्यक्ष कालिकेश नारायण सिंह देवका अनुसार राणाको गैराती दिल्ली स्थित एक अस्पतालमा निधन भएको हो। जर्मनीको म्युनिकमा आइईएसएसएफ सम्पन्न भएको विश्वकपबाट भारतीय टोली फर्कने क्रममा बिरामी परेपछि राणा हालै उपचार गराइरहेका थिए। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीभी सिन्धु सेमी फाइनलमा प्रवेश गरेकी छन्। तेस्रो वरियताकी भारतीय खेलाडीले क्वार्टर फाइनलमा चाइनिज ताइपेकी चेन सु युलाई 21-6, 21-9 हराएकी हुन्। सिन्धुले सेमी फाइनलमा शीर्ष वरियता प्राप्त जापानकी अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछन्। विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। मेक्सिको जापोमानमा भएको सोमो एको रोमाञ्चक खेलमा दक्षिण कोरियाले महत्त्वपूर्ण 3 अङ्क जोडेको छ। सोमो एको दोस्रो खेलमा दक्षिण कोरियाले मेक्सिको र चेक गणतन्त्रले दक्षिण अफ्रिकाको सामना गर्नेछन्। यसअघि गैराती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलको अन्तरले पराजित गरेको थियो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा विक्रेताहरूबाट मोटर इन्धन र उच्च गतिको डिजेल खरिद गर्न रोक लगाएको छ। सरकारले उनीहरूको आवश्यकता आन्तरिक पेट्रोल पम्पहरूबाट पूरा गर्नुपर्ने बताएको छ। पश्चिम एसियाई सङ्घर्षका कारण वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध आइरहेका बेला स्थानीय इन्धन अभाव हुन नदिन यो निर्णय लिएको हो। पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालयले एक सूचनामा यी प्रतिबन्धहरू 90 दिनसम्म लागू हुने जनाएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँहरू समक्ष राखिरहेछौँ रोबिन शर्माको आवाजमा यो आधुनिक गीत। शब्द पुष्कर पराजुलीको छ भने सङ्गीत रहेको छ शरद सिन्हाको।

आधुनिक गीतपछि अब यहाँ समक्ष राखिरहेछौँ लोकगीत चन्द्रदीप वाइवानी साथीहरूको आवाजमा।

0: साङ्गीतिक कार्यक्रमपछि श्रोता अब भने समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकोस्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पीड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसंघले ओमान तटमा भारतीय ओइल ट्याङ्करमा भएको हमलाको निन्दा गरेको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। र टोरेन्टोमा फिफा फुटबल विश्वकपमा आज ग्रुप बीको म्याचमा क्यानाडाको सामना बोस्निया हर्जेगोभिनासित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि लिएर शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल विज्ञान र शासनसम्म महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उदयमान क्षेत्रहरूमा महिलाहरूको बढ्दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। उहाँले विगत 12 वर्षमा सरकारले महिलाको नेतृत्वमा भएको विकासलाई अगाडि बढाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको बताउनुभयो।

0: हमने करोड़ों महिलाओं के लिए शौचालय बनवाकर उनका सम्मान बढ़ाया, हमने उज्ज्वला सिलेंडर देकर उन्हें धुएं जैसी तकलीफों से भी बचाया।
1: 3 करोड़ महिलाओं को लखपति दीदी बनाने का जो संकल्प किया था वो पूरा हो चुका है।
2: उहाँले भन्नुभयो, सरकारले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन प्रमुख भूमिका खेल्ने स्वयं सहायता समूहहरूलाई सक्रिय रूपमा समर्थन गरिरहेको छ। प्रधानमन्त्रीले सरकारको प्रयास सम्मान अवसर र सशक्तिकरणमा आधारित रहेको बताउनुभयो, जसले महिलाहरूले आफ्नो पूर्ण क्षमतालाई महसुस गर्न र राष्ट्र निर्माणमा अझ बलियो योगदान दिन सक्ने वातावरण सृजना गर्नमा मदत गरेको छ। श्री मोदीले विज्ञान, अन्तरिक्ष र इनोभेसन जस्ता क्षेत्रमा भारतको नारी शक्तिले आफ्नो पहिचान बनाउँदै गरेको देखेर खुशी व्यक्त गर्नुभयो। संस्कृतको एउटा श्लोक साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, देशकी नारी शक्ति राष्ट्र निर्माणको आधारशिला हो। उहाँले भन्नुभयो, आज देशकी आमाहरू, दिदी बहिनी र छोरीहरूले हरेक क्षेत्रमा आफ्नो असाधारण प्रतिभा र कौशलले भारत माताको गौरव बढाइरहेका छन्। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा, सीआरपीएफ, बीएसएफ, सीआईएसएफ, आईटीबीपी र एसएसबीका महानिदेशकहरू उपस्थित रहेका थिए। अमरनाथ यात्रा 3 जुलाईदेखि सुरु भएर 28 अगस्तमा सम्पन्न हुनेछ। सरकारले संस्थागत, औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा विक्रेताहरूबाट मोटर इन्धन र उच्च गतिको डिजेल खरिद गर्नबाट रोक लगाएको छ। सरकारले उनीहरूको आवश्यकता आन्तरिक पेट्रोल पम्पहरूबाट पूरा गर्नुपर्ने बताएको छ। पश्चिम एसिया संघर्षका कारण वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध आइरहेको बेला स्थानीय इन्धन अभाव हुन नदिन यो निर्णय लिएको हो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले एक सूचनामा यी प्रतिबन्धहरू 90 दिनसम्म लागू हुने जनाएको छ। खुद्रा विक्रेतालाई प्रति ग्राहक प्रतिदिन अधिकतम 200 लिटर हाई स्पिड डिजेल बिक्री गर्न निर्देश दिएको छ। यस संकटको घडीमा जमाखोरी रोक्नका लागि यो निर्देश अस्थायी उपाय भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जुन 21 हुने निट युजी पुनः परीक्षाको अवधि 15 मिनटले बढाएर 195 मिनटमा पुर्याएको छ। नयाँ समय दिउँसो 2 बजेदेखि 5:30 बजेसम्म हुनेछ। संशोधित परीक्षा अवधिमा अनिवार्य परीक्षा औपचारिकताका लागि आवश्यक समय समावेश छ। सुन्नुहोस् एक रिपोर्ट।
3: संशोधित परीक्षा अवधि में अनिवार्य परीक्षा औपचारिकताओं के लिए आवश्यक समय शामिल है। एजेंसी ने कहा है कि ये सुधार पिछले कई वर्षों में उम्मीदवारों से प्राप्त प्रतिक्रिया के आधार पर किए गए हैं। इसके अलावा एजेंसी ने प्रश्न पत्र पुस्तिका के साथ दिए जाने वाली रफ शीट को 2 प्रश्न से बढ़ाकर 4 कर दिया है। पुराने लेआउट के असुविधाजनक होने की प्रतिक्रिया के बाद कुछ छात्रों, विशेषकर बाएं हाथ से लिखने वाले छात्रों के लिए यह सुधार किया गया है। एनटीए ने कहा कि परीक्षा डिजाइन में छोटे छोटे सुधार भी एक महत्वपूर्ण परीक्षा के दौरान उम्मीदवारों के अनुभव पर सकारात्मक प्रभाव डाल सकते हैं। इसलिए निष्पक्षता और सुरक्षा के उच्चतम मानकों को बनाए रखते हुए परीक्षा प्रक्रिया को अधिक सुविधाजनक और उम्मीदवार अनुकूल बनाने के उद्देश्य से ये उपाय लागू किए गए हैं। इसके साथ ही उम्मीदवारों को सलाह दी गई है कि वे प्रवेश पत्र और सूचना बुलेटिन में दिए गए निर्देशों को ध्यानपूर्वक पढ़े और परीक्षा के सुचारू संचालन के लिए परीक्षा कर्मचारियों के साथ सहयोग करे। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
2: सूचना तथा प्रसारण मन्त्रालयले टेलिभिजन, रेडियो र संचार सेवा सम्बन्धी दूरसञ्चार नियमावली 2026 मस्यौदा सार्वजनिक परामर्शका लागि जारी गरेको छ। यो मस्यौदा पूर्व टेलिग्राफ अधिनियम 1885 अन्तर्गत टेलिभिजन र रेडियो सेवाका लागि जारी भएका विभिन्न निर्देशिकालाई नयाँ दूरसञ्चार अधिनियम 2023 परिधिभित्र ल्याउने उद्देश्यले तयार पारिएको हो। नयाँ प्रावधानले सूचना तथा प्रसारण मन्त्रालय र निजी प्रसारकहरूबीच अनुमति सम्झौता गर्ने आवश्यकतालाई हटाउनेछ। यसले सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउनेछ। यसबाहेक पारदर्शी न्यायिक प्रणालीको पनि निर्माण गरिनेछ। आयकर विभाग र प्राइस वाटर हाउस कुपर्स पीडब्ल्यूसी इन्डियाले नयाँ आयकर अधिनियम 2025 अन्तर्राष्ट्रिय कर र स्थानान्तरण मूल्य निर्धारण पक्षमा एक वेबिनारको आयोजना गरेको छ। वेबिनारमा नयाँ आयकर नियम 2025 र नयाँ आयकर अधिनियम 2026को प्रभावकारी कार्यान्वयन र रूपान्तरणको प्रक्रियाको बारे छलफल गरिएको थियो। आयकर विभागकी प्रधान आयुक्त मोनिका भाटियाले विभाग र सरकारवालाहरूको सामूहिक प्रयासलाई प्रकाश पार्नुभयो, जसले नयाँ आयकर अधिनियम 2025लाई सहज रूपमा परिवर्तन सुनिश्चित गरेको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले आज खाद्य एवं सार्वजनिक वितरण विभागका अधिकारीहरूसित प्याजको खरिदलाई बढाउने र किसानहरूलाई थप लाभ सुनिश्चित गर्नको लागि एक बैठकको अध्यक्षता गर्नुभयो। एक सोसियल मीडिया पोस्टमा श्री जोशीले भन्नुभयो, खरिद मूल्य संशोधित गर्दै 1650 रुपियाँ प्रति क्विन्टल गरिएको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो, मूल्य निर्धारण पद्धतिमा सुधार गरिएको छ, जसले गर्दा खरिद प्रक्रिया बजारको परिस्थितिहरूप्रति अधिक प्रभावी बन्न सकोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
2: यो आकाशवाणी हो। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरस र अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका महासचिव आर्सेनियो डोमिङ्गवेजले ओमानको सामुद्रिक तट नजिकै पलाउको ध्वजावाहक ट्याङ्करमा भएको हमलाको निन्दा गरेका छन्, जसमा 3 भारतीय नाविकको मृत्यु भएको छ। राष्ट्रसंघ प्रमुख प्रवक्ता स्टिफन डुजारिकले गुटेरस बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यस्तै आईएमओका महासचिवले समुद्री यात्रीहरू, नागरिक जहाजहरू र नेभिगेशनको स्वतन्त्रताको रक्षा गर्ने आवश्यकतामा जोड दिएका छन्।
5: We also know that there's been some ships that have been hit, notably the Citadel tanker that was hit, and a number of Indian seafarers were killed, and that is an attack that was clearly condemned by the Secretary General of the International Maritime Organization, and we fully support and second that language.
2: मध्य पूर्वको स्थितिबारे श्री गुटेरसले सबै पक्षलाई युद्धविरामको पूर्ण कार्यान्वयन गर्न र स्थितिलाई थप बढ्न नदिन आग्रह गर्नुभएको छ। खाडी क्षेत्रमा विकसित समुद्री सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले भारतीय नाविकहरूको सुरक्षा सुनिश्चित गर्ने अत्यधिक सावधानी अप्नाइरहेको छ। पत्तन पोत परिवहन र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भन्नुभयो, सरकारले खाडी क्षेत्रको बदलिन्दो अवस्थालाई नजिकबाट नियालिरहेको छ र प्रत्येक भारतीय नाविकको सुरक्षा र कल्याणका लागि पूर्ण प्रतिबद्ध छ। उहाँले भन्नुभयो, विदेशमा रहेका सबै सम्बन्धित मन्त्रालयहरू, एजेन्सीहरू र मिशनहरूले आवश्यक परे समयमै सहयोग र सुनिश्चित गर्न समन्वय काम भइरहेको जनाएको छ। मिश्रको विदेश मन्त्रालयले इरान र अमेरिका बीच सम्भावित शान्ति सम्झौताको आशा व्यक्त गरेको छ। मिश्रले दुवै देशलाई जतिसक्दो चाँडो निश्चित सम्झौतामा सहमति गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने घोषणाको मिश्रले प्रशंसा गरेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जूनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। यो दुई देश फ्रान्स र स्लोभाकियाको वहाँको युरोपेली भ्रमणको पहिलो पड़ाव हुनेछ। वर्ष 2014 यता प्रधानमन्त्रीको फ्रान्सको यो सातौं औपचारिक भ्रमण हो। यस वर्षको फरवरीमा दुवै देशहरूले वैश्विक रणनीतिक साझेदारीको दर्जा प्राप्त गरेपछि राष्ट्रपति इमान्युएल म्याक्रोसित यो वहाँको पहिलो द्विपक्षीय शिखर सम्मेलन हुने भएकोले यो भ्रमण महत्वपूर्ण मानिएको छ।
6: काफी अरसे से जो द्विपक्षीय संबंधों में एक फोकस रहा है हमारा, किस तरह से हम इनोवेशन की तरफ ज्यादा फोकस बढ़ाएं, और दोनों देश एक तरह से नॉलेज इकोनॉमीज हैं, दोनों देश सोच रहे हैं कि किस तरह हमारे संबंध हैं इनको और प्रगाढ़ करें हम, और इसी की वजह से हम भारत इनोवेट्स यहाँ उसका आयोजन कर रहे हैं, जो कि पहली बार है कि हमने इतने बड़े पैमाने पे भारत से डीप टेक स्टार्टअप्स बाहर लाके हम एक मंच पे हम रख रहे हैं।
2: अमेरिकी नेताहरू र व्यापारिक नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा बधाई दिएका छन्। कांग्रेसका सदस्यहरू, अमेरिकी सिनेटरहरू र प्रमुख अमेरिकी कम्पनीहरूका अधिकारीहरूबाट बधाई सन्देशहरू आएका छन्। वारबर्ग पिङ्कसका अध्यक्ष चार्ल्स आर, प्रतिनिधि फ्रेन्स हिल, प्रतिनिधि ब्राड शेरमन, सिनेटर सिन्डी हाइट स्मिथ र सिस्कोका जितु पटेलले प्रधानमन्त्री मोदीको उपलब्धिले भारतीय जनताले उहाँको नेतृत्वमा देखाएको विश्वासलाई दर्शाएको छ। भारतीय निशानेबाज तथा एसियन गेम्सका स्वर्ण पदक विजेता जसपाल राणाको निधन भएको छ। उनी 49 वर्षका थिए। भारतीय राष्ट्रिय राइफल संघका अध्यक्ष काली केशन नारायण सिंह देवका अनुसार राणाको गैराती दिल्ली स्थित अस्पतालमा निधन भएको हो। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले जसपालको निधनमा शोक व्यक्त गर्नुभएको छ। विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणराज्यलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। मेक्सिको जापोपानमा भएको समूह एको रोमाञ्चक म्याचमा दक्षिण कोरियाले महत्वपूर्ण 3 अङ्क जोडेको छ। ग्रुप एको दोस्रो म्याचमा दक्षिण कोरियाले मेक्सिको र चेक गणराज्यले दक्षिण अफ्रिकाको सामना गर्नेछन्। यसअघि गए राति भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गरिएको थियो। आज समूह बीको खेलमा सह आयोजक क्यानाडाले बोस्निया हर्जे गोविनासित खेल्नेछ। एक महिना लामो फिफा विश्वकप 2026 को भव्य उद्घाटन गए राति मेक्सिको सिटीमा भएको थियो। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीवी सिन्धु सेमी फाइनलमा प्रवेश गरेकी छिन्। तेस्रो वरियताकी भारतीय खेलाडीले क्वार्टर फाइनलमा चाइनिज ताइपीकी चेन सुयुलाई पराजित गरिन्। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा महिलाहरूका लागि अनुकूल वातावरण सृजना गरेको छ, ताकि उनीहरूले राष्ट्र निर्माणमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न सकुन्। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा श्री अमरनाथ यात्राको तयारीहरूको समीक्षाका लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। सरकारले संस्थागत औद्योगिक र व्यावसायिक ग्राहकहरूलाई खुद्रा पसलहरूबाट मोटर स्पिरिट र हाई स्पिड डिजेल खरिद गर्न प्रतिबन्ध लगाएको छ। भारतीय निशानेबाज एवं एसियाई खेलहरूमा स्वर्ण पदक विजेता जसपाल राणाको 49 वर्षको उमेरमा निधन भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक अजित विश्व। विषय छ, प्रधानमन्त्रीले विकसित भारत 2047 प्रति सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। 10 जुन 2026 नेसनल डेमोक्रेटिक अलायन्स एनडिएको बैठक नयाँ दिल्लीमा आयोजना गरिएको थियो। एनडिए सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेको उपलक्ष्यमा यो बैठक आयोजना गरिएको थियो। श्री मोदीले 10 जुन 2026 प्रधानमन्त्रीको रूपमा 4,399 दिनको निरन्तर सेवा पूरा गर्नुभयो। बैठकमा सबै गठबन्धन साझेदारहरूका साथै भारतीय जनता पार्टी र एनडिए सदस्य दलहरूले शासन गरेका राज्य र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। नेसनल डेमोक्रेटिक अलायन्स एनडिएले प्रधानमन्त्री मोदीको 12 वर्षको शासनकालको प्रशंसा गर्न र 4,399 दिनको कार्यकालको ऐतिहासिक उपलब्धि मनाउन नयाँ दिल्लीको भारत मण्डपममा 11 पृष्ठको अभिनन्दन प्रतिष्ठान कृतज्ञताको मत पारित गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडूद्वारा प्रस्तावित प्रस्तुत र नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोले समर्थन गर्नुभएको थियो। प्रस्तावले 25 करोडभन्दा बढी भारतीयहरूलाई बहुआयामिक गरिबीबाट बाहिर निकाल्न सरकारको समावेशी नीतिहरूलाई श्रेय दिएको छ। यसले युवा विकास, लखपति दिदी अभियान र महिला नेतृत्वको कानून जस्ता प्रमुख उपलब्धिहरूलाई पनि रेखाङ्कित गरेको छ। एनडिएले दशकौं लामो संरचनात्मक सुधारहरू, विशेष गरी वस्तु तथा सेवा कर, जीएसटी, आधुनिक श्रम कानून र धारा 370 खारिज गर्ने कार्य लागू गरेकोमा प्रधानमन्त्री मोदीको प्रशंसा गरेको छ। गठबन्धनले आतंकवाद विरुद्धको शून्य सहिष्णुता नीतिको पनि प्रशंसा गरेको छ र सर्जिकल स्ट्राइक जस्ता अपरेशनहरूलाई उद्धृत गरेको छ। श्री मोदीले भन्नुभयो, संसारले अपरेशन सिन्दुरमा भारतको शक्ति देख्यो, यसले भारतको विश्वव्यापी प्रतिष्ठा बढाए र सरकार विकसित भारत 2047 दृष्टिकोण प्रति पूर्ण रूपमा प्रतिबद्ध छ। गठबन्धनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो प्रतिज्ञा सबै एनडीए सहयोगीहरूको संयुक्त प्रयासमा समर्पित गर्नुभयो। श्री मोदीले भन्नुभयो, भारतको निरन्तर निर्वाचित प्रधानमन्त्रीको रूपमा 4,399 दिन सेवा गर्नु, यस महान देशका जनताको सेवा गर्न पाउनु ठूलो सम्मान हो। उहाँले अझ बढी दृढ संकल्पका साथ भारतका जनताको सेवा गर्ने वाचा गर्नुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, देश कुनै पनि राजनीतिक दलभन्दा ठूलो छ र जब हामी राष्ट्र प्रथमको भावनाका साथ काम गर्छौँ, कुनै पनि निर्णय लिन गाह्रो हुँदैन। 2014 अवस्था र आजको अवस्था बीचको भिन्नता देखाउँदै उहाँले भन्नुभयो, एउटा प्रणालीले मानिसहरूलाई पर्खिरहेको थियो, आजको प्रणालीले परिणाम दिन्छ। प्रधानमन्त्रीले विपक्षीको परजीवी राजनीतिको आलोचना गर्नुभयो र विकासको लागि एनडीएको निरन्तर जनादेशलाई प्रकाश पार्नुभयो। प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो, एनडीए सरकारको अधीनमा 2014 74 विमानस्थलहरूको संख्या 160 बढी भएको छ। एक्सप्रेस वे 1,000 किलोमिटरबाट 6,700 किलोमिटर पुगेको छ र रक्षा निर्यात 700 करोडबाट 23,000 करोड पुगेको छ। उहाँले 25 करोडभन्दा बढी मानिसहरूलाई गरिबीबाट मुक्त गरेकोमा एनडीएका नीतिहरूलाई श्रेय दिनुभयो। श्री मोदीले भन्नुभयो, आज भारत डिजिटल लेनदेनमा विश्वको अग्रणी छ। उहाँले उल्लेख गर्नुभयो, 2014 भारतले आफ्नो अधिकांश मोबाइल फोनहरू आयात गरेको थियो। आज भारतले 33 करोडभन्दा बढी मोबाइल ह्यान्डसेटहरू उत्पादन गर्दछ। 2014 स्वरीय क्षमता केवल 2.5 गिगावट थियो, आज यो 150 गिगावटभन्दा बढी छ। इथानोल मिश्रण 25 पुगेको छ, जुन 2014 केवल 1.5% थियो। 2014 देशमा कुनै अर्धचालक इकाइहरू थिएनन्, आज 10 बढी अर्धचालक इकाइहरू निर्माण भइरहेका छन्, जसले भारतलाई आधुनिकतातर्फ लैजान्छ। श्री मोदीले देशले अब सकेसम्म चाँडो 500 गिगावट नवीकरणीय ऊर्जाको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, सरकारले मध्यम वर्गको कठिनाई र अपेक्षाहरू बुझ्दछ, त्यसैले आज 12 लाखसम्मको आमदानी पूर्ण रूपमा करमुक्त छ। देशको कर प्रणाली सरल भएको छ र बलियो पुनर्धारले जीवनलाई सजिलो बनाएको छ। विगत 12 वर्षमा मध्यम वर्गीय परिवारका बालबालिकाका लागि विभिन्न क्षेत्रमा नयाँ अवसरहरू देखा परेका छन्। श्री मोदीले राज्यहरूलाई सबैभन्दा छिटो $1 trillion अर्थतन्त्र बन्न प्रतिस्पर्धा गर्न र शहरहरूलाई नव प्रवर्तनको सबैभन्दा ठूलो केन्द्र बन्न प्रतिस्पर्धा गर्न पनि आह्वान गर्नुभयो।

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 3 बज्यो र अब भने यहाँहरूलाई केही क्षण मनोरञ्जन गराइरहेछौँ हिन्दी फिल्मी गीतहरूबाट। त प्रथममा राखिरहेछौँ फिल्म हन्टेडबाट केके र सुजेनको आवाजमा शब्द रहेको छ सखिल आजमीको, अनि सङ्गीत चिरन्तन भट्टको।

सान र श्रेयाको शालको युगल आवाजमा अब भने यहाँ समक्ष राखिरहेछौँ फिल्म पीकेबाट यो अघिल्लो गीत शब्द रहेको छ सावनन किरकिरेको अनि सङ्गीत शान्तनु मैत्रको।

कुमारको शब्द अनि गौरव रोशनको संगीत रचनामा म भने राख्न गइरहेछु कार्यक्रमको अन्तिम सांगीतिक कोशेली फिल्म वजह तुम हो बाट गुन्जने आवाज रहेको छ नेहा कक्करको।

रूपमा सुधार आएको छ। यसको साथमा उहाँले पुनर्वास र पुनर्स्थापन प्याकेज अन्तर्गत आइटिबीको चरणबद्ध पुनर्वासको काम भइरहेको र अहिलेसम्म मणिपुरमा लगभग 11,000 परिवारहरूलाई पुनर्वास गरिएको जानकारी गराउनुभयो। श्री खेमचन्दले राज्य निरन्तर शान्तितर्फ अघि बढिरहेको र आफ्नो सरकार शान्ति स्थापना गर्ने मात्र नभई विभिन्न समुदायबीच विश्वास र मेलमिलाप कायम गर्न पनि काम गरिरहेको जानकारी दिनुभयो। म्यानमारमा जारी सङ्घर्षले उत्पन्न चुनौतीहरूलाई उल्लेख गर्नुहुँदै खेमचन्दले बलियो लामो सीमा व्यवस्थापन, राम्रो निगरानी प्रणाली र लागू पदार्थ, हतियार र मानव तस्करी विरुद्ध संयुक्त कारवाहीको आवश्यकतामा जोड दिनुभयो। केन्द्र सरकारले पूर्वोत्तरको दुई राज्यहरू असम र नागाल्यान्डमा कच्चा तेल र प्राकृतिक ग्यासको खोज र उत्पादनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी, असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा र नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोको उपस्थितिमा नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा श्री शाहले यसलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गर्नुहुँदै यस निर्णयले राष्ट्र पहिलो र सहकारी संहिताको भावना प्रतिबिम्बित गरेको बताउनुभयो। यो सम्झौताले यस क्षेत्रमा तेल र ग्यासको खोजलाई उल्लेखनीय रूपमा प्रोत्साहन दिने गृहमन्त्रीले बताउनुभयो। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले गत 13 मईमा काङगोपकपी जिल्लाको लेइलोन वाइफाई गाउँमा संदिग्ध सशस्त्र आतंककारीहरूले अपहरण गरेको 6 नागा गाउँलेहरूको हत्याको कडा शब्दमा निन्दा गर्नुभएको छ। नागा गाउँलेहरूको शव हिजो फेला परेको थियो। खेमचन्दले शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। मणिपुरको कामजोङ जिल्लामा उग्रवादी हमलामा परि 2 गाउँलेको मृत्यु हुनका साथै अन्य कयौं घाइते भएको पुलिसले जनाएको छ। आक्रमणको क्रममा कम्तीमा 6 घरमा आगो लगाइएको थियो, जसले गाउँमा आतंक मचिएको थियो। सूचनाका अनुसार भारी मात्रामा सशस्त्र आतंककारीहरूको एक समूह बिहान कामजोङ जिल्लाको कुल्टु कुकी गाउँमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउन थालेपछि त्यहाँ आक्रमणकारीहरूले कैयौं आवासीय घरहरूमा आगो पनि लगाएका थिए। अचानक भएको आक्रमणबाट त्रसित गाउँलेहरू आफ्नो ज्यान जोगाउन वरपरको जंगलतिर भागेका थिए। इस्टर्न कुकी चिफ्स एसोसिएसनले मृतकको पहिचान कुल्टु चर्चका प्रमुख डिकन लेटमुलन हाओ किप र चर्चका युवा अध्यक्ष लुन मिन्थाङ हाओ किपको रूपमा गरेको छ। घटनामा अन्य 2 गाउँले समेत घाइते भएको बताइएको छ। गुवाहाटी रेलवे स्टेशनबाट पुलिसले 9 बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरू गैर कानूनी रूपमा आसाममा प्रवेश गरेको हुन सक्ने देखिएको छ। पुलिस स्रोतका अनुसार ती सबै बङ्गलादेशी नागरिक कछार जिल्लाको सीमा हुँदै आसाममा प्रवेश गरेको र पछि गुवाहाटी पुगेको आशंका गरिएको छ। सुरक्षा एजेन्सीहरूले उनीहरूको पहिचान पत्र र यात्रा मार्गहरू जाँच गरिरहेका छन्। हाल 9 बङ्गलादेशी नागरिक गुवाहाटी रेलवे पुलिसको हिरासतमा छन्। उनीहरूसँग थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। अरुणाचल प्रदेशबाट भारतीय जनता पार्टीकी राज्यसभा उम्मेद्वार ताई तागक निर्विरोध निर्वाचित हुनुभएको छ। नाम फिर्ता लिने म्याद सकिँदासम्म अन्य कोही पनि उम्मेद्वार मैदानमा नरहेपछि ताई तागक निर्विरोध निर्वाचित हुनुभएको हो। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले आफ्नो आधिकारिक सोसियल मीडिया पोस्टमा यो जानकारी दिनुहुँदै ताई तागकलाई राज्यसभाको सांसदका रूपमा निर्विरोध निर्वाचित हुनु अरुणाचल प्रदेशका लागि गर्वको क्षण भएको बताउनु भएको छ। वर्षौंसम्म राज्यको सेवा गरेका उनले अब राष्ट्रिय स्तरमा हाम्रा जनताका आशा, चिन्ता र आकांक्षाहरूको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएको खाण्डुले बताउनुभयो। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोले असम नागाल्यान्ड सीमा क्षेत्रमा खनिज तेल सञ्चालनका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनुलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। केन्द्र सरकारप्रति आभार व्यक्त गर्नुहुँदै श्री रियोले भन्नुभयो, उत्तर पूर्वमा शान्ति, स्थिरता र विकासको लागि केन्द्रको प्रतिबद्धताले यो सम्झौता सम्भव भएको छ। उहाँले असमका मुख्यमन्त्री श्री हेमन्त विश्व शर्मा र असम सरकारलाई सहयोग र सद्भावका लागि धन्यवाद दिनुभयो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
1: श्रोता महानुभावहरू, आज हो 12 तारिक जुन। के तपाईँलाई थाहा छ आजको दिन किन महत्त्वपूर्ण छ भने? नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ।

अब आऊ यस दिनको उद्देश्य अनि महत्त्व। यस दिनको मुख्य उद्देश्य बाल श्रमको भयावहता बारे मानिसहरूमा चेतना फैलाउनु र बाल बालिकाको अधिकारको रक्षा गर्नु हो। यो दिनले बाल श्रमिकहरूको दुर्दशालाई उजागर गर्न र उनीहरूलाई बाल श्रमबाट मुक्त गर्ने उपायहरू लिन सरकार, रोजगारदाता, श्रम सङ्गठन र नागरिक समाजलाई एकसाथ ल्याउँदछ।

यो मलाई मात्र देख्यो गर्नका लागि दुःखका प्रहार, अरू सरह विद्यालय जाने मेरो नीति रहर, खान पाउँछु कि भनी एक गाँसको आशले मास्टु परेको छ होटलमा झुठा भाँडा, यी कलिला हातले जति मेहनत गरे पनि पाइन मैले होटेलको साहुको जस, एउटा कुकुर सरह हेरेको छ मलाई बस। साहु र अन्जान विदेशी बीच हुँदै थियो लाखौं लाखको कुरा, बुझ्दै जाँदा मेरो आफ्नै साथीलाई बेचिदिने भएको रहेछ कुरा। वस्तु भाव सरह बेचिन्छ हामीलाई यहाँ, आदरणीय ज्यूहरू बाल अधिकार भन्नुहोस् न छ कहाँ, बाल श्रम बलात्कार बेचबिखन किन अझै रोकिएन, आफ्नै अगाडि बाल श्रम भएको कुरा आदरणीय ज्यूहरू किन देखिएन। र म जाँदा जाँदै अन्तिममा हजुरहरू सम्पूर्णलाई के भन्न चाहन्छु भने आज जुन 12 हो, आज जुन 12 अन्तर्राष्ट्रिय बाल श्रमिक दिवस, र आजकै यही दिनबाट हामीले बाल श्रमलाई रोक्नुपर्छ। र हामीले बाल श्रम रोक्नका लागि सरकारहरूको मात्र मुख ताकेर हुँदैन, हामीले पनि आफ्नो तर्फबाट पनि बाल श्रमलाई रोक्नका लागि कैयौँ अभियानहरू थालनी गर्नुपर्छ। हो हजुर, हामी सबैले देखिरहेका छौँ हाम्रै छेउछेउको चौकको ती गल्लीहरूको होटेलहरूमा कैयौँ बाल बालिकाहरूलाई श्रममा लगाइन्छ, ती कलिला हातहरूले भाँडा मजाइन्छ, र हामी त्यही होटेलमा गएर मौज मस्ती गर्दै खाना खाने गर्छौँ। तर यो प्रविधिलाई हामीले आजदेखि त्याग दिनुपर्छ। हामीले जुन होटेलमा बाल बालिकालाई श्रममा लागेको देख्छौँ ती होटेलमा हामी जाने बन्द गरिदिनुपर्छ, र हामीले यसो गर्यौँ भने ती होटेलका साहुहरू निरुत्साहित हुन्छन् र आगामी दिनमा बाल बालिकाहरूलाई श्रममा लगाउने उनीहरूले आँट गर्दैनन्। त्यसै गरी हामीले कैयौँ सामग्रीहरू प्रयोग गर्छौँ र ती सामग्रीहरू प्रयोग गर्नुभन्दा अगाडि ती सामग्री बनाउनका लागि बाल श्रम लगाइएको थियो कि थिएन, हामीले त्यो सबै कुरा सोधपुछ गरेर मात्र ती सामानको प्रयोग गर्नुपर्छ। यसरी हामीले यी विभिन्न कार्यहरूलाई अप्नायौँ भने हाम्रो देशबाट बाल श्रम अवश्य नै हट्नेछ, र यो हट्नको लागि हामी सबैजना एकजुट भएर अगाडि बढ्नुपर्छ। अनि म भन्न चाहन्छु कि बाल श्रम हटाउन एकदमै जरुरी छ, किनभने बाल बालिका भनेका देशका कर्णधार हुन्, हामीले उनीहरूलाई जस्तो बनाउन खोज्यो त्यस्तै बनाउन सक्छौँ, त्यसैले हामीले उनीहरूलाई धेरै पढाएर लेखाएर राम्रो मान्छे बनाउनु पर्छ भन्दै एउटा बाल बालिका भएको नाताले यो बाल श्रमलाई हटाउनु पर्छ भन्दै एउटा बाल बालिका भएको नाताले म हजुरहरू सम्पूर्णमा विनम्र अनुरोध गर्न चाहन्छु।

बाल श्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम संगठनको भूमिका। अन्तर्राष्ट्रिय श्रम संगठन अर्थात् आइएलओले बाल श्रम विरुद्ध विश्वव्यापी सम्मेलन, अभियान र प्रतिवेदनहरूको नेतृत्व गर्दछ। दिगो विकास लक्ष्यहरू 2015 विश्व नेताहरूले अप्नाएको दिगो विकास लक्ष्यहरूको लक्ष्य 8.7 2025 सबै प्रकारका बाल श्रम अन्त गर्ने विश्वव्यापी प्रतिज्ञा समावेश छ। भारतमा बाल श्रमको समस्यालाई उन्मूलन गर्न धेरै कानुनी र नीतिगत उपायहरू अप्नाइएको छ। संवैधानिक प्रावधानहरू भारतीय संविधानको धारा 24 खतरनाक उद्योगहरूमा बाल बालिकाहरूको रोजगारीमाथि पूर्णतः निषेध गर्दछ। कानुन र नीतिहरू बाल श्रम निषेध र नियमन ऐन केन्द्रीय सरकारले 1986 पारित गरेको थियो। यसबाट 1987 राष्ट्रिय बाल श्रम नीति पनि अप्नाइएको थियो।

0: बाल श्रम एउटा अभिशाप सरह हो। ती कलिला कलिला हातहरू जुन हातमा खाता किताब कलमहरू हुनुपर्ने हो, ती कलिला हातहरूमा श्रमको बोझ कति हृदय विदारक दृश्य हुन्छ। भारत देशमा बाल श्रम या भनौँ बाल मजदुर धेरै छन्। यिनीहरूलाई केही सामान्य रोज दिएर दिनभरि नै प्राय काम लगाएर त्यहाँ पनि उनीहरूको शोषण गरिरहेको हामी पाउँछौँ। रेस्टुराँमा हेरौँ ती साना साना बाल बालिकाहरूलाई हामी पाउँछौँ। कल कारखाना आदि क्षेत्रहरूमा यिनीहरूलाई काममा लगाएर तिनीहरूको बाल्यकाललाई खुसिएको हामी पाउँछौँ। यहाँसम्म कि हामीले हाम्रै घरतिर यस्ता नानीहरूलाई घरेलु काममा लगाएर तिनीहरूको शोषण गरिरहेका हुन्छौँ। आजका यी कलिला नानीहरू भविष्यका देशका कर्णधारहरू हुन्। तर यिनै भविष्यका कर्णधारहरूलाई शोषण गरेर हामीले आउने भविष्यलाई पनि दुहाउने काम हामीले अबुझ बने गरिरहेका छौँ। मलाई एउटा नानीको खुबै सुन्दर ढङ्गमा प्रस्तुत गरिएको एउटा प्रस्तुति मलाई यहाँ आज याद आयो। यहाँ त्यो नानीको प्रस्तुति हजुरको समक्ष राखिरहेको छु, कृपया ध्यान लगाएर सुनिदिनुहोला।
1: दुई शब्दले निर्माण भएको बाल श्रम आफैमा एक निकृष्ट शब्द रहेको छ। बाल बालिकाहरूलाई उनीहरूको योग्यता, क्षमता, बाल सुलभता, शारीरिक अवस्था, मानसिकता आदि इत्यादि केहीको पनि वास्ता प्रवाह नगरी उनीहरूलाई निर्दयपूर्वक काममा लगाएर उनीहरूको भावनाको अलिकति पनि कदर नगरी बरु उल्टै उनीहरूको अधिकारलाई समेत लत्याएर कुल्चिएर उनीहरूलाई कुनै काममा लगाउनु नै बाल श्रम भनिन्छ। बालक भनेको उसको शारीरिक, मानसिक र शैक्षिकको विकास हुने उमेर हो। 18 वर्षको उमेरभन्दा माथि ननागेकोलाई नै बालबालिका भन्ने बुझ्नुपर्छ। जस्तै कुनै पनि रोजगारयुक्त कार्य जसले बालबालिकाको बाल्यकालमा दखल दिने काम गर्छ, स्कुल जानबाट रोक्छ वा मानसिक, सामाजिक, शारीरिक रूपमा असर पुर्याउने काम गर्छ, हो त्यसलाई नै भनिन्छ बाल श्रम। वास्तवमा भन्ने हो भने कुनै पनि देशको विकास त्यस देशको बालबालिकाले कति सङ्ख्यामा बाल अधिकार पाएका छन् भन्ने कुरामा निर्धारित हुन्छ। आज बाल अधिकार पाएका ती बालबालिकाले भोलि गएर देश विकासको अभिभार आफ्नो काँधमा सजिलैसँग लिन सक्छन्। तर दुःख लाग्दो कुरा यो छ कि महोदय, धेरै जसो जनताले गरिबीको जीवन जिउनु परिरहेको छ। सायद त्यही कारणले गर्दा होला हाम्रा देशका बालबालिकाहरू पनि गरिबीको जीवन चक्रमा फँसेका छन्, गरिबीको जातोमा पिसिएका छन् भन्न चाहिँ भनिन्छ विभिन्न गोष्ठीमा, सभामा, सेमिनारमा गरिबी निवारण बाल श्रमको अन्त्य भनेर। तर सुधार भने पटक्कै देखिँदैन। जसले भविष्यमा गएर देशको जिम्मा लिनु छ, एक सक्षम नागरिक बनेर देशको काया पलट गर्नु छ, हो त्यसलाई अहिलेबाट नै हामीले संरक्षण नगर्ने हो र नागरिकको दर्जामा नराख्ने हो भने राज्यले उनीहरूमाथि निकै ठुलो अन्याय गरेको ठहर्छ। बाल श्रम एक अमानवीय व्यवहार हो। बालबालिका भनेका भोलिका एक सक्षम युवा मात्र होइन, भविष्यका कर्णधार पनि हुन्। बिचरा ती बाल श्रमिकहरू जो कि आफ्नो शिक्षा र शिक्षाको कमीले गर्दा जताततै ठगिनु परिरहेको छ। हामीले संयुक्त राष्ट्र संघको बाल श्रम अभिसन्धिमा बालबालिकालाई कडा परिश्रम नगराउने अर्थमा हस्ताक्षर गरेका छौँ। तर एकातिर त्यस अभिसन्धिमा हस्ताक्षर गर्ने र अर्कोतिर त्यसले कार्यान्वयन नगर्ने हो भने हामी संयुक्त राष्ट्र संघको बाल श्रम अभिसन्धिको विरुद्ध तक्तामा उभिएका ठहरछौँ। यदि बाल श्रमको अन्त्य गर्नु छ भने हामीले जो आमा बुवाहरू आफ्नो नानी बाबुलाई स्कुल पठाउनबाट टाढा मान्नुहुन्छ, हो उहाँहरूलाई गएर यसको महत्त्वको बारेमा बुझाउनु पर्यो। अनि विभिन्न टिभी, अन्य सञ्चार माध्यमबाट बालबालिकाको हितको लागि बढुवा दिने कदमहरू चाल्नु पर्यो। र हामी विभिन्न होटलमा जान्छौँ, फ्याक्ट्रीमा जान्छौँ, उद्योगमा जान्छौँ, हो जाँदाखेरि एउटा कुरा ख्याल गर्नु पऱ्यो कि कहीँ कतै त्यहाँ काम गर्ने बालक त होइन। यदि बालक थियो भने त्यसलाई सम्झाइ बुझाइ पढ्ने व्यवस्था मिलाइदिनु पऱ्यो। हामीले होस्ती कदम चालेकोले त्यस बालबालिकाले पछि भविष्यमा गएर देशको विकास गर्छ र देशलाई सही बाटोमा डोर्याउँछ। अनि म के भन्न चाहन्छु भने माता शत्रु पिता बैरी ए न बालो न पाठी त, माता शत्रु पिता बैरी ए न बालो न पाठी त, नसो भते स्वभाव नसो भते सभा मध्ये हंस मध्ये बकु यथा। अर्थात् जो आमा बुवाहरू आफ्नो बालबालिकालाई स्कुल जानबाट टाढा मान्नुहुन्छ, हो उहाँहरूलाई नै भनेको हो माता शत्रु पिता बैरी।

साँच्चै यी नानीको यो प्रस्तुतिले के तपाईँको भित्री मनलाई झकझकाएन होला र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले यी सबै कुरोहरूलाई ध्यानमा राख्दै प्रत्येक वर्ष 12 तारिक जुनमा बालश्रम विरुद्धको विश्व दिवसको रूपमा पालन गरी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छ अनि मानिसहरूलाई यस विषयप्रति सचेत गराउने उनीहरूको प्रयास रहन्छ भारत सरकारले पनि बालश्रमलाई लिएर धेरै सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गर्छ साथै यदि कसैले पनि बाल श्रमलाई बढावा दिन्छ भने त्यस व्यक्ति विशेषलाई कठोर कानुनी सजायको साथ आर्थिक जुर्मानाको पनि प्रावधान गरेको छ तर म यहाँ भन्न चाहन्छु सरकारले कानुन बनाउँछ तर त्यस कानुनलाई सही ढङ्गमा परिचालना एवं पालन गर्ने हामी तपाईँ सबैको जिम्मेवारी ठहर्दछ हामीले समाजलाई अनि देशलाई यदि उन्नतिको पथमा अघि लानु हो भने हामीले बाल श्रमलाई पूर्णत उन्मूलन गर्न आवश्यक छ यसै भनाइका साथ अहिले भने कार्यक्रम विश्वमा हामीबाट बिदा चाहन्छु नमस्कार

0: नमस्कार, तपाईँहरूको साथमा छु म निर्मल गुरुङ लिएर कार्यक्रम बिबी चर्चा। बिबी चर्चाको आजको अङ्कमा म श्रोताहरूलाई हैजा रोगबारे केही जानकारी राखिरहेको छु।
1: कोलेरा हैजा फैलियो है या जताततै हाम्रो फोहोर गर्ने बानी टोयलेट गर्ने तर हात नधुने फोहोर हातले जताततै छुने बासी सडी गलेको झिङ्गा भन्केको स्ट्रिट फुड भन्दै हामी रमाउँदै खाने हैजाको कीटाणु इन्द जारको पानी अनि त्यसपछि
0: हैजा घातक बिमारी हो अनि यसले महामारीको रूप पनि लिन सक्छ। यो दूषित पानीबाट फैलिन्छ अनि हैजा फैलाउने ब्याक्टेरियाको नाम हो भिभिब्रो कलेरी। यो ब्याक्टेरियाले हठात आक्रमण गर्दछ अनि हैजा लागेपछि बिरामीहरूको तुरन्तै मृत्यु हुन सक्छ। यसै कारण यसलाई घातक बिमारीको संज्ञा पनि दिएको छ। हैजाले ग्रस्त बिरामीलाई घरिघरि बान्ता आउने, पखालो चल्ने, पेट कटकटी दुख्ने आदि समस्या हुन्छन्। घरिघरि पानी सरफ पखालो चल्ने हुनाले शरीरको पानी द्रुत गतिमा निस्केर जान्छ अनि निर्जलीकरण डिहाइड्रेसनको कारणले शरीर चौरिन्छ र तुरन्तै रोगीको मृत्यु हुन सक्छ। हैजाको महामारीको सबैभन्दा पहिला एसिया महादेशमा भारतको गङ्गेय ब्रह्मपुत्र डेल्टा क्षेत्रमा फैलिएको थियो। यसैकारण दक्षिण भारतमा हैजालाई एसियाटिक कलेरा पनि भनिन्छ। त्यसबेला हैजाको यो महामारी त्यहाँबाट फैलिएर उत्तर अमेरिकामा सर्यो अनि यसले त्यहाँका लगभग 50% मानिसहरूलाई कालको ग्रास बनायो। यसले सबैभन्दा बढी एसियाका तीर्थ केन्द्रहरू अनि युरोप र उत्तर अमेरिकाका झोपडी बस्तीहरूमाथि पनि विशेष प्रभाव पारेको थियो। यी ठाउँहरूमा हैजाले लाखौँ व्यक्तिहरूको ज्यान लियो। सन् 1849 एक अङ्ग्रेज डाक्टर जोन स्नोले हैजाको कारण पत्तो लगाएपछि तथा भिब्रियो कलेरी ब्याक्टेरियाको पहिचानपछि पश्चिमी मुलुकहरूमा स्वच्छताप्रति ध्यान दिन थालियो। तर धेरै पछौटेसहित विकासशील देशहरूमा अझै पनि सरसफाइप्रति आवश्यक जनजागरूकता र सहुलियतहरूको कमी देखिन्छ अनि धेरै स्थानहरूमा शुद्ध पेयजलको समुचित उपाय हुन सकेको छैन। तरै पनि हैजा रोकथामको निम्ति सरल र सस्तो उपायको निम्ति हैजाका जीवाणुहरूलाई मार्न तथा पिउने पानीलाई स्वच्छ बनाउन ओरल रिहाइड्रेसन थेरेपी ओआरटी अप्नाउने गरिन्छ। पानी, नुन र चिनीलाई शुद्ध पार्न यो उपाय सन् 1970 दशकदेखि सुरु गरिएको हो अनि यसले हैजाको महामारीलाई धेरै नभए पनि सन्तोषजनक रूपले नियन्त्रणमा राखेको छ। विशेष गरी वर्षायाममा दूषित पानी पिउँदा त्यो पानीमा भएको भिब्रियो कलेरी ब्याक्टेरियाको कारणले हैजा लाग्छ। यो एउटा महामारी हो अनि यो एक व्यक्ति वा ठाउँदेखि अर्कोमा फैलिँदै जान्छ। यो महामारीले भेटेपछि घरिघरि बान्ता र पखालो आउँछ अनि शरीरको पानी सुकेर शीघ्रै रोगीको मृत्यु हुन्छ। यस महामारीबाट जोगिन छेउछाउको वातावरण स्वच्छ राख्नुपर्छ अनि शुद्ध अथवा उमालेर सेलाएको पानी मात्र पिउनुपर्छ।

लौत श्रोता मानवहरू, विविध चर्चाको कार्यक्रममा आज हामीले हैजा रोगबारे केही जानकारी राख्यौँ र आजको यस वार्ताबाट निश्चय नै हाम्रो श्रोताहरूले अब भने बर्खाको याममा हामीले पानी अथवा त्यसलाई उमालेर मात्र खान्छौँ भन्ने आशा राख्दछु। साथमा आफ्नो गाउँठाउँ घर वरिपरिको साथमा गाउँठाउँलाई पनि सफा राखे हामीले हैजा जस्तो महामारीलाई आफूदेखि टाढा राख्न सक्छौँ। लौ त श्रोता मानवहरू, यसरी चर्चा गर्दा गर्दै आजलाई देवलको घडीले फेरि एकपल्ट बिदा माग्ने सङ्केत गरिरहेको छ र आगामी दिनहरूमा पनि यस्तै सन्देशात्मक वार्ताहरू लिएर उपस्थित हुने बाचा मार्दै आजलाई पनि बिदा माग्दछु।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी र अब अघिल्लो चरणमा सुनौ समाचार।
1: आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू दुई दिवसीय भ्रमणका लागि आज देहरादून पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। दुई दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्यप्रदेशको इन्दौरमा सुरु भएको छ। मौसम विभागले उत्तर पश्चिम भारतमा भोलिसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ र अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीभी सिन्धु सेमिफाइनलमा प्रवेश गरेकी छिन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू दुई दिवसीय भ्रमणका लागि आज देहरादून पुग्नु भएको छ। उहाँलाई उत्तराखण्डका राज्यपाल लेफ्टिनेन्ट जनरल गुरमित सिंह र मुख्यमन्त्री पुष्कर सिंह धामीले स्वागत गर्नुभएको थियो। राष्ट्रपतिले आज देहरादूनमा राष्ट्रपति निकेतनको भ्रमण गर्नुहुनेछ र 132 एकड क्षेत्रफलमा निर्माण भइरहेको राष्ट्रपति उद्यानको निर्माण र विकास कार्यहरूको निरीक्षण गर्नुहुनेछ। भ्रमणको दोस्रो दिन राष्ट्रपति मुख्य अतिथिको रूपमा देहरादून स्थित भारतीय सैनिक प्रतिष्ठानमा प्रासङ्गिक पासिङ आउट परेडमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। फ्रान्स र स्लोभाकियाको उहाँको युरोपेली भ्रमणको पहिलो पडाव हुनेछ। 2014 यता प्रधानमन्त्रीको फ्रान्सको यो सातौँ औपचारिक भ्रमण हो। यस वर्षको फेब्रुअरीमा दुई देशहरूले विशेष वैश्विक रणनीतिक साझेदारीको दर्ता प्राप्त गरेपछि राष्ट्रपति इमान्युएल म्याक्रोसँग यो उहाँको पहिलो द्विपक्षीय शिखर सम्मेलन हुने भएकोले यो भ्रमण महत्त्वपूर्ण मानिएको छ। निसमा दुवै नेताहरूले संयुक्त रूपमा इन्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। यो भारतको प्रमुख आविष्कार सम्मेलन हो, जुन भारत फ्रान्स इयर अफ इनोभेसनको एक भागको रूपमा आयोजना भइरहेको छ। सम्मेलनमा 120 भन्दा अधिक भारतीय कम्पनीहरू र स्टार्टअपहरूका साथै विश्वभरका प्रमुख लगानीकर्ताहरू र व्यापारिक नेताहरू सहभागी हुनेछन्। निसबाट प्रधानमन्त्री स्लोभाकियाको यात्रा गर्नुहुनेछ र त्यसपछि G7 शिखर सम्मेलनका लागि फ्रान्सको इभियन फर्कनुहुनेछ, जहाँ भारत ग्लोबल साउथको प्रमुख आवाजको रूपमा भाग लिनेछ। आकाशवाणीसँगको विशेष अन्तर्वार्तामा फ्रान्सका लागि भारतीय राजदूत सञ्जीव सिङ्गलाले भ्रमणको महत्त्वबारे प्रकाश पार्नुभयो।
2: काफी अरसे से जो द्विपक्षीय संबंधों में एक फोकस रहा है हमारा, किस तरह से हम इनोवेशन की तरफ ज्यादा फोकस बढ़ाएं, और दोनों देश एक तरह से नॉलेज इकोनॉमीज हैं, दोनों देश सोच रहे हैं कि किस तरह हमारे संबंध हैं इनको और प्रगाढ़ करें हम, और इसी की वजह से हम भारत इनोवेट्स यहाँ उसका आयोजन कर रहे हैं, जो कि पहली बार है कि हमने इतने बड़े पैमाने पे भारत से डीप टेक स्टार्टअप्स बाहर लाके हम एक मंच पे हम रख रहे हैं।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, वित्तीय समावेशीकरण र उद्यमशीलतादेखि लिएर शिक्षा, स्वास्थ्य सेवा, सरसफाई, आवास, खेल, विज्ञान र शासनसम्म महिलाहरूले विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, ड्रोन टेक्नोलोजी जस्ता उदयमान क्षेत्रहरूमा महिलाहरूको बढ्दो सहभागिताले अवसरहरूको नयाँ मार्गहरू खोलिरहेको छ र देशभरि विकासको परिदृश्य परिवर्तन गरिरहेको छ। उहाँले विगत 12 वर्षमा सरकारले महिलाहरूको नेतृत्वमा भएको विकासलाई अगाडि बढाउन काम गरेको र यो विभिन्न क्षेत्रमा स्पष्ट रूपमा देखिएको जानकारी दिनुभयो। गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्राको तयारीको समीक्षा गर्न नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, जम्मू काश्मीरका उपराज्यपाल मनोज सिन्हा, सिआरपिएफ, बिएसएफ, सिआइएसएफ, आइटिबिपी र एसएसबीका महानिर्देशकहरू उपस्थित रहेका थिए। अमरनाथ यात्रा 3 जुलाईदेखि सुरु भएर 28 अगस्तसम्म सम्पन्न हुनेछ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले आज खाद्य अनि सार्वजनिक वितरण विभागका अधिकारीहरूसित प्याजको खरिदलाई बढाउने र किसानहरूलाई थप लाभ सुनिश्चित गर्नको लागि एक बैठकको अध्यक्षता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले भन्नुभयो, खरिद मूल्य संशोधित गर्दै 1,650 रुपियाँ प्रति क्विन्टल गरिएको छ। केन्द्रीय मन्त्रीले भन्नुभयो, मूल्य निर्धारण पद्धतिमा सुधार गरिएको छ, जसले गर्दा खरिद प्रक्रिया बजारको परिस्थितिहरूप्रति अधिक प्रभावी बन्न सकोस्। सरकारले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणलाई निवेश प्लेटफर्मको प्रचार गर्ने नक्कली भिडियो अनलाइनमा प्रसारित भएको खबरको खण्डन गरेको छ। भिडियोले दैनिक 22,000 लगानीमा 80,000 र मासिक 24,00,000 रिटर्न दिने दावी गरिएको छ। पत्र सूचना कार्यालयको तथ्य अनुसन्धान इकाइले यो भिडियो नक्कली भएको र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बनाइएको बताएको छ। दुई दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्य प्रदेशको इन्दौरमा सुरु भएको छ। यसैबीच कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सबै प्रतिनिधिहरूलाई स्वागत गर्दै वसुधैव कुटुम्बकमको भावनालाई अगाडि बढाउनमा जोड दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको दृष्टिकोण शान्ति र सहयोगमा आधारित रहेको छ। सम्मेलनको मुख्य विषय साना किसान, महिला तथा युवा मार्फत भविष्यका लागि खाद्य सुरक्षा रहेको छ भने सम्मेलन

मा खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल प्रविधि, महिला किसानको भूमिका लगायतका विषयमा व्यापक छलफल हुने बताइएको छ। श्रम एवं रोजगार राज्य मन्त्री शोभा करण लाजेले 114 अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। यो सम्मेलन स्विजरल्यान्डको जेनेभामा हुन लागेको हो। सम्मेलन अवधिमा राज्य मन्त्रीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक, बङ्गलादेश, मोल्दोभ, ब्राजिल र स्विजरल्यान्डका श्रम मन्त्री, बेल्जियमका उपमन्त्री र अन्य विशिष्ट साझेदारहरूसँग भेट गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा राज्य मन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सभ्य काम, सामाजिक सुरक्षा र सबैका लागि समावेशी विकासलाई प्रोत्साहन दिन पूर्ण प्रतिबद्ध रहेको छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन तथा विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले मध्य एसिया र सङ्घाई सहयोग सङ्गठनसँग दीर्घकालीन साझेदारीमा भारतको प्रतिबद्धता दोहोर्याउनु भएको छ। ताजिकिस्तानको दुसाबेमा सम्पन्न एसएसिओ सम्मेलनमा बोल्नुहुँदै विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले एसएसिओमा भारतको प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नुभयो। सम्मेलनको मुख्य विषय मध्य एसिया एसएसिओको केन्द्र शान्ति र संयुक्त विकास रहेको छ। मौसम विभागले उत्तर पश्चिम भारतमा भोलिसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ। यसका साथै हावाहुरी र चट्याङ समेत पर्ने सम्भावना रहेको छ। मौसम विभागका अनुसार आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, उडिसा, झारखण्ड, बिहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल र छत्तिसगढमा दक्षिण पश्चिम मनसुन अघि बढ्नका लागि अनुकूल व्यवस्था रहेको बताइएको छ। यस्तै विभागले आगामी 4 दिन अरुणाचल प्रदेश, आसाम र मेघालयमा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। बिहार, झारखण्ड, कर्नाटक, केरला, माहे, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, पश्चिम बङ्गालको तराई र सिक्किममा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। दिल्ली, पन्जाब, हरियाणा, चण्डीगढ, झारखण्ड, राजस्थान, हिमाचल प्रदेश, गोवा, मध्य महाराष्ट्र, मध्य प्रदेश र उत्तराखण्डमा आगामी 2-3 दिन मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको बताएको छ। यसैबीच सोमबारसम्म तटीय कर्नाटक र आन्तरिक कर्नाटकमा बलियो सतही हावा चल्ने सम्भावना पनि व्यक्त गरेको छ। सिडनीमा जारी अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीवी सिन्धु सेमिफाइनलमा प्रवेश गरेकी छन्। तेस्रो वरियताकी भारतीय खेलाडीले क्वार्टर फाइनलमा चाइनिज ताइपेकी चेन सु युलाई 21-6, 21-9 हराएकी छन्। सिन्धुले सेमिफाइनलमा शीर्ष वरियता प्राप्त जापानकी अकाने यामागुचीसँग प्रतिस्पर्धा गर्नेछिन्। यामागुचीले क्वार्टर फाइनलमा भारतकी तन्वी शर्मालाई 21-14, 21-14 पराजित गरेकी छन्। विश्वकप फुटबलमा आज सोमो बीको खेलमा सह आयोजक क्यानाडाले बोस्निया हर्जेगोविनासँग खेल्नेछ। यसअघि भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले तथा दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। एक महिना लामो फिफा विश्वकप 2026 भव्य उद्घाटन गएराती मेक्सिको सिटीमा भएको थियो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू 2-दिवसीय भ्रमणका लागि आज देहरादून पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। 2 दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्यप्रदेशको इन्दौरमा सुरु भएको छ। मौसम विभागले उत्तर पश्चिम भारतमा भोलिसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ र अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा भारतकी पीवी सिन्धु सेमिफाइनलमा प्रवेश गरेकी छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार अहिले 5 बजेर 5 मिनटमा लिएर पूर्ण उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यतिन्जेल यहाँले सुन्नुभयो समूह स्वरमा देशभक्ति गीत, जसमा शब्द थियो जस यञ्जनको, नि संगीत केबी राईको। यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला अपराह्न 4 बज्यो र अब प्रस्तुत छ कार्यक्रम अतीत माधुरी र आजका कलाकार सफल थापा।

श्रोताले यतिन्जेल सुन्नुभयो कार्यक्रम अतीत माधुरी, जसमा सुनायौं सफल थापाको आवाजमा केही आधुनिक गीतहरू।

यहाँहरूलाई आज बेलुकी प्रसारण गरिने केही मुख्य कार्यक्रमहरूबारे छोटो जानकारी प्रदान गरिरहेछौँ। 6:10 सुन्न सक्नुहुनेछ कार्यक्रम गाउँले सभा, जसमा विश्व बाल श्रम विरुद्ध दिवसबारे केही जानकारीहरू प्रदान गर्नेछौँ। 6:50 प्रसारण गरिनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम लोकलहरी, जसमा सुनाउनेछौँ सचिन गुरुङको आवाजमा केही लोकगीतहरू। 7:15 आधुनिक गीतको कार्यक्रम सुर सङ्गम, आजका कलाकार उषा प्रधान। 7:45 भुटानी कार्यक्रम। 8:00 कार्यक्रम युवावाणी अन्तर्गत यहाँहरूले सुन्न सक्नुहुनेछ मैले मन पराएका गीतहरू।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

0: नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थीहरू माझ आजको कार्यक्रम शिक्षा ज्योति लिएर हजुरहरूको सञ्चालिका म नम्रता उपस्थित भइसकेकी छु। र आजको दिनलाई सम्पूर्ण विश्वमा विश्व बाल श्रम विरुद्ध दिवस अर्थात् वर्ल्ड डे अगेन्स्ट चाइल्ड लेबरको रूपमा पालन गरिन्छ। र यो दिवस पालन गरिनुको पछि के कस्ता महत्वहरू छन् अनि यो दिवस पालनले गर्दा आज विश्वमा बाल बालिकाले के कति न्यायहरू पाइरहेका छन् र यसै विषयवस्तुलाई सिरोपर गर्दै आजको हाम्रो कार्यक्रमको मूल विषयवस्तु बनाएर ल्याएका छौँ, बाल मजदुरी समाजको लागि कलङ्क हो अनि यसको उन्मूलनमा हाम्रो दायित्व के कस्ता रहेका छन्। आज यसै विषयवस्तुबारे हामी हजुरहरूलाई सविस्तार साथ जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको जानकारी लिएर हामी समक्ष कार्यक्रममा उपस्थित भइसक्नु भएको छ कृष्णमाया उच्चतर माध्यमिक विद्यालय सिलिगुडीका भूतपूर्व शिक्षिका साथै साहित्यकार लतिका जोशीज्यू। र आज लतिका जोशीज्यूबाट हामी बाल मजदुर अनि यसको उन्मूलनमा हाम्रो के कस्ता दायित्वहरू रहेका छन् अनि बाल मजदुरले समाजलाई कतिको कलङ्कित तुलाइरहेका छन् आज यसै विषयवस्तुबारे हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ।
1: नमस्कार, आज म बाल मजदुर अनि यसको उन्मूलनमा हाम्रो दायित्व विषय कुरा राख्न गइरहेछु। विश्व बाल श्रम विरोध दिवस 12 जुनमा हुने गर्छ र बाल श्रमको विरोध बाल बालिकाको निम्ति न्यायपूर्ण कदम, वयस्कको निम्ति सम्मानजनक पेसा हुन अनिवार्य छ। यसले हामी सबैलाई बाल श्रम अन्त्य गर्न प्रतिबद्धता र ठोस कदम चाल्न आह्वान गर्दछ। विश्वको तथ्याङ्क अनुसार 138 मिलियन बालबालिका अझै श्रममा संलग्न छन्, जसमा प्राय 54 मिलियन बालबालिका जोखिमपूर्ण कार्यमा कार्यरत छन्। बालबालिका श्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र सुरक्षित बाल्यकाललाई खोज्ने काम गर्दछ। यसका प्रमुख कारणहरू गरिबी, शिक्षाको अभाव, कमजोर कानुनी कार्य र आपूर्ति श्रृङ्खलामा गैर जिम्मेवार अभ्यास यसको प्रमुख कारणहरू हुन्। भारतवर्षमा प्राय 1.10.1 मिलियन बालबालिका श्रमिकका रूपमा काम गरिरहेका छन्, जुन कुल जनसङ्ख्याको प्राय 3.8% हो। यीमध्ये धेरैजना कृषि, कारखाना, निर्माण, घरेलु काम र औपचारिक क्षेत्र जस्ता जोखिमपूर्ण क्षेत्रमा संलग्न छन्। भारतवर्षको जनसङ्ख्यालाई अझ कोटाई हेर्दा 5-14 वर्षका बालबालिकाहरू प्राय 258.6 मिलियन छन्। सन् 2011 जनसङ्ख्या जनगणना अनुसार विद्यालय बाहिर रहेका बालबालिकाहरू प्राय 83.7 मिलियन छन्। हुन त पहिले भन्दा 2001-2011 2.6 मिलियनको बाल श्रम कम भएको छ। या त कारखानाले गर्दा हो, जनसङ्ख्यामा बाल श्रमिकको दर 2.6 मिलियन घटेको छ। यो एउटा सुखद खबर हो। सन् 2024-25 भित्र प्राय 53,000 बाल बालिकालाई उद्धार गरिएको छ। जस्तै विभिन्न राज्यहरू, तेलङ्गाना राज्यबाट 11,063, बिहारबाट 3,868, राजस्थानबाट 3,886, त्यसरी नै उत्तर प्रदेशबाट 3,804, दिल्लीबाट 2,588। यी नानीहरू प्राय स्पा, मसाज पार्लर, मनोरञ्जन समूह वा अर्केस्ट्रा, यौन शोषण सम्बन्धित क्षेत्रहरूबाट उद्धृत गरिएका छन्। प्रथमत श्रमका प्रमुख कारणहरू के छन् भने, आर्थिक कठिनाईले गर्दा बालबालिकाहरूलाई काममा पठाइन्छ, शिक्षाको कमी, या त ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर कम भएको पाइन्छ, परिवारले ऋण तिर्न नसक्दा बालबालिकाहरूलाई काममा लगाइन्छ, अनौपचारिक क्षेत्रमा सस्तो श्रम खोज्ने उद्योगहरूले बालबालिकाहरूलाई सजिलो प्रयोग गर्न सकिन्छ। यस्तो स्थितिमा बाल श्रमको समाप्ति समाधान केवल सरकारी कानुनी कारवाहीले मात्र गर्न सम्भव छैन। यो हामी सबै नागरिकहरूको सामूहिक जिम्मेवारी हो। हामी सबैले मिलेर यसको समाधान सूत्र खोज्न पर्ने हुन्छ जस्तो मलाई लाग्छ। आजसम्म सरकारले गर्नुपर्ने तथा गर्दै आएका समाधानका सूत्रहरूमा निम्न प्रमुख छन्। जस्तै कठोर कानून र कार्यान्वयन, बाल श्रमलाई रोक्ने कानूनी संरचना बलियो बनाउनु हो, गुणस्तरीय शिक्षा र सामाजिक सुरक्षा, सबै बालबालिकाहरूलाई शिक्षा र परिवारलाई न्यूनतम सुरक्षा उपलब्ध गराउनु हो। त्यसरी नै तेस्रो वयस्कका लागि सम्मानजनक रोजगारी, गरिबी घटाउन र बाल श्रम रोक्न अभिभावकहरूलाई स्थिर रोजगारी दिन सक्नुपर्छ देशले भन्ने कुरामा विश्वास

0: राख्दछु। सामूहिक स्तरमा समुदायमा निगरानी बाल श्रम देख्दा सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने मानसिकता बनाउन पनि सिक्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। स्थानीय एनजिओ वा सामाजिक संस्थासँग मिलेर बाल श्रम विरुद्ध अभियान चलाउन पर्ने हुन्छ। हामीले यस बाल दिवसमा प्रण गरौँ, हामी देशका नागरिक भएपछि हाम्रा परिवारका बाल श्रमिकहरूलाई काम गर्न नदिने, बरु निशुल्क स्कुलमा भर्ना गराउने, पढ्न अनिवार्य हो भन्ने ज्ञान दिने गरौँ। उक्त बुँदाहरूलाई केलाउँदै हामी अझ भित्रतिर गयौँ र विमर्श गर्यौँ भने भारत सरकारले राशन महिना बढीको निशुल्क प्रदान गरेको छ, शिक्षा निशुल्क छ, पुस्तकदेखि इतिश्री निशुल्क छ, एनजिओहरूले निशुल्क रेस्क्यु गर्ने कार्य पनि गरिरहेका छन्। तरै पनि बाल श्रमिक छन् अनि स्त्री पुरुष दुवै बाल श्रमिकहरू छन्। यो कति दुःख लाग्दो कुरो हो। उदाहरण स्वरूप, म सिलगढीका ट्राफिकमा नानीहरूलाई काख च्यापी साना साना नानीहरूलाई पैसा या रकम दिन पर्ने माग गर्दै बाटोमा माग्दै हिँडेको म देख्छु। ती नानीहरूलाई हामीले आइज न तिमीहरू पढ्न जाउँ भन्ने कुरो गर्दा उनीहरू मान्दैनन्। बाटाका दुईतिर तम्बु लगाएर बसेका हुन्छन्। यस्तो परिस्थितिमा पुलिसको दायित्व के हुन्छ त, हामी समाजको दायित्व के हुन्छ त भन्ने कुरो पनि त्यहाँ प्रश्न आउँछ। अनि हामीले या त सरकारी निकायले यी नानीहरूलाई स्कुल लैजान पर्छ भने कठोर कानुन लगाए यो सठिक हुने थियो जस्तो मलाई लाग्छ। बाल श्रमिकका तस्करी विशेष चिया बगानबाट हुने गर्दछ। उनीहरूलाई एजेन्टहरूले प्रलोभन देखाएर लाने गर्छन्, तर एनजिओहरूको सतर्कताले धेरैलाई फर्काइल्याएको पनि देखेको छु। उदाहरण स्वरूप, सिलगढीमा उद्धार केन्द्र छ जसको कार्य नै अपहरण भएका महिला बच्चा तथा नानीहरूलाई श्रमहरूलाई रेस्क्यु गर्ने काम हो र उनीहरूले रेस्क्यु गरेर ल्याउने काम पनि गर्छन्। अनि ल्याइसकेपछि उनीहरूलाई आफ्नो आर्थिक उत्थानको निम्ति ट्रेनिङ दिने, तालिम दिने काम पनि गरिरहेको छ, जसमा यति धेरै कार्य गरेका छन्। तर हामीले पनि उहाँहरूलाई सघाउ दिने गर्नुपर्छ। रेस्क्यु गर्न जाँदा प्राय बाल श्रमिकहरू पनि धेरै छन् र चेतनामूलक कार्य गर्नु हो भने हामीले कमाएको दसौँ भाग यस्ता संस्थाहरूलाई हामी दान गर्यौँ भने उहाँहरूले सक्रिय रूपमा समाज सुधारका कार्य गर्नेछन् भन्ने जस्तो मलाई लाग्छ। समाजमा सभ्यता सँगसँगै कुकर्म पनि गर्ने मानिसहरूको संख्या पनि बढ्दै नै जाने गर्छ। यसमा सरकारी निकाय पनि चनाखा हुनपर्छ भन्ने, समाज पनि सुधारमूलक परिवेशमा लागेको हुनपर्छ। मैले भोगिरहेको समस्या या समतलमा तपाईँहरूले पनि भोगेका समस्याहरूको म एउटा उदाहरण दिन चाहन्छु। पर्यावरण शुद्ध होला भनी घर वरिपरि वृक्ष लगाएकी छु। हामी घामले ओइलाएका बेलामा वृक्षमुनि बस्ने गर्छौँ, तर आजकल बेरोजगारहरूको त्यस्ता साना साना केटाकेटीहरूको त्यहाँ भगरल्तै मेला लागेको हुन्छ र पुलिसलाई हामीले भन्न गयौँ भने पुलिसले आएर उनीहरूलाई पक्रेर पनि लैजाने गर्छन्। तर भोलिपल्ट फेरि हेर्नु उनीहरू त्यही रुखमुनि बसेका हुन्छन्। त त्यस्तो अवस्थामा गाउँघरकाहरू पनि डरले केही भन्न मन पराउँदैनन्। यस्तो स्थितिमा गाउँलाई कसरी सुधार्ने त्यो पनि एउटा प्रश्न चिन्ह हुन जान्छ।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा विश्व बाल श्रम विरुद्ध दिवस अन्तर्गत हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ बाल मजदुर अनि यसको उन्मूलनमा हाम्रो दायित्व साथै बाल मजदुरीले हाम्रो समाजलाई कतिको कलंकित तुल्याइरहेको छ यसै विषयवस्तुबारे हजुरलाई सविस्तार साथ जानकारी प्रदान गरिरहेका छौँ र हाम्रो यो जानकारीलाई केही क्षण पर सार्दै अब पनि हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: भनिन्छ नि, कुनै पनि भवनको भविष्य मजदुर गर्नको निम्ति भवनको नीव गहिरो र सुदृढ हुनुपर्छ। जीवनमा पनि सफल र स्वस्थ वातावरण तयार पार्नको निम्ति बाल विकास जरुरी हुन्छ। बाल विकासले सर्वाङ्गीण विकासको निम्ति हामीले ऊर्जा प्रदान गर्न सके ती भविष्यका कर्णधार बन्न सक्छन्। बाल चेतनाको विकास हुन आवश्यक छ, जसमा गरिब होस् या धनी अभिभावकको ठूलो भूमिका हुन्छ। उनीहरूले नै आफ्नो परिवारको विकासको निम्ति नानीहरूको बाल्यकाललाई पेसाको साधन बनाउनुहुन्न। बरु आफू दुःख गरेर भए पनि उनीहरूलाई निशुल्क शिक्षा प्रदान गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसो भए वयस्क भएपछि कुनै न कुनै हुनरमा उनीहरू पारङ्गत हुन्छन्। यस्ता धेरै जीविका उपार्जन गर्ने दिशाहरू छन्। 18 वर्ष पुगेकाहरूले गर्न सक्छन्। भोकेसनल तालिम लिएर जस्तै इलेक्ट्रिसियन, प्लम्बर अनि कोडिङ, मोबाइल रिपेयरिङ व्यवसाय, कार्पेन्टर, मिस्त्री आदि आदि कार्य गरेर सहजसित जीविका उपार्जन गर्न सकिन्छ। चालक, रिक्सा, टोटो आदि गाडी चलाएर पनि मानिसले ठूला ठूला घर बनाएर आफूलाई आर्थिक रूपमा सुसम्पन्न गरेका छन्। काम नपाउने होइन, तर काम गर्ने चाहना पनि हुनुपर्छ। धेरै पढेर त ठूला काम पाइन्छ नै, त्यो भिन्न कुरो हो। तर ड्रप आउट्सहरूको निम्ति पनि यस्ता साना साना कार्यहरू कम छैनन्। तर यी सबै मानसिकता सुदृढ गर्न घर परिवारको विकास र सहयोगको आवश्यकता हुन्छ। किनभने शिक्षा, खाद्यान्न, शिक्षा सामग्री भारतवर्षभरि नै आजकल निशुल्क छ। यो चेतना जगाउन ग्राम पञ्चायतकाहरूले पनि ठूलो भूमिका निर्वाह गर्न सक्छन्। उनीहरूले आफ्नो गाउँमा कति बालबालिकाहरू छन् श्रममा, त्यो निकालेर, त्यो तथ्याङ्क जमा गरेर स्कुल पठाए भने त्यो गाउँ एउटा मोडल गाउँ बनिन जान्छ। अनि गाउँको विकास भए सहरको विकास हुन्छ, सहर विकसित भए राज्य मोडल बन्नेछ, राज्य मोडल बने देशमा अशिक्षित बालबालिका रहने छैनन्। त्यसो भए बाल श्रमिकमा पनि कमी अवश्य आउनेछ। त्यसपछि भोकेसनल तालिम र जीविका उपार्जनको साधन पनि यसरी नै ग्राम सुधार, कोअपरेटिभ सोसाइटी, एनजिओस आदिको भूमिकाले कार्यान्वयन गर्न सके असल हुने थियो। मूलत शिक्षाको कमी बाल श्रमको मुख्य कडी हो। अब फेरि बाल श्रम मन्त्रालयको दायित्वबारे पनि कुरो बुझ्ने चेष्टा गरौँ। अङ्ग्रेजीमा यसलाई मिनिस्ट्री अफ लेबर एन्ड इम्प्लोयमेन्ट भनिन्छ। मुख्यत बाल बालिकाहरूलाई श्रम शोषणबाट जोगाउने, शिक्षा र अधिकार सुनिश्चित गर्ने तथा बाल श्रम नियन्त्रण गर्ने कानुनी व्यवस्था लागू गर्ने काम गर्छ। यसले बाल श्रम निषेध तथा नियमन ऐन 1986 र 2016 संशोधन अन्तर्गत बाल बालिकालाई खतरनाक काममा लगाउन रोक लगाएको छ। बाल श्रम मन्त्रालयका प्रमुख कामहरू यस प्रकार छन्। प्रथम, कानुनी व्यवस्था र नियमन, बाल श्रम निषेध तथा नियमन अधिनियम 1986 लागू गर्नु, 2016 संशोधन अनुसार 14 वर्षभन्दा कम उमेरका बाल बालिकालाई कुनै पनि काममा लगाउन निषेध गर्नु हो। साथै 14 देखि 18 वर्षका किशोरलाई खतरनाक उद्योग वा काममा लगाउन रोक लगाउनु हो। बाल श्रमलाई मानव अधिकार उल्लङ्घन मान्दै कानुनी कारवाही गर्नु हो। निरीक्षण र कारवाही मार्फत कारखाना, उद्योग, होटल, कृषि आदिमा बाल श्रम छन् छैनन् निगरानी गर्नु अनि भएको खण्डमा कानुनी कारवाही गर्नु हो। त्यसरी नै तेस्रोमा, बाल श्रम प्रयोग गर्ने नियोक्तालाई जेल सजाय वा जरिमाना दिने व्यवस्था मिलाउनु हो। पुनर्वास कार्यक्रम। चौथो, उद्धार गरिएका बाल श्रमिकहरूलाई शिक्षा, तालिम र पुनर्वास सुविधा उपलब्ध गराउने, साथै बाल बालिकालाई विद्यालयमा फर्काउने र परिवारलाई आर्थिक सहयोग गर्ने कार्य गर्छन्। त्यसरी नै पाँचवा जागरूकता अभियान चलाइन्छ, जस्तै अभिभावक र समाजलाई बालश्रमका हानिकारक असरबारे सचेत गराउनु अनि बाल श्रमिक विरुद्ध जनचेतना कार्यक्रम, विज्ञापन अनि एनजिओसद्वारा सहकार्य गराउने जस्तो कार्य गर्नुपर्ने व्यवस्था छ। यानि कि भारतको बालश्रम मन्त्रालयले बाल बालिकालाई काममा लगाउन रोक्ने, कानुनी कारवाही गर्ने, पुनर्वास गर्ने र शिक्षा सुनिश्चित गर्ने काम गर्छ। यसको मुख्य उद्देश्य बाल बालिकाहरूको शारीरिक, मानसिक र सामाजिक विकास सुरक्षित राख्नु हो। पहिलो पल्टको सजायमा 6 महिनादेखि 2 वर्षसम्मको कारावास साथै 20,000 देखि 50,000 सम्मको जरिमाना तोकिएको छ। यस कानुनलाई जुभिनाइल जस्टिस पनि भनिन्छ। केयर एन्ड प्रोटेक्सन अफ चिल्ड्रन एक्ट 2015, यस कानुन तहत 2024 देखि 25 प्राय 53,000 भन्दा बढी बाल बालिका उद्धार गरिएको छ विभिन्न राज्यहरूमा। 38,388 एफआईआर दर्ता भएको छ भने 5,808 व्यक्तिहरू पक्राउमा परेका छन्। उदाहरण स्वरूप मध्यप्रदेश डिस्टिलेरी केस 2024 लिन सक्छौ, जसमा 58 बाल बालिका 11 घण्टासम्म काम गरिएको अवस्थामा उद्धार गरियो। धेरै नानीहरू रासायनिक जलनबाट जुझिरहेका छन्। दिल्ली 2023 ज्वेलरी पसलको केसमा बच्चाहरूलाई काम गराइएको भेटाइयो। त्यसैले चाइल्ड लेबर एक्ट अनि जुभिनाइल जस्टिस एक्ट अन्तर्गत मुद्दा चलाइएको थियो। भारतमा यस्ता धेरै एनजिओसहरू छन् जसले यस अन्तर्गत कार्य गरिरहेका छन्। जस्तै सिआरवाई, उहाँहरूले 2022-23 अभिभावकहरूलाई रोजगार दिएर 2,24,536 बाल बालिकालाई विद्यालय भर्ना गरे। त्यसरी नै बिबिए नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीद्वारा निर्माण गरिएको संस्थाले धेरै बाल बालिकालाई उद्धार गरी मुक्ति आश्रम चलाइरहेका छन्। त्यस्तै अर्को निकायले लाखौं बाल बालिकाहरूलाई स्कुल पठाउने काम गरिरहेको छ भने त्यस्तै अर्का संस्थाले पुनर्वासमाथि कार्य गरेर 16,000 भन्दा बढी बच्चाहरूको उद्धार गरेका छन्। अनि नेसनल चाइल्ड लेबर स्कुल जस्ता स्कुलहरू पनि सञ्चालन गरिरहेका छन्। साथै कञ्चनजङ्घा उद्धार केन्द्रले पनि हजारौंको संख्यामा बाल बालिकाको उद्धार गरी उनीहरूलाई तालिम दिएर घर पठाएका छन्। तर फ्यामिली इन्टरप्राइजेस पनि एउटा कुरा छ, जुन चाहिँ भने केही छुट्टै छ, तर कतिपय ठाउँमा यसको पनि दुरुपयोग भएको छ। फ्यामिली इन्टरप्राइजेस भन्नाले घरमा कार्यरत नानीहरूलाई काममा लगाउन सकिन्छ, तर धेरै समय उनीहरूलाई काममा लगाउन भने सकिँदैन, त्यो छुट्याउन भने अलि अप्ठ्यारो पर्छ। निरीक्षण कठिन भएकोले नै सरकारी निरीक्षकले परिवार र व्यवसाय छुट्याउन कठिन हुने भएको छ र सजाय कम छ अहिलेसम्म। यसलाई हटाउन पनि धेरै एनजिओ तथा मन्त्रालयमा पनि बहस चलिरहेको छ। घरमा पनि नानीहरूलाई पढ्ने सुविधा धेरै दिन पर्छ, न कि घरको व्यवसायमा उसलाई अल्छाइराख्नु हुन्न। यो समस्या पनि बिस्तारै समाधान हुनेछ भन्ने कुरोमा हामी विश्वस्त छौँ। यतिका कुरा गरिसकेपछि पनि मलाई ती बन्जाराहरू सिलगढीको ट्राफिकमा विभिन्न अभिनय गरेर बाल बालिकाहरूलाई माग्न लगाइरहेका हुन्छन्, उनीहरूलाई कसैले उद्धार गर्न सकेका छैनन्, किन होला भन्ने प्रश्न मनमा आइरहन्छ। तपाईँहरू ब्याग खोलेर पैसा दिनुहुन्छ, तर त्यो दिन पनि अपराध हो जस्तो मलाई लाग्छ। उनीहरूलाई काम गर्ने अनि नानीहरूलाई स्कुल पठाउने पनि हामीले शिक्षा दिनपर्छ, साथै कानुनले पनि ट्राफिकमा माग्न दिनुहुन्न। त्यसो भए उनीहरू आफ्नो ठाउँमा गएर स्थायी रूपमा बसोबासो गरी नानीहरू पढाउने छन्। निष्कर्षमा म के भन्न चाहन्छु भने जागिर र शिक्षाको कमी नै नानीहरू भुक्तभोगी छन्। अभिभावकहरूको काम नहुँदा नानीहरूलाई शिक्षा दिनको बदलीमा काम गराउँछन्, फेरि अर्को श्रमिक जन्माउँछन्। तसर्थ वर्तमान भारतमा यति धेरै कानुनी प्रक्रिया संशोधन भएको छ, राशन र शिक्षा निशुल्क पाइन्छ, आवास पनि गरिबी रेखा मुनिका नागरिकहरूले निशुल्क पाउँछन् भने बाल श्रममा कमी आउन पर्ने हो। तर यहाँ अन्य देशहरूबाट आएका अथवा माइग्रेट भएका कति भिखारीहरू छन्, नानीहरू छन्, त्यसलाई पनि हामीले रोकथाम गर्नुपर्छ जस्तो मलाई लाग्छ। एनजिओहरूको भूमिका यस क्षेत्रमा अतुलनीय छ, उहाँहरूलाई हामीले सलाम ठोक्नुपर्छ। भविष्यमा बाल श्रममा सुधार आउने सम्भावना बढी छ, यसै आशाको साथमा आजलाई यतिमै मेरो भनाई समाप्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
0: आज कार्यक्रम शिक्षा ज्योतिमा विश्व बाल श्रम विरुद्ध दिवस अन्तर्गत अति नै चाखलाग्दो बनौ, अति नै गहन, हामीले जान्नै पर्ने विषयमाथि हामीले जानकारी प्राप्त गर्यौं। र आजको यो जानकारी लिएर हामी समक्ष उपस्थित हुनुहुन्थ्यो लतिका जोशीज्यू, र उहाँले आज बाल मजदुरीमाथि धेरै राम्रा राम्रा कुराहरू गर्नुभयो अनि बाल मजदुरी के कारणले हाम्रो समाजमा फैलिरहेको छ, यसलाई उन्मूलन कसरी गर्न सकिन्छ, यस विषयवस्तुबारे हामीले गहन रूपमा जान्ने मौका पायौं। हवस् श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने संकेत दिइरहेको छ। अर्को कार्यक्रममा अर्को विषयवस्तुको साथमा अर्को अध्यायको साथमा हजुरहरू समक्ष पुनः उपस्थित हुने बाचा गर्दै साथसाथै कार्यक्रममा यो अन्तिम गीत हाम्रो श्रोताहरू समक्ष राख्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छ।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, सुनाइरहेका छौँ कार्यक्रम जय जवान। र अघिल्लो चरणमा सुनाइरहेका छौँ सिद्धार्थ बसुरको आवाजमा फिल्म एमएस धोनीबाट जसको शब्द अनि सङ्गीत रहेको छ अमल मल्लिक अनि मनोज मुन्तसिरको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र सुनाइरहेछौँ कार्यक्रमको अन्तिम गीत अरमान मल्लिकको आवाजमा, जसको शब्द अनि सङ्गीत रहेको छ अमल मल्लिक अनि मनोज मुन्तसिरको फिल्म एमएस धोनीबाट।

श्रोताहरूले अहिले सुन्नुभयो कार्यक्रम जय जवान र यो अन्तिम गीत सधैँ कार्यक्रम जय जवान यही नै अन्त हुँदछ र अबको क्रममा सुनाइरहेका छौँ इभिनिङ मेलोडी श्रोताहरूसित।

0: कि कई विकसित देश ऐसे भी हैं जहां मुफ्त इलाज एक सपना है और हमारे यहां वो आम नागरिक का अधिकार। आयुष्मान भारत से 60 करोड़ से अधिक लोगों को मिल रहा है 5 लाख तक का मुफ्त इलाज और 19,000 जन औषधि केंद्रों पर 90% तक सस्ती दवाइयां।
1: किसी एक व्यक्ति की जमीन, घर, गहने या दूसरा कोई सामान बीमारी के खर्च में बिकने से बचा है, गिरवी रखने से बचा है, तो ये आयुष्मान भारत की बहुत बड़ी सफलता है।
0: 12 साल विश्वास के, विकास के, जन कल्याण के।
2: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 14 जुनमा फ्रान्सको निस सहरको भ्रमण गर्नुहुनेछ। फ्रान्स र स्लोभाकियाको उहाँको युरोपेली भ्रमणको पहिलो पडाव हुनेछ। 2014 यता प्रधानमन्त्रीको फ्रान्सको यो 7 औपचारिक भ्रमण हो। यो वर्षको फरवरीमा दुई देशले विशेष वैश्विक रणनीतिक साझेदारीको दर्जा प्राप्त गरेपछि राष्ट्रपति इमान्युएल म्याक्रोसँग यो उहाँको पहिलो द्विपक्षीय शिखर सम्मेलन हुने भएकोले यो भ्रमण महत्त्वपूर्ण मानिएको छ। निसमा दुवै नेताहरूले संयुक्त रूपमा इन्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। यो भारतको प्रमुख आविष्कार सम्मेलनको जुन भारत फ्रान्स इयर अफ द इनोभेसनको एक भागको रूपमा आयोजना भइरहेको छ। सम्मेलनमा 120 भन्दा अधिक भारतीय कम्पनीहरू र स्टार्टअपहरूका साथै विश्वभरिका प्रमुख लगानीकर्ताहरू र व्यापारिक नेताहरू सहभागी हुनेछन्। निजबाट प्रधानमन्त्रीले स्लोभाकियाको यात्रा गर्नुहुनेछ र त्यसपछि G7 शिखर सम्मेलनका लागि फ्रान्सको इभियन फर्कनुहुनेछ, जहाँ भारतले ग्लोबल साउथको प्रमुख आवासको रूपमा भाग लिनेछ। आकाशवाणीसँगको विशेष अन्तर्वार्तामा फ्रान्सका लागि भारतीय राजदूत सञ्जीव सिङ्लाले भ्रमणको महत्त्वबारे प्रकाश पार्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्रामा जाने श्रद्धालुहरूको लागि पूर्ण सुरक्षा र सहज तीर्थयात्रा अनुभव सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। श्री शाहले आज नयाँ दिल्लीमा आयोजित उच्च स्तरीय बैठकमा यो टिप्पणी गर्नुभएको हो। गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा श्री अमरनाथ यात्राको तयारीको समीक्षा गरिएको थियो। बैठकमा श्री शाहले तीर्थयात्रा मार्गमा बहुस्तरीय सुरक्षा ग्रिड स्थापना गर्न निर्देशन दिनुभयो। उहाँले केन्द्रीय सशस्त्र पुलिस बल, जम्मू र काश्मीर पुलिस र सबै सुरक्षा एजेन्सीहरूले यस सम्बन्धमा समन्वित प्रयासहरू गर्नुपर्ने कुरोमा जोड दिनुभयो। गृहमन्त्रीले ड्रोन, सिसिटिभी निगरानी र उन्नत निगरानी प्रणाली जस्ता आधुनिक प्रविधिको व्यापक प्रयोग मार्फत सुरक्षा सुदृढ पार्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, केन्द्रीय सशस्त्र पुलिस बल र जम्मू काश्मीर पुलिसका वरिष्ठ अधिकारीहरूले सम्पूर्ण तीर्थयात्रा मार्गमा रहेका शिविरहरूमा निरन्तर निगरानी सुनिश्चित गर्नेछन्। गृहमन्त्रीले तीर्थयात्री पञ्जीकरण, आवास, स्वास्थ्य सेवा, आपदा प्रबन्धन र अन्य सबै आवश्यक सुविधाहरूको लागि पर्याप्त व्यवस्था गरिने बताउनुभयो। उहाँले श्री अमरनाथ यात्रासँग सम्बन्धित स्थानीय बासिन्दा र पशुहरूलाई पञ्जीकरण गर्न पनि निर्देशन दिनुभयो। भारत र बङ्गलादेशले सीमामा शान्ति तथा स्थिरता कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। सीमा सुरक्षा बल BSF तथा बोर्डर गार्ड बङ्गलादेश बीचको 97 निर्देशक स्तरीय सीमा समन्वय सम्मेलन 8-11 जुनसम्म नयाँ दिल्लीस्थित BSF मुख्यालयमा आयोजना गरिएको थियो। यो सम्मेलनले सीमामा विद्यमान अवस्थाको समीक्षा गर्न र सीमा सुरक्षा र व्यवस्थापन सम्बन्धी मुद्दाहरूमा छलफल गर्न एक महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ। सम्मेलनको क्रममा समन्वित गस्तीलाई अझ बलियो पार्न, निगरानी बढाउन, वास्तविक समय सूचना साझेदारी सुधार गर्न र सीमा पार आपराधिक सञ्जालहरू विरुद्ध संयुक्त प्रयासहरूलाई तीव्र पार्न सम्झौताहरू भएका थिए। भारतीय प्रतिनिधि मण्डलको नेतृत्व BSF महानिदेशक प्रवीण कुमारले गर्नुभएको थियो भने बङ्गलादेशी प्रतिनिधि मण्डलको नेतृत्व महानिदेशक मेजर जनरल मोहम्मद अशरफ उज्जमान सिद्दिकीले गर्नुभएको थियो। सम्मेलनको क्रममा भएका निर्णय र समझदारीले द्विपक्षीय सहयोगलाई अझ बढाउने र भारत र बङ्गलादेश बीचको प्रभावकारी सीमा व्यवस्थापन र मैत्रीपूर्ण सम्बन्धमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दुवै राष्ट्रहरूले व्यक्त गरे। दुई दिने ब्रिक्स कृषि मन्त्रीहरूको सम्मेलन आजदेखि मध्य प्रदेशको इन्दौरमा सुरु भएको छ। यसैबीच कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सबै प्रतिनिधिहरूलाई स्वागत गर्दै वसुदैव कुटुम्बकमको भावनालाई अगाडि बढाउनमा जोड दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको दृष्टिकोण शान्ति र सहयोगमा आधारित रहेको छ। सम्मेलनको मुख्य विषय साना किसान, महिला तथा युवा मार्फत भविष्यका लागि खाद्य सुरक्षा रहेको छ भने सम्मेलनमा खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल प्रविधि, महिला किसानको भूमिका आदि विषयमा व्यापक छलफल हुनेछ। पश्चिम एसियामा द्वन्द्व रोक्ने कूटनीतिक प्रयासहरूले अझै समाधान निकाल्न सकेका छैनन्। इरानले अमेरिकासँग प्रस्तावित सम्झौताको बारेमा अहिलेसम्म कुनै निर्णय गरेको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भन्नुभएको छ कि वार्तामा सफलता चाँडै प्राप्त हुन सक्छ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: श्रोताहरू, समाचारपछि पुनः स्वागत छ। अबको क्रममा सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

श्रोताहरूलाई अहिले हामीले सुनायौँ मोनाली ठाकुरको आवाजमा यो गीत लुटेरा फिल्मबाट, जसको शब्द अनि सङ्गीत रहेको थियो अमित त्रिवेदी अनि अमिताभ भट्टाचार्यको। त श्रोताहरू, अघिल्लो क्रममा अब प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: नमस्ते कान्छी माया दिदी, साइली बुहारी आइपुगे म पनि।
1: नमस्ते नमस्ते, ए साइली बुहारी पनि अघि आएर बसिरहनु भएको रहेछ। घरको काम छिटछिटै सके के हो साइली बुहारी?
2: हजुर कान्छी माया दिदी, नमस्कार छ दुवैजनालाई। दादा अनि कान्छी माया दिदी दुवैजनालाई मेरो तर्फबाट नमस्कार छ।
0: नमस्कार छ तपाईँलाई पनि। अनि यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ है।
2: हजुर,
0: आज पनि के काम लाग्ने विषयमा त कुराकानी गर्नै पर्छ।
2: हजुर हजुर,
0: अब सधैँ यहाँ साइली बुहारीले केही न केही लिएर आएको हुनुहुन्छ होइन?
1: हजुर हजुर,
0: उहाँले आफ्नो नजानेको नबुझेको प्रश्नहरू सोध्नुहुन्छ। आज चाहिँ विषय चाहिँ मै झिक्नु पर्यो भन्दैछु कान्छी माया दिदी।
1: राम्रो गर्नुभयो छ, तपाईँले झिक्नुहोस् न त, के विषय छ आजको?
0: विषय चाहिँ के रहेको छ भन्दा नि, प्रत्येक 12 जुनको दिनलाई चाहिँ विश्व बाल श्रम विरुद्ध दिवस भनेर पालन गरिन्छ है। अनि यो सम्बन्धी चाहिँ यहाँ आज साइली बुहारीलाई जानकारी दिने इच्छा भइराखेको छ।
1: राम्रो गर्नुभएछ, धेरै राम्रो छ नि। यसरी जानकारीहरू, काम लाग्ने कुरोहरू यहाँलाई हामीले बताउँदै गर्नुपर्छ, किनभने अब साइली बुहारीले कति कुरो जानेको छैन होइन। त्यो जानेको कुरोहरू हामीले यहाँलाई बतायौँ भने यहाँले पनि त यसो गाउँघरमा गएर भन्छ नि त।
2: हजुर हजुर, धेरै राम्रो सोचेर आउनुभएछ आज दाजुले, मलाई पनि खुसी लाग्यो। बाल श्रम भन्ने विषयमा त जानकारी पाउनु राम्रो कुरो हो नि।
1: राम्रो हो नि त।
2: हजुर, बाल श्रम विषयमा एक दुईवटा प्रश्न सोध्छु दाजुलाई।
0: हुन्छ, सोध्नुहोस् न।
2: यो विश्व बाल श्रम विरुद्ध दिवस यो किन पालन गरिएको होला दाजु?
0: सबभन्दा पहिला चाहिँ बाल श्रम भनेको के हो त्यो बुझिराख्नुहोस् ल।
2: ए हुन्छ दाजु।
0: अब बाल बालिकालाई विद्यालय पठाउनुको सट्टा काममा लगाउने, जोखिमपूर्ण श्रम गराउने तथा उनीहरूको बाल्यकाल शिक्षा र स्वास्थ्य खोज्ने कार्यलाई बाल श्रम भनेर चाहिँ हामीले बुझ्नु पर्यो। अनि यस समस्याबारे, जुन यो बाल श्रमको समस्या छ, यो समस्याबारे जनचेतना फैलाउनु र बाल श्रम अन्त्य गर्नु चाहिँ विश्व बाल श्रम विरुद्ध दिवस भनेर चाहिँ हामीले मनाउँछौँ।
2: ए हजुर दाजु।
0: अनि यो बाल श्रम विरुद्धको जुन दिवस छ है, यसको इतिहास हेर्नु पर्दा चाहिँ साइँले परी, यो दिवस चाहिँ सन् 2002 इन्टरनेसनल लेबर अर्गनाइजेसन द्वारा चाहिँ सुरु गरिएको हो। यसको मुख्य उद्देश्य चाहिँ बाल श्रमको समस्या उजागर गर्नु र यसलाई अन्त्य गर्न सरकार, संस्था तथा नागरिकलाई प्रेरित गर्नु चाहिँ रहेको छ।
2: हजुर हजुर, कान्छी माया दिदी,
1: हजुर,
2: यहाँ बिरे दाजुले बाल श्रमको कुरा गर्नुहुँदैछ है, यसको इतिहास विषयमा पनि बताइदिनु भयो, अब यसको उद्देश्य बारेमा पनि बताइदिनुहोस् न।
1: ए भनेपछि तपाईँलाई यसको उद्देश्य जान्नु मन भयो।
2: हजुर हजुर,
1: विश्व बाल श्रम विरुद्ध दिवसको उद्देश्य चाहिँ के हो भन्दाखेरि, अब हामीले बाल श्रमको अन्त गर्ने है, र सबै बाल बालिकाहरूलाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, अनि बाल बालिकाको अधिकारको पनि संरक्षण गर्ने, र अर्को चाहिँ के छ भन्दाखेरि, अब जोखिमपूर्ण तथा शोषणयुक्त श्रमबाट चाहिँ बाल बालिकालाई बचाउनु पनि पर्यो हामीले, यसको उद्देश्यको कुरा गर्दा।
2: हजुर हजुर,
0: बचाउने उद्देश्यले चाहिँ यो दिवस मनाइएको हो।
1: र यसरी बाल बालिकालाई शोषणयुक्त र श्रमबाट बाल बालिकालाई बचाउने उद्देश्यले चाहिँ यो दिवस चाहिँ पालन गरेको।
2: ए हजुर हजुर हजुर, भनेपछि बाल बालिकालाई श्रमबाट चाहिँ जोगाउने उद्देश्यले चाहिँ यो दिवसलाई पालन गरिएको रहेछ। हजुर हजुर, यो बाल श्रमको कारण चाहिँ के कस्तो छ दाजु, त्यो पनि बताइदिनुहोस् न।
0: बाल श्रम हुनुको मुख्य कारण चाहिँ के छ भने साइली बुहारी, गरिबी हो एउटा कारण, अशिक्षा, बेरोजगारी र जनचेतनाको कमीहरू चाहिँ बाल श्रमको कारण रहेको छ है। अनि तपाईँलाई थाहा भएकै कुरो हो कि धेरै परिवार आर्थिक समस्याको कारण आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुको सट्टा काममा पठाउन बाध्य हुन्छन्। यसले चाहिँ बाल बालिकाको भविष्य अन्धकार बनाउँछ जस्तो चाहिँ मलाई लाग्छ।
2: हो नि हजुर, सत्य कुरा हो। हजुर कान्छी माया दिदी, यो बाल श्रमले चाहिँ के कस्तो असर पर्छ त्यो पनि बताइदिनुहोस् न।
1: हजुर, अब यो बाल श्रमको असर चाहिँ कस्तो हुन्छ भन्दाखेरि, अब बाल श्रमले चाहिँ बाल बालिकाको शारीरिक भयो, मानसिक विकासमा पनि एकदमै नराम्रो असर पर्छ। अनि कामको बोझले चाहिँ अब उनीहरू पढाइदेखि टाढो हुन्छ, पढ्नु मान्दैन। अब काम पुरा भयो भने त कसलाई चाहिँ पढ्नु मन लाग्छ भन्नुहोस् त है, पढ्नु इच्छै हुँदैन नि त। त्यसले गर्दाखेरि अब पढ्ने नानीहरूलाई हामीले पढ्नु पनि दिनु पर्यो, त्यसरी नै अब अलिक घरको कामहरू अलिकति सकेपछि लु पढै भनेर पढाइको शिक्षा दिनु पर्यो हामीले भन्नु पर्यो अनि शिक्षा नपाएपछि भविष्यमा राम्रो अवसर पाउने त कुरै भएन गाह्रै पर्छ होइन बुहारी त्यसले गर्दाखेरि अब कतिपय बाल बालिकाले चाहिँ जोखिमपूर्ण काम गर्दा दुर्घटना र रोगको समेत ती बाल बालिकाले सामना चाहिँ गर्नुपर्छ त्यसले गर्दाखेरि अब यो असरहरू पर्छ बाल बालिकामा त्यसरी नै
0: त्यो सँगसँगै अर्को थप्नु मन लागेको कुरा चाहिँ के भन्दाखेरि प्रत्येक बाल बालिकाको शिक्षा स्वास्थ्य सुरक्षा र सम्मानका साथ बाँच्न पाउने अधिकार छ उनीहरूको ठाउँ विद्यालय खेल मैदान र परिवारको माया ममताभित्र चाहिँ रहेको छ नि त है श्रम स्थल चाहिँ होइन जहाँनिर कामहरू गर्छ त्यहाँ चाहिँ होइन कि कसो हो साइलीभरि अनि हामी सबैले बाल श्रम अन्त्य गर्न आफ्नो आफ्नो ठाउँबाट चाहिँ प्रयास गर्नु पर्यो यदि कुनै बाल बालिकालाई काममा लगाएको देख्यो भने सम्बन्धित निकायलाई चाहिँ हामीले जानकारी गराउनु पर्छ साथै सबै बाल बालिकालाई विद्यालय जाने अवसर पाउनु पर्छ भन्ने कुरामा चाहिँ हामीले जोड दिनु पर्यो होइन
1: अब उनीहरूको पढ्ने उमेरमा हामीले पढाउनु पर्यो नि त पढ्ने उमेरमा चाहिँ काम लगाएर काम दलाएर चाहिँ भएन होइन उनीहरूको यो अधिकार हो नि त पढ्ने अनि त्यो पढ्ने अधिकारमा चाहिँ उनीहरूलाई पढ्ने हामीले अवसर चाहिँ दिनु पर्यो जस्तो चाहिँ मलाई लाग्छ
0: अनि यो सब कुराहरूलाई समेटेर चाहिँ विश्व बाल विरुद्ध दिवस भनेर चाहिँ मनाइएको हो अनि यसमा चाहिँ सबैजनाको दायित्व छ एकजनाले गर्ने कार्य होइन यो चाहिँ सबैजनाले मिलेर गरोस् भन्ने उद्देश्य चाहिँ रहेको छ र हामीले यस्तो प्रकारले सबैजना मिलेर

0: आफू जत्रै जत्रो आफ्नो आफू छ उत्रै क्या भाँडा मोलिरहेको है अब त्यो नानीको उमेरहरू अब बाह्र दस बाह्र है त्यस्तो देखेर चाहिँ मनमा मलाई कस्तो लागिरहेको थियो होइन त्यो चिया लिएर आउने नानी पनि त्यत्रै होइन त्यो देखेर चाहिँ मलाई सबमा कुरा गरौँ गरौँ गरौँ त लागेको थियो। आज ठिक्कै दाजुले यो विषय झिक्नु भयो कि कतिवटा कुराहरू मैले जान्नु पाएँ एकदमै बुझ्नु पाएँ खुसी लाग्यो दाजु।
1: अनि जुन त्यो तपाईँले देख्नु भएको दृश्य है अब त्यसमा चाहिँ अब सबैजनाले आवाज उठाउन सक्यो भने चाहिँ राम्रो है यस्तो प्रकारले चाहिँ हामी सबैजना चाहिँ आवाज उठाउने बानी चाहिँ बसाल्नु पर्छ हौ साइली भरि।
0: हजुर हजुर एकदमै मलाई खुसी लाग्यो आज कि मलाई त्यो घटना एकदमै झल्झली आयो क्या दाजु त्यो आजको सभाको विषयले।
2: हजुर
1: अनि आज हामीले विश्व बाल श्रम विरुद्ध दिवस भनेर जुन कुराकानी गऱ्यौँ है यो पनि तपाईँले बुझ्नु भएछ साह्रै खुसी लाग्यो। अब चाहिँ एकछिन विश्राम गरेर एउटा गीत सुनौ न
0: सुनौ
2: सुनौ त सुनौ न त आनन्द लिउन त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ, यहाँ दिदी र साइली बुहारीलाई पनि राम्रो लाग्यो होला,
1: एकदमै रमाइलो भयो नि होइन, यसरी गीत सुन्ने र आनन्द लिनु पाउँदाको मजा नै अर्को हुन्छ, र यसरी जति गीत सुने त्यति नै आनन्द भएपछि यसो काम कुरोको मेलो पनि सर्छ जस्तो लाग्छ हौ मलाई चाहिँ।
0: काम कुरो भन्दाखेरि आज सभाको पहिलो विषय त मैले झिकिहालेँ, अनि यहाँ साइली बुहारीको केही छ कि सोध्नु पर्ने अब के?

0: चाहिँ आज घरबाटै सोचेर आएको थिएँ है, यो पाइल्स जुन रोग हुन्छ नि त्यो चाहिँ त्यो विषयमा जान्ने इच्छा मलाई लागिरहेको थियो, त्यही विषय लिएर आएको छु आजको सभामा। यो पाइल्स बवासिर भनिन्छ है, यो रोगको विषयमा बताइदिनुहोस् न।
1: हुन्छ, हामीले जाने जति कुरा तपाईँलाई अवश्य बताउनेछौँ नि।
0: हुन्छ।
1: अनि यो जुन तपाईँले पाइल्स के हो भनेर सोध्नुहुँदैछ नि,
0: हजुर,
1: पाइल्स भनेको चाहिँ मलद्वार र मलाशयको तल्लो भागमा रहेको रक्त नली नसा भनौँ न, अस्वाभाविक रूपमा सुन्निनु वा फुलिनु, बुझ्नुभयो? जब यो नसाहरू जब यी नसाहरूमा अत्याधिक दबाव पर्छ तब तिनीहरू कमजोर भई दुख्ने, पोल्ने, चिलाउने तथा दिशा गर्दाखेरि रगत बग्ने जस्ता समस्याहरू देखिन्छ।
0: हजुर।
1: अनि पाइल्स एकदमै सामान्य रोग भए पनि समयमा उपचार नगरे कष्टकर र गम्भीर पनि बन्न सक्छ है फेरि।
0: कान्छीमाया दिदी, त्यस्तै प्रकारले यो पाइल्सको प्रकारहरू चाहिँ के कस्तो छन् त्यो पनि बताइदिनुहोस् न।
2: हजुर हजुर, अब यो पाइल्स मैले सुनेकोमा चाहिँ यो दुई किसिमको हुन्छ भनेर भन्छ नि त, आन्तरिक पाइल्स र बाह्य पाइल्स, होइन?
0: हजुर हजुर। ए, आन्तरिक र बाह्य पाइल्स भन्नुभयो नि।
2: हजुर हजुर।
0: यो आन्तरिक पाइल्स भनेको चाहिँ के हो त्यो पनि बताइदिनुहोस् न।
2: यो आन्तरिक पाइल्समा चाहिँ कस्तो हुन्छ भने, अब यो मलाशयको भित्री भागमा हुन्छ यो चाहिँ,
0: हजुर,
2: अनि सूर्यको अवस्थामा चाहिँ दुखाइ हुँदैन तर दिशा गर्दा चम्किलो रातो रगत पनि देखिन सक्छ, होइन? र अब गम्भीर अवस्थामा चाहिँ मासु बाहिर निस्किने फेरि भित्र जाने अवस्था पनि आउन सक्छ है यसमा चाहिँ।
0: हजुर दाजु, त्यस्तै प्रकारले यो बाह्य पाइल्सको विषयमा पनि बताइदिनुहोस् न।
1: अब यो पाइल्स चाहिँ कस्तो हो भन्दाखेरि, गुदा बाहिर निस्किने, बुझ्नुभयो, गुदा अथवा मलद्वार चाहिँ देखिने वा महसुस हुने प्रकार हो, बस्दा हिँड्दा तथा दिशा गर्दाखेरि चाहिँ यो दुखाइ हुन्छ, फेरि सुनिनु, चिलाउनु र जलन पनि हुन सक्छ, बुझ्नुभयो, पोल्नु पनि सक्छ, अनि कहिलेकाहीँ गाँठो जस्तो महसुस पनि हुन सक्छ। यो चाहिँ जुन हो यो चाहिँ बाह्य पाइल्स हो बहिनी।
0: बाह्य पाइल्सको लक्षणहरू चाहिँ धेरै खतरनाकै हुँदो रहेछ दाजु।
2: हजुर हजुर।
0: यो पाइल्स हुने मुख्य कारणहरू पनि बताइदिनुहोस् न।
2: यस्तो हुन्छ नि, अब यो पाइल्स हुने मुख्य कारणहरूमा चाहिँ आउँछ, अब कतिले भन्छ एकदमै मलाई कब्जियत भयो भनेर हामी सुन्छौँ है, ए दुई दिन जस्तो पनि कब्जियत भइरहेको छ, राम्रो पाइखानै भएको छैन भनेर भन्छ, र लामो समयसम्म कब्जियत हुनु, दिशा कडा हुनु, दिशा गर्दा अत्यधिक जोड लगाउनु, त्यो पनि एउटा भयो है पाइल्सको मुख्य कारणहरू। अनि हामीले खानामा पनि एकदमै ध्यान दिनुपर्छ हौ बुहारी, यसमा के छ भन्दा साइली बुहारी, अब यो फाइबरयुक्त खाना खानु पर्यो हामीले है, बेसी तेल भएको खाना खानु भएन, अनि त्यसरी नै धेरै समयसम्म शौचालयमा बस्ने बानी, कति त अब शौचालयमा गएर कति आधी घन्टै घन्टासम्म बस्छ, त्यो एउटा बानी हामीले बसाल्नु भएन, अनि महिलाहरूलाई गर्भ अवस्थामा पनि पाइल्स हुन सक्छ, र त्यसरी नै लामो समयसम्म उभिएर वा बसेर काम गर्नु, अनि पर्याप्त मात्रामा पानी नपिउनु, मसालादार खाना खानु, तारेको तथा अब यो हामी अहिले देख्छौँ जङ्क फुडहरू बेसी मात्रामा खान्छ है, यो जङ्क फुड अत्यधिक खानुको कारण पनि पाइल्स हुने मुख्य कारणहरू चाहिँ यस्तो हुन सक्छ।
0: ए हजुर दाजु।
1: हजुर।
0: यो त्यस्तै प्रकारले जुन पाइल्सको लक्षणहरू चाहिँ के रहेछ त, प्रमुख लक्षणहरू त्यो पनि बताइदिनुहोस् न।
1: पाइल्सको मुख्य लक्षणहरूमा चाहिँ के छ भन्दाखेरि, दिशा गर्दा वा पछि रगत बग्नु, दिशा गरेपछि रगत बग्नु, मलद्वार क्षेत्रमा दुखाइ वा पोल्ने अनुभव हुनु, मलद्वार वरिपरि सुन्निनु वा गाँठो देखिनु, चिलाउनु, पोल्नु वा असहजता अनुभव गर्नु है, त्यसरी नै दिशा गर्दाखेरि मासु बाहिर निस्किनु, अनि दिशा पुरा नभएको जस्तो अनुभव हुनु क्या लाग्नु, यो चाहिँ पाइल्सको प्रमुख लक्षणहरू हुन सक्छ साइलीभरि।
0: त्यस्तै प्रकारले कान्छीमाया दिदी, यो पाइल्सको चरणहरू कति प्रकारको हुन्छन् त्यो पनि बताइदिनुहोस् न।
2: यो पाइल्सको पहिलो चरणमा चाहिँ दिशा गर्दा रगत मात्र देखिन्छ, अनि मासु बाहिर निस्किँदैन, तर हामीले अब दोस्रो चरणमा चाहिँ के देख्छौँ भने, अब दोस्रो चरण चाहिँ अब दिशा गर्दा मासु बाहिर निस्किन्छ तर आफै भित्र पनि जान्छ, अनि त्यस तेस्रो चरणमा चाहिँ मासु बाहिर निस्केर हातले भित्र ढकिल्नु पर्यो।
0: ओहो हजुर,
2: त्यो भयो है तेस्रो चरण। अनि चौथो चरणमा चाहिँ मासु सधैँ बाहिर रहन्छ र गम्भीर अवस्था पनि यसलाई मानिन्छ र हामीले जति सक्दो यो पाइल्स भयो भने हामीले घरमै नबसेर हामीले डक्टरसँग सरसल्लाह गरेर उहाँहरूलाईसँग जोगाजोग गरेर के गर्नुपर्छ कसो गर्नुपर्छ उहाँहरूबाट चाहिँ हामीले सरसल्लाह चाहिँ डक्टरसँग लिएर चाहिँ के गर्नुपर्छ, दबाई खानुपर्ने हो भने दबाई खानु पर्यो, अनि केही गर्नु छ भने उहाँले बताउनुहुन्छ नि त।
0: भनेपछि यो पाइल्सको लक्षण देखा पर्ने बित्तिकै हामीले डक्टरसँग सरसल्लाह
2: लिनु पर्यो, आफै दबाई पानी गरेर बसिरहनु चाहिँ
0: भएन। हजुर दाजु, यो पाइल्सको उपचार चाहिँ के कस्तो प्रकारले गरिन्छ त्यो पनि बताइदिनुहोस् न।
1: पाइल्सको उपचार चाहिँ धेरै प्रकारले गर्न सकिन्छ। जस्तै घरेलु उपायमा चाहिँ हामीले के गर्ने भन्दाखेरि दिनभरि प्रशस्त पानी पिउने, हरियो सागसब्जी फलफुल र फाइबरयुक्त खाना सेवन गर्ने, अनि इसाब गोल भनिन्छ क्या भुसी हुन्छ, यो चाहिँ नियमित रूपमा हामीले लिन सक्छौँ खान।
2: यसलाई बेलुका भिजाइ राख्नु पर्यो पानीमा, त्यहाँदेखि बिहान पख चाहिँ हामीले खानु पर्यो।
1: अनि तातो पानीले स्टिच बाथ अथवा मलद्वारको भाग डुबाएर बस्ने। अनि त्यसरी नै अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि मसालायुक्त तेलयुक्त र बजारको प्याकेट बन्द जङ्क फुडहरू चाहिँ कम खाने, सकेसम्म नखाएकै राम्रो। यस्तो त बढी
0: नखाएकै राम्रो, तर आजकल त जङ्क फुड बिना त है फेरि जङ्क फुडै खोज्छ सबैले।
2: तर अब हामीले अब यसलाई रोक लगाउनु पर्यो होइन, हामीले जति सक्दो नखाएको राम्रो, घरमै आफूले पकाएको तातो तातो खाना फाइबरयुक्त खाना खायौँ होइन भने चाहिँ अब कतिवटा हामीले यस्तो अब कब्जियतहरूबाट आफूलाई जोगाउन सक्छौँ नि त।
0: हजुर हजुर
1: हो नि, त्यसरी नै अब यो घरेलु उपचार गर्दा गर्दै पनि भएन भने चाहिँ हामीले औषधीय उपचार गर्ने के, कब्जियत घटाउनुको लागि औषधीहरू लिने, दुखाइ जलन कम गर्न मलमहरू प्रयोग गर्ने, रक्तस्राव रोक्न औषधिहरू सेवन गर्ने। अनि मुख्य कुरो चाहिँ के भन्दाखेरि बुहारी, चिकित्सकको सल्लाह बिना चाहिँ औषधि सेवन नगर्ने, यो चाहिँ कुनै पनि हालतमा चाहिँ हामीले गर्नु हुँदैन। अनि यो पाइल्सको उपचारको क्रममा अर्को गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चिकित्सकहरूले चाहिँ शल्य चिकित्सा गर्नुहुन्छ कि ओपरेसन गर्छ कि, गम्भीर अवस्था भएमा चाहिँ यो आवश्यक पर्छ। यो चाहिँ अब डक्टरहरूको सल्लाह अनुसार चाहिँ हामीले कदम उठाउनु पर्यो है गर्नु पर्यो। अनि यसमा चाहिँ लेजर सर्जरी ब्रेन लिक्सन जस्ता आधुनिक विधिहरू पनि प्रयोग गरिएको छ पाइन्छ हालमा चाहिँ।
0: ए हजुर हजुर,
1: यस्तो प्रकारले चाहिँ हामीले उपचार गर्न सक्छौँ हो साइलीभरि पाइल्सको चाहिँ।
0: यो कान्छीमाई दिदी, त्यसै प्रकारले यो पाइल्सबाट बाँच्ने उपायहरू पनि बताइदिनुहोस् न।
2: यो पाइल्सबाट बाँच्ने उपायमा चाहिँ के लाग्छ भन्दा मलाई, अब हामीले नियमित समयमा दिशा गर्ने बानी बसाल्नु पर्यो। कतिजनालाई हुन्छ ए दिशा बिहान बस्दैन, कोही बेला 12 बजी कोही बेला राति गर्ने कतिको बानी हुन्छ, त्यो एउटा बानी ठिक्क बसाल्नु पर्यो हामीले बिहान पख एउटा होइन बानी बसाल्नु पर्यो। कब्जियत नहुनुको लागि हामीले आफ्नो जीवनशैली राम्रो अप्नाउनु पर्यो, हामीले फाइबरयुक्त खाना खानु पर्यो, आफ्नै घरमा पकाएको खाना खानु पर्यो, यो जङ्क फुडहरू खानु भएन, अनि दिनै हल्का हामीले व्यायाम गर्नै पर्छ होइन, त्यसरी नै अब हिलडुल गर्नु पर्यो र स्वास्थ्यकर आहारहरू हामीले सेवन गर्नु पर्यो, अनि जति सक्दो चाहिँ हामीले पर्याप्त मात्रामा पानी पिउनु सक्यौँ भने चाहिँ शरीरको लागि एकदमै राम्रो हो। त्यसले गर्दा हामीले शौचालयमा चाहिँ धेरै समयसम्म नबस्ने, अनि कतिको बानी हुन्छ नि त अहिले त झन् यो मोबाइलको जमाना छ, मोबाइलको जमानामा भित्र गएर मोबाइल लिएर मोबाइल पनि हेर्ने अनि दिसा पिसाब पनि गर्ने बानी हुन्छ होइन, तर त्यो बानी चाहिँ हामीले हटाउनु पर्यो। त्यसले गर्दा आफ्नो जुन चाहिँ जीवनशैली हामीले राम्रोसँग अप्नायौँ भने चाहिँ हामी यो पाइल्सबाट केही हदसम्म चाहिँ हामी बाँच्न चाहिँ सक्छौँ जस्तो छ मलाई। ए
0: हजुर हजुर कान्छीमा दिदी,
1: अनि त्यो सँगसँगै साइली भरि अब यो पाइल्स रोग मात्र होइन अरू रोग नलागोस् भन्न खातिर चाहिँ हामीले आफूलाई पनि समय दिने क्या, कमसे कम दिनमा आधा घन्टा चाहिँ आफूलाई पनि समय दिने। यसको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ व्यायामहरू गर्ने होइन, त्यो सँगसँगै सन्तुलित भोजनको सेवन गर्ने है, पेट भर्नुको लागि मात्र मात्र भोजन नखाएर सन्तुलित आहार चाहिँ हामीले लिने बानी बसाल्नु पर्यो। त्यसरी नै समयमा उठ्ने, समयमै सुत्ने, यस्तो बानीहरू बसाल्नु सक्यो भने चाहिँ पाइल्स रोग मात्र होइन अरू रोगदेखि पनि हामी टाढा बस्न सक्छौँ।
0: आजको यस सभामा बिरे दाजु र कान्छीमाया दिदीले मलाई यस पाइल्स रोगको विषयमा है, पाइल्स रोगको लक्षण प्रकार, यसको कारणहरू के छन् है, यसको रोकथामको उपायहरू पनि एकदमै राम्रो प्रकारले बताइदिनु भयो है। अब चाहिँ यो पाइल्स रोगको विषयमा चाहिँ मैले पनि धेरै कुरो बुझेँ है, यो बुझेर चाहिँ अब गाउँघरमा पनि मैले गएर मानिसहरूलाई सचेत गराउन सक्छु है, कतिवटा कुरोहरूमा यो पाइल्स रोग विषयमा मैले जानकारी दिन सक्छु। अनि अब साह्रै बेसी लक्षण देखा परेमा डक्टरको सरसल्लाह लिने पनि मैले कुरा बुझेँ है, लिनुपर्ने रहेछ भन्ने पनि बुझेँ, के कस्तो प्रकारले यसको रोकथाम गर्नुपर्ने पनि बुझेँ है। धेरै खुसी लाग्यो।
1: हो नि कान्छे साईले भरि, अब तपाईँले कुरा पनि बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो, तपाईँ पनि खुसी हुनुभयो। अनि यही खुसीको मौकामा फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
2: सुनौ न त।

श्रोताहरू, कार्यक्रम गाउँले सभापछि अब सुनाइरहेका छौँ मौसमबारे छोटो जानकारी। मौसम विभागको रिपोर्ट अनुसार उत्तर बङ्गालका कतिपय क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। उत्तर बङ्गालका हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ भने तराईका क्षेत्रहरूमा भने आगामी केही दिनहरूमा केही अधिक गर्मी महसुस हुनेछ।

आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले तुरुक बालगृह बुमटारमा रहेको जवाहरलाल नेहरू मेमोरियल इन्स्टिच्यूट फर ह्याण्डीक्याप्ड र नाम्ची जिल्लामा रहेको माइल्याङ बालगृहको भ्रमण गरे। डाक्टर सुब्बाले हेरचाहकर्ताहरूको प्रयासको प्रशंसा गर्दै बाल बालिकाहरूलाई उनीहरूको शिक्षा र आकांक्षाहरू पूरा गर्न प्रोत्साहित गरे। सांसद स्थानीय क्षेत्र विकास योजना मार्फत डाक्टर सुब्बाले संस्थाहरूमा सुविधाहरूमा सुधार गर्न कम्प्यूटर, जलशोधक, रेफ्रिजरेटर, इण्डक्शन कुकटप, यूपीएस युनिट र इन्भर्टरहरू लगायतका आवश्यक वस्तुहरू प्रदान गरे। क्षेत्रको समृद्ध आध्यात्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने दिशातर्फ एक महत्वपूर्ण कदमको रूपमा 31 लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत आज नागा साङडोलिङ गुम्पाको निर्माणका लागि भव्य शिलान्यास समारोह आयोजना गरियो। कार्यक्रममा समाज कल्याण विभाग मन्त्री र 31 लाचेन निर्वाचन क्षेत्र विधायक समदुप लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। भेलालाई सम्बोधन गर्दै मन्त्रीले आध्यात्मिक शिक्षा, साम्प्रदायिक सद्भाव र पुरातन परम्पराहरूको निरन्तरताको केन्द्रको रूपमा सेवा गर्ने धार्मिक तथा सांस्कृतिक संस्थाहरूको संरक्षणको महत्वमाथि जोड़ दिनुभयो। वहाँले परियोजना शुरू गर्न स्थानीय समुदाय र गुम्पा निर्माण समितिको सामूहिक प्रयास र समर्पणको प्रशंसा गर्नुभयो। बाल श्रम विरूद्धको विश्व दिवसको अवसरमा जिल्ला बाल संरक्षण एकाई गान्तोकले अन्य सरोकारवालाहरूसँग मिलेर गान्तोक जिल्ला वरपरका विभिन्न होटल, भोजनालय, पसल र ग्यारेजहरूमा संयुक्त निरीक्षण अभियान आयोजना गर्यो। यसको उद्देश्य बाल श्रम पहिचान गरी रोकथाम गर्नु र बाल श्रम निषेध गर्ने कानूनी प्रावधानको बारेमा रोजगारदाता र आम जनतामा चेतना जगाउनु थियो। अभियानको क्रममा विभिन्न प्रतिष्ठानहरूको निरीक्षण गरियो र टोलीले प्रत्येक बाल बालिकालाई शिक्षा, संरक्षण र शोषणमुक्त सुरक्षित बाल्यकालको अधिकार भएको कुरामा

0: जोड़ दियो। पाक्योङ राइजिंग स्टार ताइक्वांडो डोजांग र साई गुरुकुल अकाडेमीले हालै पालजोर स्टेडियम गान्तोकमा आयोजित पहिलो सिक्किम ओपन इन्टरनेशनल ताइक्वांडो च्याम्पियनशीप 2026मा समग्रमा 38 पदक हासिल गरेको छ। आज तादोङको समिति हल आईसीएआर कम्प्लेक्समा एग्री स्ट्याक अन्तर्गत किसान रजिस्ट्री मोबाइल एप्लिकेशन सम्बन्धी एक व्यावहारिक तालिम कार्यक्रम सम्पन्न भयो। सिक्किम सरकारको कृषि विभागद्वारा आयोजित यस उद्घाटन सत्रमा सिक्किम सरकारको कृषि तथा बागवानी विभागका आयुक्त र सचिव जिग्मी दोर्जी भुटिया र सिक्किम सरकारको कृषि विभागका सचिव एस अनबालगन उपस्थित थिए। प्रशिक्षण कार्यक्रमको उद्देश्य प्रयोगकर्ता दर्ता, डेटा संकलन, भूमि अभिलेख प्रमाणीकरण, क्षेत्र प्रमाणीकरण प्रक्रियाहरू र कार्यान्वयन जिम्मेवारीहरू समेट्ने एग्री स्ट्याक अन्तर्गत किसान रजिस्ट्री मोबाइल एप्लिकेशन सम्बन्धी व्यवहारिक तालिम प्रदान गर्नु थियो। 12 मे 2025 को पहिरोबाट प्रभावित 66/11 केबी सिचे नियन्त्रण कक्षमा नयाँ 11 केबी वीसीबी प्यानल सञ्चालनका लागि भोलि बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म 6 घण्टा बिजुली आपूर्ति बन्द रहने भएको छ। धेरजसो पुनर्स्थापना र जडान कार्य सम्पन्न भइसकेको छ र केबल ट्यापिङ र सञ्चालन सम्बन्धी अन्तिम चरण मात्र बाँकी छ। प्रभावित क्षेत्रहरू हुन् राङका 0, सिचे सहकारी, बरपीपल, सिचे स्कूल, हिडनल्याण्ड एरिया, थापागोलाई, सिचे फरेस्ट चेकपोस्ट, सिचे नियन्त्रण कक्ष, सिचे पावर क्वार्टर, जीआरईएफ क्याम्प वरपर, सेते लामा क्षेत्र, एसटीएनएम अस्पताल, सोचेगाङ र आसपासका क्षेत्रहरू। सिक्किम राज्य र गेजिङ जिल्लाका लागि गर्वको क्षणमा गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईले भारत सरकारको पञ्चायती राज मन्त्रालयद्वारा स्थापित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कारको गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत विषयवस्तु अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो पुरस्कार प्राप्त गरेको छ। गरीबी निवारण, उन्नत जीविकोपार्जन र दिगो ग्रामीण विकासमा उत्कृष्ट प्रदर्शन र नवीन पहलहरूको मान्यतामा गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित पुरस्कार प्रदान गरियो। प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरूलाई अब सुनाइरहेका छौं आजका रहल अनि भोलिका कार्यक्रमका संक्षिप्त जानकारी। अहिले 6:50 सुनाउनेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट प्रादेशिक समाचार। 7:05 सुन्नुहुनेछ कार्यक्रम लोकलहरी। 7:15 सुनाउनेछौँ कार्यक्रम सुरसङ्गम। राति 8 बजी सुनाउनेछौँ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौँ कार्यक्रम चर्चा चौतारी। 9:15 स्पटलाइट अनि राति 10 बजी सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ बिहानीको 6:20। बिहान 6:30 सुनाउनेछौँ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:07 कार्यक्रम शुभ प्रभात बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौँ आधुनिक खेतीपातीबारे केही जानकारी। 7:15 सुनाउनेछौँ हिन्दी भजन वेणुगोपाल स्वामीको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङबिरङको संसारमा। 8:45 सुन्नुहुनेछ कार्यक्रम योजना, विषय छ प्रधानमन्त्री जीवन ज्योति बिमा योजना। 9:05 सुनाउनेछौँ केही हिन्दी फिल्मी गजल गुलाम अलीको स्वरमा। 9:35 प्रस्तुत गर्नेछौँ कार्यक्रम मार्गदर्शन। 10:05 सुनाउनेछौँ कार्यक्रम हेलो खरसाङ केही हिन्दी फिल्मी गीतहरूसित। 10:30 सुनाउनेछौँ कार्यक्रम व्यक्ति विशेष। 11:07 सुनाउनेछौँ कार्यक्रम सङ्गीत सरिता। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 सुनाउनेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:05 सुन्नुहुनेछ तिब्बती कार्यक्रम। 3:20 रहेको छ कार्यक्रम गीत सङ्गीत। जस अन्तर्गत जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4:30 कार्यक्रम शिक्षा ज्योति, विषय छ आधुनिक शिक्षामा विद्यार्थीहरूको भूमिका। साँझ 5:07 कार्यक्रम जय जवान, 5:30 कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन प्रोग्राम। बेलुकी 6:10 कार्यक्रम गाउँले सभा, 7:05 रहेको छ कार्यक्रम साप्ताहिक कार्यक्रम डाक पुतली। 8:30 सुन्नुहुनेछ कार्यक्रम चर्चा चौतारी, 9:15 सुनाउनेछौँ स्पटलाइट, 10:00 सुनाउनेछौँ अखिल भारतीय सङ्गीतको कार्यक्रम। त श्रोताहरू, यी त थिए आजका रहल अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको रिपोर्ट अनुसार उत्तर बङ्गालका कतिपय क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। उत्तर बङ्गालका हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ भने तराईका क्षेत्रहरूमा पनि आगामी केही दिनहरूमा केही अधिक गर्मी महसुस हुनेछ। दार्जिलिङ जिल्लाको आज अधिकतम तापक्रम 22 डिग्री रहेको थियो भने न्यूनतम तापक्रम 17 डिग्री रहेको छ। खरसाङको अधिकतम तापक्रम 27 डिग्री अनि न्यूनतम 22 डिग्री। यसरी नै कालेबुङ जिल्लाको अधिकतम तापक्रम 27 डिग्री अनि न्यूनतम तापक्रम 22 डिग्री छ भने मिरिक अधिकतम तापक्रम 24 डिग्री अनि न्यूनतम 20 डिग्री रहेको छ। र यसरी नै सिलगढीको अधिकतम तापक्रम 32 डिग्री र न्यूनतम तापक्रम 26 डिग्री रहेको छ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब अजित विश्वबाट सुन्नुहोस् प्रादेशिक समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढी भ्रमणमा आउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्य राज्य जस्तै केन्द्र सरकारको सबै योजनाहरू प्राप्त हुने बताउनु भएको छ। राज्यका पञ्चायती राज, ग्रामीण विकास तथा कृषि मार्केटिङ मन्त्री श्री दिलीप घोषले दार्जिलिङ हिमालयन रेलवेको 3 दिने दोस्रो ग्रीष्मकालीन ध्रुमा फिल्म महोत्सव 2026 उद्घाटन गर्नुभयो। 14 जुनमा हुन गइरहेको WBCS प्रारम्भिक परीक्षालाई ध्यानमा राख्दै दक्षिण पूर्वी रेलवेको खडगपुर डिभिजनले परीक्षार्थीहरूको सुविधाको लागि विशेष रेलहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। अलिपुर मौसम विभागले राज्यका धेरै जिल्लाहरूमा आँधीबेरी र वर्षाको पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढी आइपुग्नु भएको छ। उहाँलाई बागडोगरा विमानस्थलमा दार्जिलिङका सांसद राजु विष्ट तथा भारतीय जनता पार्टीका कार्यकर्ता र समर्थकहरूले भव्य स्वागत गरेका छन्। बजेट अधिवेशन अघि उत्तर बङ्गालको भ्रमणमा आउनुभएका मुख्यमन्त्रीले यस क्षेत्रका जनताको आवश्यकता, विकास सम्बन्धी माग तथा विभिन्न मुद्दाबारे जानकारी सङ्कलन गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको पुनर्निर्माणको संकल्प लिनुभएको छ। केन्द्र सरकारको 12 वर्षगाँठको अवसरमा आज कोलकातामा आयोजित एक प्रेस कन्फरेन्समा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसको जानकारी गराउनु भएको हो। श्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्यमा अब डबल इन्जिन सरकार स्थापित भएको छ, जसले यो सुनिश्चित हुनेछ कि प्रधानमन्त्रीको नेतृत्वमा पश्चिम बङ्गाललाई पनि अन्य राज्य जस्तै केन्द्र सरकारको सबै योजनाहरू मिल्नेछ। उहाँले यस विषयमा जोड दिनुभयो, प्रधानमन्त्रीले नयाँ मानक स्थापित गर्नको लागि पछिल्लो सबै रेकर्ड तोड्नु भएको छ र भारतको पुनर्निर्माणमा अग्रणी भूमिका निभाउनु भएको छ। उहाँले देशको प्रधानमन्त्री भन्दा पनि देशको प्रधान जनसेवकको रूपमा अथक परिश्रम गर्नुहुँदैछ। 12 वर्षको सरकारको कल्याणकारी योजनाहरूको उपलब्धिहरूलाई रेखाङ्कित गर्नुहुँदै उहाँले भन्नुभयो, यस कार्यकालको मुख्य आधार जनसेवा, सशक्तिकरण, राष्ट्र निर्माण र आफ्नो विरासतलाई सम्झाउँदै देशलाई अघि बढाउनु रहेको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले पण्डित दीनदयाल उपाध्याय को एकात्मक मानववादको दर्शनलाई सफलतापूर्वक लागू गर्नुभएको छ। विशेष रूपमा स्वच्छ भारत अभियान, आवास योजना र जल जीवन मिशन जस्ता प्रमुख पहलहरूको उल्लेख गर्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा औद्योगिक विकास, रोजगार सिर्जना तथा आर्थिक पुनरुत्थानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताउँदै नन्दीग्राम जस्ता घटना अथवा जबरजस्ती जमिन अधिग्रहण बिना पनि उद्योग स्थापना गर्न सकिने बताउनुभयो। न्यू टाउनस्थित विश्व बङ्गला कन्भेन्सन सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा जमिन नीतिबारे बोल्नुहुँदै उहाँले उद्योग, सीमा सुरक्षा बल अथवा पूर्वाधार परियोजनाको लागि कुनै पनि अवस्थामा जबरजस्ती जमिन अधिग्रहण नगरिने बताउनुभयो। उचित मूल्य पाए जनताले स्वेच्छाले जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो। यसै सन्दर्भमा मुख्यमन्त्री अधिकारीले भारत बङ्गलादेश सीमावर्ती क्षेत्रमा तारबार निर्माण कार्य सुरु भएको जानकारी दिनुभयो। उहाँले सीमावर्ती क्षेत्रका बासिन्दाले फेन्सिङका लागि स्वेच्छाले आफ्नो जग्गा उपलब्ध गराइरहेको पनि बताउनुभयो। श्री अधिकारी अनुसार पश्चिम बङ्गाल सरकारले उचित मूल्य तिरेर सर्वसाधारणबाट जग्गा खरिद गरी सीमा सुरक्षा बललाई हस्तान्तरण गरिरहेको छ। मुख्यमन्त्रीले घुसपेट रोक्न तथा सीमा सुरक्षालाई सुदृढ बनाउन सीमामा फेन्सिङ निर्माण महत्त्वपूर्ण रहेको पनि बताउनुभयो। पश्चिम बङ्गाल राज्यका पञ्चायती राज, ग्रामीण विकास तथा कृषि मार्केटिङ मन्त्री श्री दिलीप घोषले दार्जिलिङ हिमालयन रेलवेको 3 दिने दोस्रो ग्रीष्मकालीन ध्रुमा फिल्म महोत्सव 2026 उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै दार्जिलिङ हिमालयन रेलवेले पश्चिम बङ्गाल राज्य, दार्जिलिङ पहाड अनि देशलाई विश्वमा परिचित गराएको छ। राज्यमा बढी संख्यामा देश विदेशका पर्यटकहरूलाई आकर्षित गर्नुमा यसको ठूलो र महत्त्वपूर्ण भूमिका रहेको श्री घोषले बताउनुभयो। उहाँले भन्नुभयो, डिएचआरको यस ध्रुमा फिल्म महोत्सवले देश विदेशका पर्यटकहरूलाई ठूलो मात्रामा आकर्षित गर्नुमा बल प्रदान गर्नेछ, जसले राज्यको अर्थतन्त्र अनि पहाड तथा तराई डुवर्सका मानिसहरूको रोजगार अनि आजीविकालाई बलियो आधार प्रदान गर्नेछ। उहाँले भन्नुभयो,
2: हिमालय को दार्जिलिंग को लोगों के सामने ले जाए, खाली दार्जिलिंग या हिमालय नहीं है, पूरा डुवर्स और उत्तर बंगाल के एक्सपोजर का एक मौका है। हम देश के सामने, दुनिया के सामने फिल्म के माध्यम से सारा कुछ उठाना चाहते हैं। तो जो लोगों ने अलग अलग प्रयास कर रहे हैं खुद के लिए और समाज के सामने उदाहरण के लिए अलग अलग क्षेत्र में उनको सम्मानित किया गया है। आज काफी साल कोरोना पहाड़ या तो उत्तरबंग अवलित हम अपने संगठन से लेकर के सरकार तक हर जगह उसको आगे बढ़ाने के प्रयास कर रहे हैं। इस बार हमारे विधानसभा के माननीय स्पीकर भी उत्तर प्रदेश से हैं, यहाँ के मंत्री माननीय सुकांत गौर, ऐसे भी कई लोगों को आगे ले जाने के लिए प्रयास को हम लगातार कर रहे हैं।
1: यस फिल्म महोत्सवमा लघु फिल्महरूको मञ्चन गरिँदैछ, जसमा दार्जिलिङ पहाड तथा तराई डुवर्सका सुन्दर मनोरम दृश्यहरूलाई झल्काइएको छ। यो फिल्म महोत्सवमा भोलि खरसाङमा आयोजित गरिनेछ। टोय ट्रेन र क्याफेमा यसको प्रदर्शन गरिनेछ। 14 जुनको दिन उत्तरबङ्ग विश्वविद्यालय परिसरमा यसको समापन हुनेछ। यसले उत्तर बङ्गालमा फिल्म उद्योगलाई पनि टेवा दिनेछ। विश्व धरोहर दार्जिलिङ टोय ट्रेनले अहिले रेकर्ड सङ्ख्यामा पर्यटकहरूलाई आकर्षित गरिरहेको छ, साथै आय पनि रेकर्ड मात्रामा आर्जित गरिरहेको छ। उत्तर बङ्गालका कृषक तथा कृषिलाई विशेष टेवा दिइनेछ। उत्तर बङ्गालमा आलु तथा चियाको उत्पादन बढी मात्रामा हुन्छ। यहाँका आलु तथा चिया उत्पादन गर्ने किसानहरूको कल्याणका लागि राज्य सरकारले विशेष ध्यान दिनेछ। उक्त कुरा राज्यका कृषि तथा कृषि उत्पादन ग्रामीण विकास तथा पञ्चायती राज्य मन्त्री दिलीप घोषले आज उत्तर बङ्गालका कृषि तथा पर्यटनसित सम्बन्धित सङ्गठनहरूले आयोजित गरेको एक सङ्गोष्ठीमा भन्नुभयो। उहाँले विगतको टिएमसी सरकारमा क्षेत्रका किसान तथा चिया बगान कृषकहरूको हालत निकै खराब थियो। अब राज्य सरकारले उत्तर बङ्गालको कृषि अनि चिया उद्योग दुवैलाई बलियो बनाउने काम गर्नेछ, जसले कृषक तथा चियाको खेती गर्ने किसानहरूको स्थितिलाई निकै सुधार्नेछ। उहाँले भन्नुभयो,
2: चाय के उद्योग जो है उसका भी दार्जिलिङ से जाना जाता है, दार्जिलिङ की, लेकिन उसका भी हालत बहुत खराब है। मैं पहले भी आया हूं, बगानों में दिया हूं और अभी भी आया, तो चाय के जो छोटे छोटे किसान है खेती करने वाले चाय के, उनके लिए कोई सुविधा नहीं है। उद्योग के साथ उनको जोड़ने का कारण वो होते हैं किसान, लेकिन उनको उद्योगपति जैसा ट्रीटमेंट किया जाता है।
1: पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता ब्यानर्जीले चुनावी अभियानको क्रममा दिएको विवादास्पद बयानलाई लिएर कोलकाताको हेयर स्ट्रीट पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। लिखित उजुरीको आधारमा पुलिसले भारतीय न्याय संहिताको विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ र जाँच सुरु गरेको छ। उजुरीमा उनले ममता बनर्जी विरुद्ध कानुनी कारवाहीको माग गरेकी थिइन्। उहाँले आरोप लगाएका थिए कि कुनै पनि विशेष समुदायको नाम प्रत्यक्ष रूपमा नलिएको भए तापनि यस्ता टिप्पणीहरूले साम्प्रदायिक सद्भावलाई कमजोर पार्न सक्छ र विभिन्न समुदायहरू बीच तनाव सिर्जना गर्न सक्छ। हेयर स्ट्रीट पुलिस थानाले यस उजुरीको आधारमा मुद्दा दर्ता गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। दार्जिलिङका लोकसभा सांसदले 770 किलोमिटर भन्दा लामो राजमार्गको निर्माण गर्नेछ, जसले दार्जिलिङ अनि गङ्गासागरलाई जोड्नेछ। उहाँले दार्जिलिङ र उत्तर बङ्गालको विकासबारे भन्नुभयो।
4: सिलीगुड़ी के चारों तरफ रिंग रोड बनेगी और नई सरकार ने 1 महीने के अंदर में दार्जिलिंग जाने के लिए अल्टरनेटिव हाईवे को अप्रूव भी कर दिया है। और आज ही मंत्री जी ने मुझे बताया दार्जिलिंग से लेकर के गंगा सागर तक जो है करीब 700 किलोमीटर का जो है हाईवे भी पश्चिम बंगाल सरकार बना है।
1: पश्चिम बंगाल अपराध जाँच विभागले तृणमूल काङ्ग्रेसका राष्ट्रिय महासचिव तथा डायमण्ड हार्बर लोकसभा सांसद अभिषेक बनर्जीले विधानसभा चुनाव अभियानको क्रममा गरेको भड्काउने टिप्पणीसँग सम्बन्धित मुद्दाको जाँच आफ्नो जिम्मा लिएको छ। यस सम्बन्धमा औपचारिक आदेश जारी गरिएको छ। वरिष्ठ पुलिस अधिकारीहरू अनुसार यस मुद्दाको जाँच पहिला विधान नगर पुलिस थानाको साइबर अपराध विभागले गरिरहेको थियो। अहिलेसम्म जाँचको क्रममा संकलन गरिएका सबै कागजात, डिजिटल प्रमाण र केस डायरी विस्तृत जाँचलाई बनाउन सिआइडीलाई हस्तान्तरण गरिएको छ। विधानसभासँग सम्बन्धित हस्ताक्षर जालसाजी मुद्दाको सम्बन्धमा हिजो सिआइडीले तृणमूल काङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक बनर्जीलाई लगभग 5.5 घण्टा सोधपुछ गरेको थियो। अभिषेक साँझ 5:50 भवानी भवनसित सिआइडी मुख्यालयमा पुगेका थिए र राति 11:30 त्यहाँबाट निस्किए। सोधपुछपछि उनी सिधै कालीघाट स्थित पूर्व मुख्यमन्त्री ममता बेनर्जीको निवास गएका थिए। सिआइडीले उनलाई 14 जुनमा फेरि उपस्थित हुन निर्देशन दिएको छ। 14 जुनमा हुन गइरहेको डब्लुबिसिएस कार्यकारी विगतको प्रारम्भिक परीक्षा 2024 ध्यानमा राख्दै दक्षिण पूर्वी रेलवेको खडगपुर डिभिजनले परीक्षार्थी र सामान्य यात्रीहरूको सुविधाको लागि विशेष रेलवेको व्यवस्था गर्ने निर्णय गरेको छ। यस पहलको एक भागको रूपमा धेरै EMU र MEUME लोकल ट्रेनहरूको जुन सामान्यतया आइतबार रद्द रहन्छन् सञ्चालन जसलाई पूर्ण गरिनेछ। रेलवेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार थोरै संख्यामा परीक्षार्थीहरूलाई विभिन्न परीक्षा केन्द्रहरूमा सहजसँग पुग्नको लागि यो विशेष व्यवस्था गरिएको हो। 14 जुनमा धेरै स्थानीय रेलहरू तिनीहरूको निर्धारित समयअनुसार चल्नेछन् जसले यात्रीलाई सुविधा प्रदान गर्नेछ। पश्चिम बंगालको उत्तर 24 परगना जिल्लाको मध्यग्राम स्थित FCI गोदामबाट ठूलो परिमाणमा गहुँ तस्करी गर्ने प्रयास भएको आरोप सार्वजनिक भएको छ। राज्यका खाद्य मन्त्री अशोक किर्तनियाले आज घटनास्थल पुगेर निरीक्षण गर्नुका साथै विस्तृत छानबिनको निर्देशन दिनुभयो। प्राथमिक जानकारी अनुसार गोदाममा अभिलेख अनुसार 100 क्विन्टल मात्र गहुँ बाँकी रहनुपर्ने भए पनि निरीक्षण अघि बिहिबार राति लगभग 960 क्विन्टल गहुँ 9 ट्रक मार्फत बाहिर पठाउने प्रयास भएको आरोप छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गोरा मुमुले आफ्नो संगठनात्मक विस्तारलाई निरन्तरता दिँदै वरिष्ठ अधिवक्ता तथा पूर्व विधायक प्रणय राईलाई पार्टीमा स्वागत गरेको छ। गोरा मुमु केन्द्रीय कार्यालय दार्जिलिङमा आयोजित समर्थन कार्यक्रम बीच पार्टी अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा प्रणय राई औपचारिक रूपमा गोरा मुमुमा सामेल भएका हुन्। पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार प्रणय राईको नेतृत्वमा विभिन्न राजनैतिक दल परित्याग गरी लगभग 100 घर परिवार गोरा मुमुमा आबद्ध भएका छन्। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले आज रिसियार्ड ब्लुमफिल्ड समष्टिको भ्रमण गर्नुभएको छ। यस अवधि उहाँले विगत 2012 नै गङ्गामाया पार्कलाई गोर्खा जनमुक्ति मोर्चाले स्याहार सुसार गर्दै आएको अनि यो पर्यटकीय गन्तव्य भएको कारण यहाँका मानिसहरूको निम्ति रोजगारीका अवसर पनि रहेको थियो भनी बताउनुभयो। यहाँको रेभेन्यू सिधै GTA पर्यटन विभागमा जाने भएकोले यहाँको हेरचाह अहिले GTA पर्यटन विभागले हेर्नु पर्थ्यो भने तर अहिले यसको अवस्था धेरै चिन्ताजनक रहेको बताउँदै आगामी दिनमा गोर्खा जनमुक्ति मोर्चाले सम्बन्धित विभाग मार्फत यसमाथि निगरानी अनि कार्यान्वयन गरिने उहाँले बताउनुभयो। सोनादा डिग्री कलेजको सांस्कृतिक समितिको आयोजनामा 6औं सत्रका विद्यार्थीहरूको सम्मानमा स्नातक दिवस एवं विदाई समारोह प्राचार्य डाक्टर योगेश खातीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भयो। कलेजको प्रेक्षागृहमा आयोजित कार्यक्रममा विद्यार्थी शिक्षण अशिक्षण कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कलेजका प्राचार्य डाक्टर योगेश खातीले स्नातक तह पूरा गरी जीवनको नयाँ यात्रातर्फ अग्रसर भइरहेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै शिक्षा अनुशासन र नैतिक मूल्यलाई जीवनभर आत्मसात गर्न आग्रह गर्नुभयो। गोर्खा युथ ब्रिज कालेबुङका संयोजक रुना प्रधानले आज एक भिडियो जारी गरेर पहाड तराई र डुवर्सका युवाहरू एकत्रित भई गोर्खा युथ ब्रिज नामक एक नयाँ अराजनैतिक संगठनको स्थापना गरेको जानकारी दिनुभएको छ। उहाँले हाम्रा नेतृत्वले अलग राज्य गोर्खाल्यान्डको मूल मुद्दाबाट बारम्बार विचलित भई विभिन्न व्यवस्थागत समाधानतर्फ अग्रसर भइरहेको अवस्थामा अब हामी युवावर्ग स्वयं मैदानमा उत्रेर लोकतान्त्रिक तथा संवैधानिक ढङ्गले अलग राज्य गोर्खाल्यान्डको मागलाई पूर्ण सशक्त रूपमा उठाउनुपर्छ भन्ने स्पष्ट अडानका साथ अघि बढेका छौँ भनी बताउनुभयो। अलिपुर मौसम विभागले आज दक्षिण बङ्गालका धेरै जिल्लाहरूमा आँधी बेरी र वर्षाको पूर्वानुमान गरेको छ। कलकत्ता सहित दक्षिण बङ्गालका विभिन्न भागहरूमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ, जसमध्ये 7 जिल्लाका लागि विशेष चेतावनी जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढी भ्रमणमा आउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी बंगालमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अन्य राज्य जस्तै केन्द्र सरकारको सबै योजनाहरू प्राप्त हुने बताउनु भएको छ। राज्यका पञ्चायती राज ग्रामीण विकास तथा कृषि मार्केटिङ मन्त्री श्री दिलीप घोषले दार्जिलिङ हिमालयन रेलवेको 3 दिने दोस्रो ग्रीष्मकालीन ध्रुमा फिल्म महोत्सव 2026 उद्घाटन गर्नुभयो र अलिपुर मौसम विभागले राज्यका धेरै जिल्लाहरूमा आँधीबेरी र वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 8 बजे पुनः उपस्थित हुनेछौँ। सुन्नुहोस् आकाशवाणी।
0: समाचारपछि पुनः स्वागत छ। श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ। अब श्रोता साथीहरूलाई सुनाइरहेका छौँ कार्यक्रम लोकलहरीमा सचिन गुरुङको स्वरमा केही लोकगीत।

केही प्राविधिक कारणहरूले गर्दा आकाशवाणीको गान्तोक केन्द्रबाट सम्प्रसारण गरी हामीले समाचार सुनाउन सकेछौँ। यसप्रति हामी श्रोताहरू माझमा खेद प्रकट गरिरहेका छौँ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति इमान्युएल म्याक्रोनले आइतबार फ्रान्समा इन्डिया इनोभेट्स शिखर सम्मेलनको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्रामा जाने श्रद्धालुहरूको लागि पूर्ण सुरक्षा र सहज तीर्थयात्रा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। भारत र बङ्गलादेशले सीमामा शान्ति तथा स्थिरता कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। भारत एआई मिसनले आज भारिया नामक भिडियो मोडल सुरु गरेको छ अनि पश्चिम एसियामा द्वन्द्व रोक्न गरिएका कूटनीतिक प्रयासहरूले अझै पनि समाधान निकाल्न असफल रह्यो। सुनो समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति इमान्युएल म्याक्रोनले आइतबार फ्रान्समा इन्डिया इनोभेट शिखर सम्मेलनको उद्घाटन गर्नुहुनेछ। यो कार्यक्रमले विगत 12 वर्षमा स्टार्टअप क्षेत्रमा भारतको महत्त्वपूर्ण यात्रालाई प्रदर्शन गर्नेछ। वर्ष 2014 देशमा लगभग 350 मान्यता प्राप्त स्टार्टअपहरू थिए भने आज भारतमा 2,35,000 भन्दा बढी डिपिआई आइटी मान्यता प्राप्त स्टार्टअपहरू र 131 युनिकर्नहरू छन्। स्टार्टअपहरूको सन्दर्भमा भारत अब विश्वव्यापी रूपमा तेस्रो ठूलो राष्ट्रको रूपमा रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्रामा जाने श्रद्धालुहरूको लागि पूर्ण सुरक्षा र सहज तीर्थयात्रा अनुभव सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। श्री शाहले आज नयाँ दिल्लीमा आयोजित उच्च स्तरीय बैठकमा यो टिप्पणी गर्नुभयो। गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा श्री अमरनाथ यात्राको तयारीको समीक्षा गरिएको थियो। बैठकमा श्री शाहले तीर्थयात्रा मार्गमा बहुस्तरीय सुरक्षा ग्रिड स्थापना गर्ने निर्देशन दिनुभयो। उहाँले केन्द्रीय सशस्त्र पुलिस बल, जम्मू र काश्मीर पुलिस र सबै सुरक्षा एजेन्सीहरूले यस सम्बन्धमा समन्वित प्रयासहरू गर्नुपर्ने कुरामा जोड दिनुभयो। गृहमन्त्रीले ड्रोन, सिसिटिभी निगरानी र उन्नत निगरानी प्रणाली जस्ता आधुनिक प्रविधिको व्यापक प्रयोग मार्फत सुरक्षा सुदृढ पार्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, केन्द्रीय सशस्त्र पुलिस बल र जम्मू काश्मीर पुलिसका वरिष्ठ अधिकारीहरूले सम्पूर्ण तीर्थयात्रा मार्गमा रहेका शिविरहरूमा निरन्तर निगरानी सुनिश्चित गर्नेछन्। गृहमन्त्रीले तीर्थयात्री पञ्जीकरण, आवास, स्वास्थ्य सेवा, आपदा प्रबन्धन र अन्य सबै आवश्यक सुविधाहरूको लागि पर्याप्त व्यवस्था गरिने बताउनुभयो। भारत र बङ्गलादेशले सीमामा शान्ति तथा स्थिरता कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। सीमा सुरक्षा बल बीएसएफ तथा बोर्डर गार्ड बङ्गलादेश बीचको 57 महानिर्देशक स्तरीय सीमा समन्वय सम्मेलन 8-11 जुनसम्म नयाँ दिल्ली स्थित बीएसएफ मुख्यालयमा आयोजना गरिएको थियो। यो सम्मेलनले सीमामा विद्यमान अवस्थाको समीक्षा गर्न र सीमा सुरक्षा र व्यवस्थापन सम्बन्धी मुद्दाहरूमा छलफल गर्न एक महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ। सम्मेलनको क्रममा समन्वित गस्तीलाई अझ बलियो पार्न, निगरानी बढाउन, वास्तविक समय सूचना साझेदारी सुधार गर्न र सीमापार आपराधिक सञ्जालहरू विरुद्ध संयुक्त प्रयासहरूलाई तीव्र पार्न सम्झौताहरू भएका थिए। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व बीएसएफ महानिर्देशक प्रवीण कुमारले गर्नुभएको थियो भने बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व महानिर्देशक मेजर जनरल मोहम्मद अशरफ उजमान सिद्दिकीले गर्नुभएको थियो। सम्मेलनको क्रममा भएका निर्णय र समझदारीले दुई पक्ष सहयोगलाई अझ बढाउने र भारत र बङ्गलादेश बीचको प्रभावकारी सीमा व्यवस्थापन र मैत्रीपूर्ण सम्बन्धमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दुवै राष्ट्रहरूले व्यक्त गरेका छन्। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले मोदी सरकार भारतको सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्स्थापनाप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। आकाशवाणी समाचारसँगको विशेष अन्तर्वार्तामा उहाँले विदेशबाट चोरी भएका अथवा तस्करी गरिएका पुराना वस्तुहरू फिर्ता ल्याउने अभियान अन्तर्गत हालसम्म 670 मूर्ति र कलाकृतिहरू फिर्ता ल्याइएको बताउनुभयो। श्री शेखावतले यस वर्षको अन्त्यसम्ममा यो सङ्ख्या 1,000 नाग्ने विश्वास व्यक्त गर्नुभएको छ।
2: 12 साल के दौर में जिस तरह से विरासत और विकास दोनों एक साथ चलें, हम गुलामी की मानसिकता को पीछे छोड़ करके अपनी विरासत का संरक्षण करते हुए विकसित होने की दिशा में आगे बढ़ें। माननीय प्रधानमंत्री जी के नेतृत्व में इस दिशा में जिस तरह से पिछले 12 वर्षों में काम हुआ है और जो परिवर्तन और प्रभाव उसका दिखाई देता है, मैं जिम्मेदारी के साथ में कह सकता हूं कि 12 साल का कालखंड जब भारत के विकसित होने का इतिहास लिखा जाएगा तब भारत के सांस्कृतिक पुनर्जागरण का दौर उसके रूप में परिभाषित और चिन्हित किया जाएगा।
1: भारत एआई मिशनले आज वारिया नामक भिडियो मोडल सुरु गरेको छ। यसले कम लागतमा सान्दर्भिक र अत्याधुनिक भिडियोहरू सृजना गर्न सक्षम बनाउनेछ। इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले भन्नुभयो, भारत एआई मिशन अन्तर्गत समर्थित मोडलहरू मध्ये एकको सुरुवात देशको एआई यात्रामा एक महत्त्वपूर्ण माइल खुट्टी हो। उहाँले भन्नुभयो, वारियाले अनुसन्धानमा आधारित क्षमता निर्माणको प्रतिनिधित्व गर्दछ र स्वदेशी एआई क्षमताहरू विकास गर्न र गहिरो प्रविधि पारिस्थितिक प्रणालीलाई बढावा दिन सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यो स्वदेशी एआई क्षमताहरूलाई विकसित गर्न र डिप टेक इकोसिस्टमलाई बढावा दिनका लागि सरकारको प्रतिबद्धता दर्शाउँदछ। मन्त्रालयले भनेको छ कि वारियालाई एआई कम्पनी अवतारद्वारा भारत एआई मिशनको सहयोगमा विकास गरिएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम एसियामा द्वन्द्व रोक्ने कूटनीतिक प्रयासहरूले अझै समाधान निकाल्न सकेका छैन। इरानले अमेरिकासँग प्रस्तावित सम्झौताको बारेमा अहिलेसम्म कुनै निर्णय गरेको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भन्नुभएको छ, वार्तामा सफलता चाँडै प्राप्त हुन सक्छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वगाईले भन्नुभयो, अन्तिम सम्झौताको बारेमा कुरा यति चाँडै गर्नु हुँदैन। यद्यपि उहाँले वार्ताका लागि मस्यौदाको अधिकांश भाग पहिला नै तयार भइसकेको बताउनुभयो। तेहरानमा जारी उच्च स्तरीय वार्ताको बीचमा राष्ट्रपति ट्रम्पले इरान विरुद्ध सैन्य हमलाहरू रद्द गर्नुभएको छ। यद्यपि इरानले युरेनियम सम्वर्धन अधिकार र अन्य रणनीतिक प्राथमिकताहरूसहित धेरै प्रमुख मुद्दाहरू समाधान नभएको बताएको छ।
3: पश्चिम एशिया के लिए ये नई कूटनीतिक कोशिश बहुत महत्वपूर्ण मोड़ पर हो रही है। राष्ट्रपति ट्रंप की हमले रद्द करने की घोषणा से कुछ समय के लिए ये उम्मीद जगी थी कि इलाके में बड़े टकराव को टाला जा सकता है। हालांकि ईरान का कहना है कि किसी भी अंतिम समझौते को मंजूरी नहीं मिली है और कई बड़े मुद्दे अब भी नहीं सुलझे हैं। मुख्य अड़चनों में ईरान का परमाणु कार्यक्रम, रोकी गई संपत्ति की बहाली और हॉर्मुज जल डमरू मध्य से जुड़ी भविष्य की सुरक्षा व्यवस्था शामिल है। भले ही बातचीत करने वाले पर्दे के पीछे काम कर रहे हो, लेकिन पूरे इलाके में सैन्य गतिविधियां जारी हैं, जिससे ये खतरा बना हुआ है कि कोई भी गलत कदम कूटनीतिक प्रगति को तेजी से पटरी से उतार सकता है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ समाचार कक्ष से सरफिरोजी।
1: नागर विमानन मंत्री राममोहन नायडूले एयर इंडिया एआई 171 विमान दुर्घटनाको जाँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार व्यावसायिक तरिकाले भइरहेको बताउनु भएको छ। श्री नायडूले गत वर्ष भएको यो दुःखद दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति संवेदना व्यक्त गर्नुभयो। उहाँले दुर्घटनाको कारणहरू निष्पक्ष रूपमा पत्तो लगाउने र उड्डयन सुरक्षालाई अझ बढाउने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो। क्याबिनेट सचिव डाक्टर टिबी सोमनाथले आज राष्ट्रिय परीक्षा एजेन्सी एनटिएका महानिदेशक अभिषेक सिंहसँगको भेटघाटमा निट पुनर्परीक्षाको तयारीको समीक्षा गर्नुभयो। उहाँले पुनर्परीक्षाको सहज, पारदर्शी र सुरक्षित सञ्चालनको लागि सबै सरोकारवालाहरू बीच राम्रो समन्वय सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। श्री सोमनाथले पुनर्परीक्षाको सहज सञ्चालन सुनिश्चित गर्न केन्द्र सरकार, राज्य सरकारहरू र जिल्ला प्रशासनहरू मिलेर काम गरिरहेको बताउनुभयो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति इमान्युएल म्याक्रोनले आइतबार फ्रान्समा इन्डिया इनोभेट शिखर सम्मेलनको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले श्री अमरनाथ यात्रामा जाने श्रद्धालुहरूको लागि पूर्ण सुरक्षा र सहज तीर्थयात्रा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। भारत र बङ्गलादेशले सीमामा शान्ति तथा स्थिरता कायम राख्न आफ्नो प्रतिबद्धता दोहोऱ्याएका छन्। भारत एआई मिशनले आज वारिया नामक भिडियो मोडल सुरु गरेको छ अनि पश्चिम एसियामा द्वन्द्व रोक्न गरिएका कूटनीतिक प्रयासहरूले अझ पनि समाधान निकाल्न असफल रह्यो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा संगीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। जीवनले हामी माथि क्रप बल फ्याँक्ने एउटा रमाइलो तरिका छ, होइन र? कहिलेकाहीँ यो ठुलो हुन्छ, कहिलेकाहीँ यो भारी हुन्छ, र कहिलेकाहीँ हामी आफू धेरै ठूला चीजहरूको पछि लाग्दै गरेको पाउँछौ। तर तपाईँ एक सेकेन्ड रोकिनुहोस्, तपाईँले महसुस गर्नुहुनेछ कि साँचो खुसी भव्य संरचनाहरूमा निर्मित हुँदैन, यो साना सुन्दर क्षणहरूमा निर्मित हुन्छ। पानी परिरहेको दिन तातो चियाको कप हातमा हुँदा, पुरानो साथीसँगको साझा हाँसोमा, वा कुनै शान्त कुनामा जहाँ तपाईँ केवल आफ्नो रूपमा रहन सक्नुहुन्छ। एउटा ठाउँ जसलाई हामी मायाले भन्छौ आसियान। यो गीत घमाइलो दिनमा मन्द हावा जस्तै छ, जसले तुरन्तै तपाईँको अनुहारमा मुस्कान ल्याउँछ। निखिल पल गर्जको आवाजमा संगीत रहेको छ प्रीतम शब्द सवानन किर्किरे।

यो केवल एउटा गीत मात्र होइन, यो एउटा भावना हो। यो मित्रताको उत्सव मनाउने र आफ्नो जीवनको क्याम्बसलाई सम्भव भएसम्म उज्यालो साहसी रङ्गहरूले रङ्गाउने गीत हो। घामले भिजेको दिउँसो, स्पेनका सडकहरू, रातो गोलभेडा जस्तो समुद्र र आनन्दको एक निरपेक्ष अनियन्त्रित पागलपनको बारेमा सोच्नुहोस्। यसो भए आफ्नो चिन्ता छोड्नुहोस्, आफ्नो अवरोधहरू छोड्नुहोस् र यो लयलाई नियन्त्रणमा लिन दिनुहोस्। विशाल ददलानीको आवाजमा संगीत शंकर ईशान, लय शब्द रहेको छ जावेद अख्तर।

अस्मरणीय क्षणहरू बिना जीवन के हो र चाहे त्यो विशाल पारिवारिक विवाह होस्, पुराना साथीहरूसँगको भेटघाट होस् वा मङ्गलबारको अनियमित रात, यहाँ एउटा उत्कृष्ट गीत छ जसले साना नानीहरूदेखि हजुर बुबा र हजुर आमासम्म सबैलाई सिधै डान्स फ्लोरमा ल्याउँछ। यो गीत मुस्कान, हाँसो, शुद्ध निरपेक्ष आनन्दको बारेमा हो। अब आफ्ना सबै चिन्ताहरू त्याग्ने, औपचारिक भावनाहरूलाई ढोकामै छोड्ने र आफ्नो हातलाई बोल्न दिने समय आएको छ। ताली बजाउन, झुल्न र उत्कृष्ट पारिवारिक गीतको संक्रामिक तालमा आफूलाई हराउनुहोस्। यसिता शर्मा, मनिष कुमार टिपु, फरहान अख्तर, शंकर महादेवन अनि सुखविन्दर सिंहको आवाजमा संगीत रहेको छ। शंकर ईशान लय, शब्द जावेद अख्तर।

थाहा छ, कहिलेकाहीँ चलचित्र केवल पर्दामा कथा मात्र हुँदैन, यो कसरी बाँच्ने भन्ने पाठ्य पुस्तक बन्छ। जब हामी जीवनलाई जिउने कुरा गर्छौँ, यसको सबै आँसु हाँसो हृदय विदारक क्षणहरू र सुन्दर अनिश्चितताहरू सहित यहाँ एउटा गीत छ, जुन प्रेम र आशाको परम गीतको रूपमा अग्लो छ। यसले हामीलाई बताउँछ कि आज तपाईँले नजिकबाट समाज

हवस् त श्रोता, आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म दीक्षा मगरतीलाई बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त नमस्ते।

0: नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसित राम्रो अनुभव छ तथा उहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार, म प्रस्तोता रोशनी छेत्री, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा कीर्तिमान स्थापित गर्नुभएको छ। पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले 4,398 दिनसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सेवा गर्नुभएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो रेकर्ड तोड्दै 10 जुन 2026 4,399 दिन र अझै उहाँ 2029 अप्रेलसम्म त प्रधानमन्त्री बस्नु नै हुन्छ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हजुर, यो एउटा हामी भारतवासीको निम्ति पनि ठुलो गर्वको कुरा हो र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको कार्यकाल भनौँ यो 12 वर्ष ठ्याक्कै पुरा भइसकेको छ। यो 12 वर्षको अवधि चाहिँ अथवा 12 वर्षको कार्यकाल यो बृहत् आजसम्मको रेकर्ड तोडेको छ भन्नुभयो नि, तर त्यो रेकर्ड तोड्नुको पछाडि पनि केही कारण होला नि त। र साँच्चै नरेन्द्र मोदी सरकारले गरेका योजनाहरू, उपलब्धिहरू, अन्तर्राष्ट्रिय सम्बन्धहरू, सुरक्षाको विषय लिएर र यो भारतलाई एउटा समृद्ध भारत एउटा राष्ट्रमा निर्माण गर्ने प्रक्रियामा निश्चय नै उहाँले काम गर्दै जानुभएको छ।
0: त्यसैले नै उहाँले जनादेश पनि पाउनु,
1: जनादेश पाएर नै त्यसर्थ उहाँ लामो समयसम्म प्रधानमन्त्रीको रूपमा उहाँ निर्वाचित भएर रहनु भएको छ।
0: अनि 2029 त
1: हुनु नै हुन्छ
0: त्यहाँदेखि पनि उता पनि
1: हजुर, अब उहाँ पनि उता पनि हुनु सक्छ होइन।

0: अब उहाँको बारेमा
1: डाक्टर नकुलजी, भारत एउटा कृषि प्रधान देश हो। वन्दे मातरम गीतमा यसलाई सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम भनिएको छ। त्यसो भने देशका किसानहरू विकास र समृद्धि बिना भारत कसरी विकसित राष्ट्र बन्न सक्छ, त्यसबारे तपाईँले आफ्नो विचार हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् त।
0: तपाईँले जुन भन्नुभयो वन्दे मातरम, यो भारत मातालाई वन्दना गरेर प्रार्थना गरेर जुन सुजलाम सुफलाम भन्नुभयो, यो कृषिसित नै सम्बन्धित र यहाँनिर यस्तो कृषि भूमि, यहाँको हरियाली, यहाँको पहाड, यहाँको अन्न, यो धरती माताबाट उपज भएको यसैलाई हामी प्रणाम गर्छौँ भन्ने होइन र यसको अर्थ। त्यसले गर्दाखेरि यो किसानहरू अथवा कृषिजन्य भूमिसित सम्बन्धित भएकोले गर्दाखेरि प्रधानमन्त्री माननीय नरेन्द्र मोदीले किसानहरूको निम्ति एउटा ठुलो योजना तयारी गरेका छन्, जुन योजनाले चाहिँ कृषकहरूलाई आफ्नो जीवन स्तर उठाउनमा सक्षम बनाएर गइरहेका छन्। र त्यो योजना चाहिँ हो प्रधानमन्त्री किसान सम्मान निधि, जसलाई पिएम किसान योजना पनि भन्ने गरिएको छ। हजुर, र भारत कृषि प्रधान देश हो। आज पनि देशको ठुलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा नै निर्भर रहेको हामी पाउँछौँ। र कृषिले राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। तर लामो समयसम्म साना तथा सीमान्त किसानहरूले उत्पादन लागत, मौसमको अनिश्चितता, बजार मूल्यको उतार चढाव तथा वित्तीय अभाव जस्ता अनेक चुनौतीहरू पनि सामना गर्दै आएका थिए र आइरहेका पनि छन् कति ठाउँहरूमा। यिनै समस्यालाई मध्यनजर गर्दै भारत सरकारले सन् 2019 प्रधानमन्त्री किसान सम्मान निधि पिएम किसान योजना प्रारम्भ गरे। यो योजना केवल आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम मात्र होइन, किसानको आय सुरक्षालाई बलियो बनाउने, कृषि उत्पादनलाई प्रोत्साहित गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले ल्याएको यो एउटा महत्त्वपूर्ण पहल पनि हो। र प्रधानमन्त्री किसान सम्मान निधि योजना चाहिँ अब के हो भन्ने बारेमा अलिकति भन्नुपर्दा चाहिँ, प्रधानमन्त्री किसान सम्मान निधि भारत सरकारद्वारा सञ्चालित प्रत्यक्ष डाइरेक्ट आय सहायता, डाइरेक्ट इन्कम सपोर्ट,
1: डाइरेक्ट इन्कम सपोर्ट
0: हजुर कार्यक्रम हो। यस योजना अन्तर्गत योग्य किसान परिवारलाई वार्षिक वर्षमा 6,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिन्छ र यो रकम वर्षमा 3 किस्तामा प्रत्येक 4 महिनाको अन्तरालमा 2,000-2,000 गरेर दिने गरिन्छ।
1: अनि त्यो डाइरेक्ट डेबिट
0: र हजुर यो पैसा चाहिँ उनीहरूको किसानहरूको खातामा सिधा प्रत्यक्ष हस्तान्तरण हुन्छ, डिबिटी मार्फत पठाइन्छ, डाइरेक्ट बेनिफिट ट्रान्सफर। हजुर, यस प्रकारले र यस योजनाको सुरुवात र उद्देश्य बारेमा केही कुरा भन्नुपर्दाखेरि, यस योजनाको औपचारिक घोषणा भने चाहिँ सन् 2019 अन्तरिम बजेटमा गरिएको थियो। यसको मुख्य उद्देश्य किसानहरूलाई कृषि कार्यका लागि आवश्यक प्रारम्भिक खर्च, इनपुट कस्ट व्यवस्थापन गर्न सहयोग पुर्याउनु रहेको थियो।
1: भनेपछि डाक्टर नकुलजी, यस योजनाका प्रमुख उद्देश्यहरू पनि त छ होइन र?
0: निश्चय नै।
1: अनि यसबारे पनि केही भनिदिनु।
0: हजुर, यसका प्रमुख उद्देश्यहरू भन्नुपर्दा यो कस्तो छ भने, किसानलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्छ यसले, यस योजनाले। र कृषकले बिउ, मल, कीटनाशक, कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले यो योजनाद्वारा सहायता प्रदान गरिएको हो। अनि त्यस्तै गरेर कृषि उत्पादन लागत घटाउन पनि यसले सहयोग पुर्याएको छ। खेतीपातीका लागि आवश्यक प्रारम्भिक लगानी जुटाउन किसानलाई राहत प्रदान गर्छ यसले।

0: ग्रामीण अर्थतन्त्रलाई यसले सुदृढ बनाउँछ। किसानको क्रय शक्ति बढेपछि ग्रामीण बजार र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव त पर्ने नै भयो नि, होइन? र त्यसरी नै वित्तीय समावेशीकरणलाई पनि प्रोत्साहन गरेको छ यस योजनाले। किसानलाई ब्याङ्किङ प्रणालीसँग जोडेर पारदर्शी रूपमा सहायता वितरण गरिन्छ। र यो अब योजना चाहिँ कस्तो प्रकारले कार्यान्वयन हुन्छ भन्ने कुरामा दुईवटा कुरा भन्नुपर्दाखेरि चाहिँ यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको पारदर्शी वितरण प्रणाली हो। अनि सरकारले सहायता रकम प्रत्यक्ष लाभ हस्तान्तरण डिबिटीद्वारा सिधै किसानको ब्याङ्क खातामा पठाउने गर्छ। त्यसो हुँदाखेरि यो बिचमा त्यो कटौती गर्ने ओर्ने भन्ने केही रहेन,
1: बिचौलियाहरू हुँदैन,
0: बिचौलियाहरू भएन। त्यसले गर्दाखेरि सोझै डाइरेक्ट जान्छ किसानको खातामा पर्ने भयो।
1: त्यो एउटा मोदी सरकारको ठुलो मतलब उस पनि हो,
0: यो एउटा उपलब्धि भनौँ न हो। र यसमा अब बिचौलिया वा अन्य प्रशासनिक अवरोध हटाइएको छ। अब यो सहुलियतको लागि विभिन्न प्रकारको अवरोधहरू थियो होला, होइन? प्रशासनिक कागज पत्र के पुग्ने नपुग्ने यो कुराको झन्झटबाट पनि मुक्ति पाएको छ।
1: डाइरेक्ट डाइरेक्ट बेनिफिटको माध्यमबाट चाहिँ उनीहरूको ब्याङ्क खातामा पनि सोझै
0: पाउन
1: सहयोग पाइरहेको छ।
0: हजुर हजुर। त्यसरी नै आधार र ब्याङ्क खाताको प्रमाणीकरणद्वारा लाभार्थीहरूको पहिचान सुनिश्चित गरिन्छ। र अब त्यसको साथै यसले भ्रष्टाचार तथा नक्कली लाभार्थीहरूको सम्भावना कम गरेको छ। अब पहिला त कतिले पाउनेले पनि पाउँथ्यो, नपाउनेले पनि पाउँथ्यो होला, पाउनु पर्नेले चाहिँ बरु पाउँथेनन् होला। अहिले चाहिँ त्यो नभएर यो भ्रष्टाचारलाई एकदमै यो लाभार्थी
1: कन्ट्रोल
0: गरेर
1: राखेको
0: पाउँछौ।
1: भनेपछि यस योजनाका लाभहरू त धेरै छन् नि अघि।
0: हजुर, अब यस योजनाको त लाभहरू थुप्रै छन्। ती मध्ये दुई तिनवटा मुख्य भन्नु पर्दाखेरि चाहिँ कृषि लागत व्यवस्थापन, र यसमा चाहिँ किसानहरूले बिउ खरिद गर्न, मल तथा कीटनाशक खरिद गर्न, खेतको तयारी गर्न र साना कृषि उपकरणको व्यवस्था गर्न सहायता प्राप्त गर्नेछन्। र त्यसरी नै अब अर्को ऋणमाथिको निर्भरता कम। अब पहिला त कति हामी ऋण तिर्न नसकेर किसानहरूले आत्महत्या गरे भन्ने पनि सुन्थ्यौँ नि,
1: होइन? तपाईँले एकदमै ठुलो कुरा पनि राखिदिनु भयो, होइन? ऋणमाथिको चाहिँ तपाईँको ऋणमाथिको निर्भरता चाहिँ कम भएको छ।
0: त्यो पीडाबाट चाहिँ धेरै राहत मिलेको छ। र पहिले धेरै किसानले साहु वा महँगो ब्याजमा ऋण लिनु पर्थ्यो आफ्नो खेतको लागि। योजनाबाट प्राप्त रकमले केही हदसम्म त्यो दबाब कम गरेको छ, तर यो योजनाले चाहिँ यसरी त्यो दबाबलाई कम गरियो।
1: भनेपछि त यो ऋण पनि सजिलो नै पाउँछ होला।
0: पाउँछ, सजिलै पाउँछ, अनि सजिलोसितले तिर्न सकिने प्रावधानहरू पनि राखिएको छ। र अर्को चाहिँ किसानको आत्मविश्वासमा वृद्धि भएर गएको छ।
1: कति ठुलो कुरा।
0: हजुर हजुर। र सरकारबाट नियमित आर्थिक सहयोग प्राप्त हुँदा किसानहरूमा सुरक्षा र स्थायित्वको भावना बढेर गएको छ, र कृषकहरूमा पनि एउटा आत्मनिर्भरता आत्मबल बढेर गएकोले उनीहरूले स्थिरता बढेर गएको छ। त्यसले गर्दाखेरि उनीहरूले उन्नत खेतीपाती गर्न सक्छन्, धेरै फसल आर्जन गर्न सक्छन् र राष्ट्रलाई पनि टेवा पुर्याउन सकेको छ। र त्यसै गरी ग्रामीण बजारमा चलायमानता अर्को कुरो के छ भनेदेखिलाई, किसानको हातमा नगद उपलब्ध हुँदा स्थानीय व्यापार तथा ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ। र जनधन, आधार र मोबाइल जसलाई जाम भनिन्छ, सँगको सम्बन्ध निश्चित गरिएको छ।
1: जाम है?
0: हजुर, जनधन, आधार र मोबाइलको त्यो लिङ्क गरिएको छ। र पिएम किसान योजना भारत सरकारको जनधन, आधार, मोबाइल ट्रिनिटीसँग जोडिएको छ। यसका कारण लाभार्थीहरूको सही पहिचान सम्भव भएको छ।
1: भने
0: त्यहाँबाट
1: नक्कलीहरू
0: र यो प्रकारले छानबिन काम भएको छ। रकम चाहिँ प्रत्यक्ष खातामा पुगेको छ किसानकोमा। अर्को छ पारदर्शिता बढेको छ, कति

श्रोताहरू, अहिले समय भएको छ 10:10 अनि 5 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम आजका फनकारको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी रिग्देन अनि प्राविधिक मित्र